0: विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनरियोगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुक्राज अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गरिएको छ।
0: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुन एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ़दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
0: सरकारले स्वचालित मार्ग हो अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफडीआई को सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ़न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पूँजी 50 करोड़ रूपियाँसम्मको मात्र एफडीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता सहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
0: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुङ्गाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय घण्टीघर अगाडि धरना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाडौँमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिंह परिवारको सपना जोड़िएको पीड़ा पुगेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अंकले ओह्रालो लागेर 2711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अंकले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। इरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। इरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। इरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले दुई पक्षबीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता का केही बुदा र अमेरिकी अधिकारीहरूका दावी बाँचिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाड़ीका खबर जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरा साउलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्सको पासमा गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाको पहिलो गोल थियो। यो सँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
0: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरुदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यवहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानूनी आधार र स्थानीय माटोको सुगन्धबीच त्रिकोणात्मक सन्तुलन हुन जरूरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अंकमा दुरूस्त उतार्न सक्दैनन्, तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।
0: अन्नको भण्डारमा कृषि र कृषकको विनाश, किन तराईका कृषि क्षेत्र समस्यामा पर्दैछ शीर्षकमा कृष्णराज बजगाईको विचार आर्थिक अभियानमा छापिएको छ। तराईमा विभिन्न वाहनामा निर्माण गरिएका र निर्माणका क्रममा रहेका सड़कहरूको अध्ययन गरी एकीकृत कृषि सड़क अवधारणा लागू गर्नुपर्दछ। कृषकलाई कति चौडा सड़क चाहिन्छ, आवश्यक के हो, सोको वैज्ञानिक अध्ययन गरेर मात्र यस्ता सड़कहरू निर्माण गरिनुपर्दछ। कुलाका वरिपरि विशालकाय सड़कहरू निर्माण गर्ने अभ्यासलाई तुरन्त विश्राम दिनुपर्दछ। स्थानीय निकायहरू स्थानीय संघ संस्थालाई कृषि भूमिमा निर्माण गरिने सड़क, कुला र अन्य भौतिक संरचना निर्माणमा प्रतिबन्ध लगाउने कानूनी व्यवस्था हुनु जरूरी छ। यस्ता विषयहरू सिधै संघको क्षेत्राधिकारभित्र राखिनु उपयुक्त देखिन्छ।
1: हुण्डीको अँध्यारो साम्राज्य, राज्यको निरीहता, अपराधको सुरक्षित मार्ग र पुँजी पलायनको भयावह विस्तार शीर्षकमा रमेश कुमार बोहराको विचार हिमालय टाइम्समा छापिएको छ। आज हुण्डी केवल अवैध कारोबारको माध्यम होइन, यो राज्यको कमजोर नियमन, असफल वित्तीय पहुँच, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको प्रतिबिम्ब बनेको छ। विदेशी मुद्राको संचित जोगाउने, राजस्व चुहावट रोक्ने, सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सफल बनाउने हो भने सरकारले घोषणाभन्दा परिणाम देखाउनुपर्छ। अन्यथा हुण्डीको यो भूमिगत साम्राज्यले देशको आर्थिक आधार मात्र होइन, कानूनी शासन र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा कमजोर बनाइरहनेछ।
0: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
7: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 MHz।
8: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
9: खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
10: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
9: आज 2083 साल असार 2 गते मंगलबार, जून 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि, अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस।
10: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
9: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार कृषि पर्यटन र रोजगारी प्राथमिकतामा, घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
10: राहुल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
9: तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन।
10: इरान संघको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी।
9: र उरुग्वे अनि साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने, अर्जेन्टिना र अल्जेरिया भेट्दा DR कंगोले पोर्चुगलको सामना गर्ने।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: साझा खबरको सबैभन्दा शुरूमा प्रदेशहरूले सार्वजनिक गरेको बजेटको विश्लेषण।
10: संघीय सरकारले बजेट सार्वजनिक गरेको 2 सातापछि मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। प्रदेशहरूले कुल करिब 2.93 खर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। अधिकांश प्रदेशले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेका छन् भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, रोजगार सृजना र सामाजिक विकासका कार्यक्रमलाई पनि महत्वका साथ उठाएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाख रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
12: बहुवर्षीय खानेपानी आयोजनाका लागि रू 24.15 करोड़ बजेट विनियोजन गरिएको छ।
10: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च विहोर्ने स्रोत तर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11.22 करोड़ 75 लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाट बाफत 12.83 करोड़ प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
13: मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायल बनाउन निरन्तर प्रयास गरिरहेको छ।
10: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड़ 33 लाख रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22.96 करोड़ 19 लाख रूपियाँ अर्थात 34.34 3.1% र पुँजीगत तर्फ 43.97 करोड़ 14 लाख रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
14: बागमती प्रदेशको प्रतिवृत्ति आए सबै प्रदेशको भन्दा बढी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
10: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरसनले पुँजीगत तर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
15: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
10: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,000,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22,71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
16: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
10: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
17: मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्। पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
10: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38.5 अर्ब रूपियाँको बजेट ल्याएको हो। अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसंग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। नालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाई छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोग प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ। नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यस बारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेट बारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौं। वहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु भएको छ। राष्ट्रपति खनाल र विदेश मन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव,
18: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनु पर्छ र भन्नुपर्छ, त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
10: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
23: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाटिन र सिस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ़दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरीबन्धुको फैसला 2.5 वर्षसम्म भएन कार्यान्वयन, सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनालले खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोड़िएको गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला 2.5 वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टा पट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ। 5 वर्षसम्म विद्यार्थी भएका विद्यार्थी भएका निजी विद्यालयले 10% 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न असहाय दलित जेहेन्दार अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2.5 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क रूपमा पढ्न पाउने उल्लेख गरिएको छ। त्यस्तै नयाँ पत्रिकाको अर्को खबरमा अघि बढ़ाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तीय बैंक खाता शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। किर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधी मनपर्छ। विश्वकप शुरू भए यता कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाई गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत 900 मल्लेको सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाईको बारेमा जानकारी लिन कोशिस गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ? सभामुखले भन्नुभयो, एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट वर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्या करको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्या करको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। यसका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। यसईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाहिरी पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
23: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण सिटी सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलाम्रीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान पाउने 7 इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुनेछ। अमेरिकाको मेटलाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यस बेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
10: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।

0: के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
1: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
2: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
3: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
4: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
1: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: साझा खबरमा अब किसानको एकता। किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन्। यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
7: यो मनको अभाव छ तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ। सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन, अब हामीले कमी चाहिँ गरेको छैन। द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ। हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौ, तर किसानले पहिला जस्तै लाइन लाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान रते आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ। म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकारको चाहिँ तहमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित र लाई चाहिँ हामी के भन्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहका सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनुभएका मेयर उपमेयर सबैले चाहिँ सबै पालिकाका प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो, यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडिएको छ, कृषि संस्कृति भएन भने हाम्रो देश र हामी पनि बाँच्दैनौँ भन्ने खालको चाहिँ त्यो चेत चाहिँ अब खुल्नुपर्छ। हामी अरूसँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ। त्यसैले हामीले पैसा हातमा छ, म पैसा धेरै कमाएपछि खान्छु, म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस्। उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ। त्यसकारणले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ। त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला, देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु। र
6: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
6: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके, 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
8: तोड़िएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन।
6: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी।
8: र उरुग्वे र साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले
9: पोर्चुगलको सामना गर्ने। साझा खबरको अन्त्यमा कार्टुन राजेश मानन्धरले फितकौली .com मा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा अर्थमन्त्रीले संसददेखि विभिन्न सार्वजनिक स्थानमा दिइरहेको अभिव्यक्ति, 2 रूपियाँ पनि आफ्नो तर्फबाट बदमाशी भएको भए पद त्याग्नको लागि तयार भएको भनेर उहाँले टिप्पणी गर्दै आउनुभयो।

0: छ। यहाँ दुईजना व्यक्तिहरू छन्। एक अर्काको बीचमा केही भनाभन गरेर जिस्कदै गरेको जस्तो देखाइएको छ। दुई मध्ये पहिलो व्यक्ति भन्छन्, दुई रूपियाँको नोट त छैन, हँसायो क्या? अनि अर्को व्यक्ति भन्छन्, दुई अर्ब होइन, दुई रूपियाँ बराबरको बदमाशी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदाय भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधारी आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनिदिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनिदिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिलो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 मेगाहर्ज सुनवर नौलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निर्गण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: राजनीति 2083 साल असार महिनाको आज 2 गते तदनुसार ईस्वी सन 2026 जुन 16 तारिक सक सम्वत्सर 1948 नेपाल समुदाय गाछे 46 तथा 6 रोजर नामक सम्वत्सर उत्तरायण गृहम ऋतु आज मंगलबार रहेको छ। जेठ विशेष गरी शुक्ल पक्ष आज शुद्ध जेठ शुक्ल पक्ष रहेको छ, यानि कि पुरुषोत्तम महिना यानि कि मलमा सकिएको छ। तपाईँलाई जानकारी मैले हिजो पनि गराएको थिएँ। आज 2 गते विशेष गरी असार महिनाको आज 2 गते रहेको छ, यानि कि जेठ शुक्ल पक्ष शुद्ध जेठ शुक्ल पक्ष रहेको छ। आज विशेष गरी प्रतिपदा तिथि रहेको छ, आज 3:54 पला विशेष गरी रहेको छ, यानि कि बिहानको 6:43 प्रतिपदा थियो भने अहिले यतिखेर द्वितीया शुरू भइसकेका छन्। द्वितीया तिथि रहनेछ 57:56 पला रहेको छ। नक्षत्र रहेको छ आद्रा नक्षत्र रहेको छ 35:48 पला रहेको छ। योगमा रहेको छ गण्ड योग रहेको छ, विशेष गरी 5:59 पला, यानि कि बिहानको अहिलेको 7:33 गण्ड योग तत्प्रान्त वृद्धि योग रहनेछ, वृद्धि योग रहनेछ 58:32 पला। कर्णमा रहेको छ विशेष गरी बिहानको 6:43 बवाहकरण रहेको थियो भने अहिले यतिखेर बालावाहकरण प्रारम्भ, बालावाहकरण रहनेछ 30:53 पला रहनेछ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण पनि मिथुन राशिमा। विशेष गरी आनन्दादि योगमा आज विशेष गरी चर योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त ठिक 7 हुनेछ। आजको दिनमा घडी 13:50 पला रहनेछ। दिन विशेष रहेको छ आज, आज त्रिपुष्कर योग रहेको छ, यानि कि चन्द्र उदय भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। आजको सर्वप्रथम लागू आजको कालबेला यानि कि आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:48 देखि विशेष गरी 3:32:50 आज कालबेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ दिउँसोको 3:32:51 शुरू भएको शुभ बेला, साँझको 5:17 शुभ बेला रहनेछ। लाभ बेला रहनेछ बिहानको 10:20:21 दिउँसोको 12:04:31 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् र अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भने गर्नेछु। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मिथुन राशि आउँछ, आद्राको दोस्रो चरण नाम आउँछ घनकुमारी अथवा घनदेव अथवा घनश्याम नाम आउँछ, आदि नारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइसके र भने पारे रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बालराशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ, रोकिएका काम पुनः शुरू हुन सक्छ, भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला, काममा मेहनतको फल प्राप्त हुनेछ, साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्, रचनात्मक काममा जुट्ने समय रहेको छ, पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ, व्यापारमा पनि मनगत धन लाभ हुन सक्छ, सेवामूलक कामबाट प्रतिष्ठा पाइने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ, अरूको मुख ताक्ने बाँधे काम अधुरो रहला, आफ्नो कमजोरीमाथि टिका टिप्पणी हुने समय रहेकाले विशेष बोली व्यवहारमा विशेष सजग रहनु पर्ला, अध्ययनमा धेरै समय दिन नसकिएला, व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्ने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघरमा पनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनेछ। थप हौसला जाग्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पहिले गरेको कामबाट राम्रो लाभ हुनेछ। मेहनत गर्दा दिगो काममा जग बसाउने मौका मिल्नेछ। तर नयाँ आयसत आयसत फेला पर्न साथ नयाँ योजना बन्न सक्छ। उठ्नुपर्ने रकम हात लागि भए पनि अनावश्यक किनमेलमा रकम खर्च हुन सक्छ। परिस्थिति सोच जस्तो अनुकूल नहुन सक्छ। सानो भूल गर्दा मेहनतको फल अरूलाई सुम्पिनु पर्ने समेत अवस्था आउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापार पनि राम्रो फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्ने योग देखिएको छ। अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्दैछ। तैपनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिन्छ। अध्यात्म भाव जागृत हुनुका साथै धर्म कर्म र परोपकारितामा प्रवृत्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। समस्याप्रति गम्भीर नहुँदा दुःख पाइन्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्च गर्नु पर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरू दावी गर्लान्। बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अतिथिको रूपमा सत्कार पाइला। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुटाउनेछन्। धन तथा ज्ञानको भण्डार बढ्दै जानेछन् भने जीवनशैली आनन्दमय रहनेछ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुका साथै विशेष उपहार समेत प्राप्त हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन सत्कर्म किरण लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदैछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुँदैछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हल्लाको पछि लाग्दा दुःख पाइन्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा समय दिन नसकिला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। प्रत्यक्ष नतिजाको उत्साह प्रवर्तक नहुन सक्छ। परिस्थिति अनुसार चलाउन सक्दा अलि दुःख पाइने खालको योग हुने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन नजिकका साथीभाइहरूसँग असमझदारी बढ्दै जानेछन् भने काम बिग्रिने डरले सताउन सक्छ। समयमा सजग नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोध जस्तो अनुकूल नहुन सक्छ। विस्तृत वचन दिने बानीले समस्या निम्ति आउनेछ। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रा भेटिनेछन्। ठूलो र सानो भूल गर्दा मेहनतको फल अरूलाई सुम्पिनु पर्ने अवस्था समेत आउन सक्ने भएकाले राशि मिल्ने विशेष ख्याल गरेर अगाडि बढ्दा दिन लाभदायक रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो अनि आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। र विशेष गरी तपाईँले आफ्नो र आफन्तको विषयमा घरै बसी बसी जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट भन्नुभयो? कुन जिल्लाबाट?
1: धादिङ
0: जिल्लाबाट।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट?
1: श्रीमानको
0: विषयमा। श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2050। एघारको महिना 19 गते।
0: एघारको महिना 19 गते। समय भन्नु? बिहानको 5 बजे हो।
1: हजुर,
0: कसको बारे भन्नुभयो? दादाको बारेमा?
1: श्रीमानको
0: बारेमा।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः। श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गल्य शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2050 साल फागुन कृष्ण पक्षको बुधबारको राति उज्यालो भएको बिहिबार षष्ठी तिथिमा जन्म तुला राशि विशाखा नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ तिलक भन्ने नाम आउँछ अथवा तीर्थ नाम राख्न मिल्छ। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ है। ग्रह राम्रो छ, भाग्य राम्रो छ तपाईँको श्रीमानको, त्यस्तै नराम्रो ग्रहहरू छैन। विदेश यात्रा राम्रो छ, सरकारी जागिर राम्रो छ, फलामु सम्बन्धी काम कार्य पनि राम्रो छ, गाडी घोडामा होटल लाइनहरू पनि राम्रो देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। अलिकति छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ है। श्रीमान श्रीमती ग्रह अलि मिल्दैन, विचार अलि मिल्दैन। प्रेम विवाह हुने यानि कि लभ परेर विवाह हुने ग्रहहरू परेको छ। कति भयो विवाह भएको तपाईँहरूको?
1: 4 वर्ष
0: हो नि त, मलाई थाहा छ, सबै कुरा थाहा छ नि मलाई, म भनिहाल्छु नि
1: है।
0: अहिले ग्रह सङ्कटा चलिरहेको छ उहाँलाई, अलिकति मनमा पीर चिन्ता लाग्ने ग्रह, काममा कार्यमा रोकावट आउने बाधा आउने ग्रहहरू छ। सन्तानमा अलिकति बाधा आउँछ उहाँकोबाट चाहिँ हेर्दा, अरू त्यस्तो नराम्रो छैन नि, ठिकै छ। के छ सोध्न मन लागेको कुरा, प्रश्न के छ त, के सोध्न मन लागेको छ?
1: अहिले विदेशमा हुनुहुन्छ सुन्नु, अनि ज्वरो आउनु अनि त्यो घाँटी दुख्ने ज्वरो आउनु त्यस्तो समस्या भइरहन्छ, महिनामा दुखेको पनि आइरहन्छ।
0: त्यसो राई चाहिँ अब यस्तो छ नि त, अहिले सङ्कट चलिरहेको छ ग्रह, सङ्कट भन्ने ग्रहको शान्तिहरू गराउनु पर्यो नि त पहिला। विदेश त राम्रो छ तपाईँको श्रीमानले, ठिक छ। ग्रह शान्ति नगरिकन जानु भएको रहेछ विदेश, होइन? इलेक्ट्रोनिक सम्बन्धी ठिकै छ, मध्यम छ कामहरू। ग्रह शान्ति नगरिकन गएपछि त्यस्तो भयो के देख्नुभयो? त्यो भएर ग्रह शान्ति गरेर अनि विदेश जाने, ज्योतिषीहरूको सल्लाह लिने, गुरुबाहरूको सल्लाह लिनु पर्यो, ग्रह दशा बिग्रेका छन् भने शान्ति गर्नु पर्यो होइन, अनि विदेश जानु पर्यो, अन्त राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन,

0: अब दशाको शान्ति स्वास्थ्यहरू गर्नुपर्छ, ग्रह शान्तिहरू त्यसपछि राम्रो हुन्छ उहाँलाई। त्यति गर्दा पनि भएन भने रत्न कवच लगाइदिन्छु, सन्चो हुन्छ नातिनु भन्नु है। धेरै गाह्रो पर्यो भने रत्न कवच लगाउनु पर्छ अरे गुरुले भन्नुभएको। यहाँ तपाईँको कपडा छ भने कपडामा बाँधेर राखिदिनुहुन्छ अरे गुरुबाले, त्यसपछि तपाईँलाई सन्चो हुन्छ, रुगा लाग्दैन, घाँटी दुख्दैन। विदेश तपाईँलाई अलिकति नफापेको हो, यो ग्रहले गर्दाखेरि नफापेको, विदेशबाट नेपाल फर्काउन खोजेको यसले भनेर भन्नु क्या है। त्यो रत्न कवच लगाइसकेपछि चाहिँ राम्रो हुन्छ, फेरि समस्या आउँदैन है। अरू के हजुर? हो, तुला राशि पर्छ, नाम आउँछ तिलक अथवा तीर्थ।
1: हेर्नुहोस्
0: न, एक हुनुहुन्छ कि हुनुहुन्न? हो, ग्रह शान्ति गर्नुहोस् न एकपल्ट है। ग्रह शान्ति गर्नु, त्यति गर्दा पनि भएन भने अनि त्यसपछि रत्न कवच पछि गरौँ है। हुन्छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट आफ्नो श्रीमानको विषयमा हेराउनको लागि फोन गर्नुभएको उहाँले। तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा। सम्पर्क तपाईँले पनि गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो, हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्कार गुरुबा।
0: नमस्कार। हजुर हजुर, सुनिरहेको छु।
2: नमस्कार गुरुबा।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङ जिल्लाबाट।
0: धादिङ जिल्लाबाट, अनि शुभ नाम, तपाईँको नाम भन्नुहोस् त।
2: मेरो नाम सुजाता रङ्के।
0: सुजाताजी बोल्दै हुनुहुन्छ धादिङबाट?
2: हजुर।
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिले तपाईँ?
2: धादिङ बैरी।
0: अनि कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ, धेरै कि थोरै? सधैँ सुन्नुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नै बारेमा हेर्नुहुन्छ। तपाईँको जन्ममिति र जन्म समय भन्नुहोस् त। जन्ममिति भन्नुहोस् त पहिला, कति सालको तपाईँ?
2: 2068 साल।
0: 68 साल,
2: 4 महिना 22 गते।
0: 4 महिना 22 गते,
2: आइतबार।
0: हजुर, जन्म समय भन्नुहोस् त।
2: दिउँसो 3 र 4 बजेको बिचमा।
0: ए, दिउँसो 3 र 4 बजेको बिचमा। अनि चिना बनाउनु भएको छैन? मम्मी बाबाले बनाइदिनु भएको छैन? तपाईँको चिना बनाउनु भएको छैन? चिना
2: छैन।
0: ए, मम्मी बाबाले भन्नु, गुरुबाले चिना बनाएर पठाइदिनुहुन्छ अरे, दिउँसो 10 बजेपछि फोन गर्नु भन्नु है। ल, मम्मी बाबाले सुनिरहनु भएको छ नि अहिले म बोलेको। ल, सुन्नुहोस् है ध्यान दिएर। 2068 साल साउन शुक्ल पक्षको आइतबार नवमी तिथिमा जन्म, राशि तपाईँको वृश्चिक राशि हो। नाम आउँछ तपाईँको तोया कुमारी नाम आउँछ, तोया कुमारी नाम आउँछ है। तपाईँको नाम आउँछ तोया कुमारी नाम आउँछ, नरानीको नाम तोया कुमारी आउँछ, वृश्चिक राशि आउँछ भनेको बुझ्नुभयो। अनि त्यसपछि तपाईँको घातक तिथि प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक हुन्छ। तपाईँको ग्रह दशा भाग्य त्यति नराम्रो त छैन, ग्रह उहाँको फोन काटिएको छ, उहाँको मम्मी बाबाहरूले सुनिरहनु भएको छ र माता पिताले सुन्नु भएको छ होला। तपाईँको ग्रह दशाहरू बिग्रिएको छ, त्यति राम्रो छैन, रिसाउनु हुँदैछ धेरै, पढ्न फिटिक्यो मन नगर्ने, पढाइमा रुचि नहुने। तपाईँको पानी अलिक धेरै पिउनुहोस्, तपाईँलाई पेटमा समस्या हुन्छ, पेट दुख्ने समस्या हुन्छ तपाईँको लागि चाहिँ, निधारमा टाउकोमा चोट लाग्छ, खत देखिन सक्छ, अलिकति विशेष ख्याल गर्नु। पूर्णिमाको दिन व्रत बस्नुपर्छ, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ, तपाईँ माङ्गलिक हुनुहुन्छ, आठौँ माङ्गलिक पर्नु भएको छ, माङ्गलिकको शान्ति गर्नुपर्छ तपाईँले, तपाईँलाई नागदोष पनि परेको छ, नागदोषको पूजा पनि गर्नुपर्छ है। अब तपाईँले पढाइ गराइ राम्रो, विवाह बारी राम्रो, स्वास्थ्य हेल्थ राम्रोको लागि चाहिँ तपाईँले रत्न कवच लगाउनुपर्छ, चाँदीको पाउजु बनाएर लगाउनुहोस्, अनि त्यसपछि पूर्णिमाको दिन मङ्गलबारको दिन चोखो शुद्ध भोजन गर्नुपर्छ। यति कुरा गर्नुभयो भने तपाईँको लागि एकदम राम्रो हुन्छ, फाइदाजनक गराउँछ, पढाइमा राम्रो हुन्छ, रुचि हुन्छ। अहिले तपाईँलाई पढ्न नै मन लाग्दैन, एकदम पढ्न अल्छी स्वभावको हुन्छ यस्तो बेलामा, अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै छ, राम्रै छ। अहिले चलिराखेको ग्रह भनेको उल्का र अर्को शनि हो। यो उल्का र शनिले साथीको सङ्गत गर्ने, बाबा मम्मीले भनेको कुरा नमान्ने, नटेर्ने, टेर्दा मन नलाग्ने, जिद्दी घमण्डी हुने हो, यस्तो ग्रहहरू छ। अहिले यो समय चाहिँ एकदम सावधान हुनुपर्छ। तपाईँले रत्न कवच तुरन्तै रत्न कवच अर्डर गरेर चाहिँ लगाउनुहोस्, अर्डर गर्नुहोस्, म बनाएर पठाइदिउँला। त्यो लगाउनुहोस्, लगाइसकेपछि तपाईँको सबै कुरामा चेन्ज आउँछ, राम्रो हुन्छ है। उहाँले फोन गर्नुभएको थियो धादिङबाट, हामीलाई चाहिँ मैदीबाट फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चाहिँ फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते हजुर, राधे राधे। हजुर
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: किरणचोकबाट बोलेको छु।
0: धादिङ किरणचोकबाट?
1: हजुर,
0: आज त धादिङबाट फोन धेरै आएको छ, अनि धादिङबाट मात्रै फोन लागेको छ है। बल्ल बल्ल आज लागेको छ। कसको बारेमा हेर्नुहुन्छ त आज?
1: साथीको बारेमा हेर हाले, छोरीको छोरो।
0: ल भन्नुहोस् त जन्मिति।
1: 58 साल, साउनको 20 गते 9:30 बजे बेलुकाको।
0: हजुर हजुर, 9:30 बजे। कुन जिल्ला? कहाँ जन्मिनु भएको राति?
1: दार्जिलिङ जिल्लामा हो।
0: ए ल, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशायनमा श्रीमती रामानुजायनमा 2058 साल भाद्र कृष्ण पक्ष पर्छ, साउन भए पनि भाद्र कृष्ण पक्षको परेवा तिथिमा जन्म भएको छ। लागिसकेको छ, पुर्णेको दिन हो तर परेवा लागिसकेको छ। राशि राशि चाहिँ मकर राशि पर्छ। श्रवण नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ खोबाट, खोम बहादुर अथवा खोम प्रसाद नाम आउँछ नातिको। अन्तिनाले देवगण परेको छ नातिको। घातक तिथिहरू नराम्रो तिथि चौथी, नवमी, चतुर्दशी घातक, मङ्गलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। गरा बसाहरू ठिकै छ, राम्रै छ, नराम्रो छैन। गुरु चण्डाल योग परेको छ। यो गुरु चण्डाल योग पर्यो भने चाहिँ अलिकति घरमा परिवारमा अकाल मृत्यु हुने, अकाल मृत्यु गराउने यस्तो हुन्छ क्या ग्रहले चाहिँ।
1: हजुर हजुर, एउटा बिहे गरेको दाईको बिहे नगरी उसले आफ्नै खुसीले बिहे गरे, झुन्नेर मरि त नि, अहिले 3 वर्ष हो जाने, उसको लजी बुलाएर झुन्नेर मरि श्रीमती चाहिँ।
0: ओहो हो र, पितृदोष परेको छ। यो पितृदोषले गर्दा जे काम गर्यो भने त्यो काम रोकिन्छ, त्यो काममा बाधा आउँछ, रोकावटहरू आउँछ है। बाबुको लागि एउटा यो पितृको लागि चाहिँ एउटा रत्न कवच पाउँछ पितृको, हामीसँग यो लगाइदिनुहोस् है छोरालाई, नातिलाई। नभए जे काम गरे पनि रोकिने, जे काम गरे पनि बिग्रिने, उन्नति नगर्ने, प्रगति नहुने, यस्तो खालको परेको छ क्या। त्यही भएर देवताले दिए पनि पितृले हरेर लान्छ भन्छन् होइन। त्यही भएर यो पितृको रत्न कवच पाउँछ हामीसँग, यही नम्बरमा 10 बजेपछि फोन गर्न लगाउनुहोस्, अनि त्यसपछि म बनाएर ठिक्क पारौँला, लिन आए पनि हुन्छ अथवा बनाएर म पठाइदिउँला, लगाइदिनु पर्छ नातिलाई। त्यसपछि विवाह बारी राम्रो हुन्छ, दाम्पत्य राम्रो हुन्छ, विदेश यात्रा राम्रो हुन्छ, उन्नति राम्रो हुन्छ, प्रगति राम्रो हुन्छ बाबुको लागि। अहिले ग्रह दशाहरू एकदम धेरै नै, बाबुको ग्रह दशा धेरै नै बिग्रिएको छ बाबुको लागि, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ है।
1: कहिले कहिले चाहिँ काटे लाँदै गराउँदछ, अब गाडीमा हिँड्यो भने हेल्सुको ल्याउन सक्दैन, त्यतिकै हेरिरह भने
0: यस्तो हो। त्यो त रत्न कवच लाउनु पर्यो पितृको,
1: हजुर
0: है, पितृको रत्न कवच पाउँछ, हामीसँग पाउँछ। त्यसको लागि चाहिँ 10 बजेपछि फोन गर्नु भन्नु दिउँसो, रत्न कवच लाउनु पर्छ। रत्न कवच लगाइसकेपछि अनि बाबुले एकादशीको दिन चोखो खाने, अनि त्यसपछि एउटा त्रिपिण्डी श्राद्ध भन्ने हुन्छ, त्यो त्रिपिण्डी श्राद्ध गरेपछि बल्ल रत्न कवच लगाएर त्रिपिण्डी श्राद्ध गरिसकेपछि राम्रो हुँदै जान्छ, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ, रोकावटहरू कम आउँछ भन्ने कुराहरू हो। क्या बुझ्नुभयो? बुवाले गर्ने हो, हजुरबुवा हुनुहुन्न भने बुवा बुवाले गर्न मिल्छ। यो त्रिपिण्डी श्राद्ध चाहिँ जसरी हुन्छ जसरी भए पनि गर्नुपर्छ है, जहिले गरे पनि हुँदैन। कार्तिक महिना, मङ्सिर महिना, पुष महिना, माघ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा राम्रो, कार्तिक भए पनि हुन्छ, मङ्सिर पुष माघ महिना जुन महिना भए हुन्छ यी चार महिना मध्येमा, फेरि कृष्ण पक्षको अष्टमी तिथिमा गर्नुपर्छ है। यो गरिसकेपछि छोरा नातिलाई मालामाल हुन्छ, कमाई राम्रो हुन्छ, बचत राम्रो हुन्छ, खानपिन पनि बिगार्छ यसले खाने कुराहरू। क्या
1: हजुर,
0: विदेश जान पनि फाप्छ, त्यसपछि फाप्छ, नभए फाप्दैन। अहिले त केही पनि राम्रै छैन नि, सबै थरी नराम्रो मात्रै छ, अहिले त राम्रै छैन नि।
1: हजुर, यो कति वर्ष भयो गर, त्यही पनि त्यो नलाएदेखि त हुँदै हुँदैन क्या अरे, अब के गर, कसरी ल्याइपुर्याउने होला त।
0: पितृदोष भनेको चाहिँ सधैँभरि लाग्छ, यो यति वर्षमा सकिने, उति वर्षमा सकिने भन्ने हुन्न।
1: हजुर,
0: पितृदोष भनेको सधैँभरिलाई हुन्छ, त्यो रत्न कवच लाउनु पर्यो अनि त्रिपिण्डी श्राद्ध गर्नु पर्यो। अब रत्न कवच लाउनुहुन्छ भने म बनाएर पठाइदिउँला, त्यही त्यहीँ आइपुग्छ रत्न कवच है। उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट, हजुरआमाले नातिको बारेमा हेराउनको लागि चाहिँ। अब चिनामा देखिएको कुरा मैले भनिदिनु पर्छ है, सल्लाह मैले दिनुपर्छ, गर्ने नगर्ने तपाईँहरूको कुरा हो। के गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, गर्नु भएन भने तपाईँलाई नराम्रो भइरहन्छ, त्यति उन्नति त्यति प्रगति गर्न सकिँदैन। जस्तै कसैले थोरै थोरै कामहरू गर्दाखेरि पनि धेरै राम्रो भइराखेको हुन्छ नि त, होइन, कसै कसैलाई थोरै थोरै काम गर्दा धेरै राम्रो भइराखेको हुन्छ, त्यस्तो विशेष ख्याल गर्नुपर्छ यस्तो यस्तो कुरामा चाहिँ हामीहरूले। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नारायण गुरुबा। नारायण
0: नारायण, राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: राधे राधे। हजुर, म लमजुङदेखि बोल्दैछु है।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो नाम आइतेश्वरी तामाङ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म छोराको बारेमा हेर्न चाहन्छु है गुरुबा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: छोराको जन्ममिति 2063 साल कार्तिक महिनाको 13 गते सोमबार बेलुका 9 बजे है।
0: जन्म कुन जिल्लामा भएको हो?
3: हजुर, यही लमजुङ जिल्लामै हो।
0: लमजुङ जिल्लामा कतिको सुन्नुहुन्छ लमजुङ जिल्लातिर कार्यक्रम ज्योतिष वास्तु?
3: एकदम एकदम रेगुलर सुन्ने गर्छु, तर फोनै लाग्दैन, फोनै लाग्दैन, कहिले कार्यक्रम बस्दैन, फेरि सुन्न पाए पनि कस्तो आनन्द लाग्छ जे हो, हजुरको स्वर सुन्न पाउँदा एकदमै आनन्द लाग्छ, फोन नआए पनि नलागे पनि।
0: हजुर हजुर, हुन्छ,
3: त्यसैले आज बल्ल बल्ल लाग्यो है।
0: हजुर, दैनिक सुन्नु होला, म छोराको बारेमा भन्छु, ग्रह दशाहरू कस्ता छन् के छन् ध्यान दिएर सुन्नु है। श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2063 साल कार्तिक शुक्ल पक्ष को सोमवार नवमी तिथि में जन्म मकर राशि धनिष्ठा को प्रथम चरण नाम आउँदो रहेछ बाबू को गा बाट नाम आउँछ है गा बाट नाम आउँछ गा बाट बाबुको मकर राशि पर्छ मध्यनाडी राक्षस गण पनि परेको छ बाबुको घातकमा परेको छ तिथि नराम्रो तिथि चौथी नवमी चतुर्दशी मंगलबार नराम्रो हुन्छ एघार नम्बर नराम्रो राशिमा वृश्चिक राशि नराम्रो तपाईँको छोरालाई कालो सर्प योग परेको छ काममा कार्यमा बाधा पढाइमा बाधा रोकावट आउँछ सूर्य पनि खराब छ आइतबारको दिन नुन खानु हुँदैन अनि कालो सर्प योगको रत्न कवच लाउनु पर्छ अनि साउन महिनामा नाग पञ्चमीको बेलामा नाग देवताको पूजा गर्नुपर्छ यो बाबुले त्यसपछि बल्ल यो बाबुको उन्नति राम्रो प्रगति राम्रो हुन्छ नभए हुँदैन ग्रह बिग्रिएको छ एकदमै धेरै बिग्रिया छ ग्रहहरू बाबुको लागि एकदम ख्याल गर्नुपर्छ तपाईँले अरू त्यस्तो नराम्रो छैन ग्रह ठिकै छ अहिले ग्रह चलेको भनेको चाहिँ उल्का भन्ने ग्रह चलेको भएर अलि भनेको नमान्ने अलि नटेर्ने जिद्दी जिद्दी दाजुभाइ नफाप्ने ग्रह बाबु नफाप्ने ग्रह यो बाबुले परेको छ के आइतबारको दिन नुन नखाने ध्यान दिनु भएको छ सुन्नु भएको छ
3: हजुर मजाले सुनिरहेको छु अनि उसको भविष्यमा के होला भनेर बुझ्न चाहन्छु
0: भविष्यमा सबै थोक राम्रो छ तर कालो सर्पयोग परेपछि हुन हुन आधो काम बिग्रिन्छ कालो सर्पयोगले त्यो भएर कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग हो त्यो लाउनुपर्छ बाबुले त्यसको लागि 10 बजेपछि फोन गर्नु यही नम्बरमा 10 बजेपछि फोन गर्नु अहिले म तपाईँको लागि अर्डर गरेर बनाएर पठाइदिन्छु लमजुङमै पठाइदिन्छु त्यहीँ आउँछ त्यहीँ लगाइदिनु नभए तपाईँहरू आउँदा पनि हुन्छ है
3: हजुर अहिले छोरा चाहिँ विदेशमा छ है गुरुबा
0: हजुर विदेशमा छन् विदेशमा पनि त्यति राम्रो भएको छैन कमाएको पैसा बचत छैन स्वास्थ्य पनि अलिकति बिग्रिने ग्रह दशा बिग्रिने ग्रह चलेको छ अहिले तपाईँको छोरालाई त्यो
3: भएर
0: ख्याल गर्नुपर्छ भन्नुहोस् त अरू के कुरा सोध्न मन लागेको छ
3: हजुर अनि उसको त्यो कालो सर्पयोग शान्ति गरेपछि भने जस्तो हुन्छ र गुरुबा
0: कालो सर्पयोग शान्ति गरेपछि त भने जस्तो भइहाल्छ कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग त्यो लगाइदिनु पर्छ यो छोरालाई नलाइदिकन हुँदै हुँदैन अब तपाईँले कपडामा बाँधेर राखिदिनु अहिले विदेशमा छन् पछि आएपछि लाउँछन् अहिले कपडामा बाँधेर राखिदिनु अब दिउँसो फोन गर्नुभयो भने म पठाइदिन्न है तपाईँलाई ठेगानाहरू दिनु पठाइदिन्छु है
3: हजुर अनि अब फोनै लाग्दैन सबै थोक सोध्नु पर्यो अब हजुरसँग
0: हजुर दिउँसो भन्नु
3: विवाह गर्न चाहिँ कति वर्षमा हुन्छ होला गुरुबा
0: विवाह गर्नको लागि चाहिँ 24 कट्नुपर्छ 27 भित्र विवाह गर्नुपर्छ
3: 24 चाहिँ कट्नु पर्यो होइन
0: 24 कट्नु पर्यो 27 नकट्दै विवाह गर्नु पर्यो
3: 27 नकाट्दा 24 काटेपछि होइन 24 र 27 को बिचमा होइन
0: बिचमा हो ठ्याक्कै बुझ्नु 24 देखि 27 को बिचमा विवाह गराइदिनु पर्छ बाबुको लागि चाहिँ कालो सर्पयोग परेछ कालो सर्पयोगले धेरै कुरामा हामीलाई दुःख बाधा रोकआउट मात्रै आउँछ मेहनत धेरै दुःख धेरै हुन्छ त्यसको रत्न कवच पाउँछ त्यो लगाइदिनुहोस् कालो सर्पयोग परेपछि त्यसपछि राम्रो हुँदै जान्छ समस्याहरू हुँदैन बाधाहरू हुँदैन रोकआउटहरू आउँदैन धेरै कुरामा चाहिँ सजिलो हुन्छ क्या बाबुलाई है
3: हजुर अनि कुन राशि चाहिँ फाट्छ होला छोरासँग
0: होइन अरू सबै राशि फापिहाल्छ बाबुलाई नफाप्ने नहुने राशि भनेको वृश्चिक राशि हुँदैन
3: वृश्चिक राशि
0: हजुर वृश्चिक राशि हुँदैन अरू सबै राशि हुन्छ ठिक छ ग्रहहरू नातिनुहोस् रत्न कवच लगाइदिनुहोस् कालो सर्पयोगको राम्रो हुन्छ है त
3: गुरुबा
0: हजुर भन्नु त
3: धेरै काम मैले मात्रै खाइदियो होइन अरू नै पर्खाइमा हुनुहुन्छ होला
0: तर
3: फोनै नलाग्ने त्यही भएर के अरे यो कालो सर्पयोगको शान्ति गरेपछि
4: भविष्य राम्रो हुन्छ, छोराको उन्नति प्रगति राम्रो हुन्छ,
0: राम्रो भइहाल्छ नि। कालसर्पको लागि चाहिँ बाबुले नागको पूजा गर्नुपर्छ नाग पञ्चमीमा, त्यो रत्न कवच पाउँछ हामीसँग, बुटीहरू पाउँछ, त्यो लाउनु पर्छ। हो त्यो लाएपछि नागको पूजा गरेपछि कालसर्प एक राम्रो हुन्छ। अहिले सर्पले विष प्रदान गरेको छ, पूजा गर्ने रत्न कवच लाएपछि मणि प्रदान गर्छन्, त्यसपछि राम्रो हुन्छ, गरेको काममा सफलता हुन्छ, कमाएको धन बचत हुन्छ, विवाहहरू राम्रो, दाम्पत्य राम्रो हुन्छ, बाधा रोकावटहरू आउँदैन नाकको कारणले गर्दाखेरि, अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै राम्रै देखिन्छ है।
4: भनेपछि अब अहिले छोरा विदेश छ अनि घरमा उसको नाममा नाग पूजाहरू लगाइदिए त राम्रो हुन्छ होला नि, होइन गुरुबा?
0: नागको पूजाहरू लगाइदिँदाखेरि राम्रै हुन्छ।
4: हस् गुरुबा, अब फोनै नलाग्ने छोरी छोरीहरूको बारेमा पनि हेर्नु थियो, भोलि पर्सितिर फोन लाग्यो भने अब
0: हुन्छ
4: बुझाउँला है गुरुबा।
0: हुन्छ हुन्छ, नारायण राधे राधे।
4: नारायण राधे राधे।
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँहरू पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने, प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा भेटेर आफ्नो समस्याको समाधान तपाईँले गर्न चाहनुहुन्छ भने, मैले भन्ने कुरा ठ्याक्क मानिदिनु भयो भने तपाईँको समस्याको समाधान मलाई लाग्छ हुन्छ, किनकि अहिलेसम्म मैले गरेका कामहरू सबैलाई राम्रो भएको छ, नराम्रो कसैलाई पनि भएको छैन। मुख बार्नुहोस् भने बेला मुख बारिदिनुहोस्, होइन पूजा लाउनुहोस् है, यस्तो ग्रह शान्ति गरोस् भन्नुभयो भने पूजा लाउनुहोस्, रत्न कवच लाएर अनि पूजा लाउनुहोस् भन्नुभयो भने त्यो पनि गर्नुहोस्, होइन जे भन्छु मैले त्यो काम गर्नु, तपाईँले गर्नुभयो भने ओहो हो रहेछ भन्ने तपाईँलाई महसुस हुन्छ, यो पक्का कुरा हो, यसमा फरक खाँदैन, फरक छैन। त्यो भएर विशेष तपाईँले ख्याल गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणतिर आइसकेका छौँ र भोलि बिहान फेरि ठिक 7 बजे कार्यक्रम लिएर म फेरि पनि उपस्थित हुनेछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान फेरि ठ्याक्क 7 बजेमा उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
5: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
12: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
13: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
14: लिउँछु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
13: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
15: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
13: प्रोप्राइटर अमित फर्साई, भटभटेरी कन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
16: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
13: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएगा हाम्रो चनौली बजारमा?
16: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
13: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस्ट चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98 4 52 0 49 86।
17: रेडियो साइनो 89.8 MHz।
18: नमस्कार, आजको सन्दर्भ सहकारी अभियान कार्यक्रम अन्तर्गत हामी अहिले चारमा आइपुगेका छौँ। सामाजिक उद्यमी महिला सहकारी संस्थामा हामी आइपुगेका छौँ। यो कार्यक्रम सूचना सञ्चार केन्द्रले उत्पादन गरेको यो कार्यक्रम हो। आजको सन्दर्भ सहकारी अभियान भन्ने कार्यक्रम, यो कार्यक्रमलाई गरिबी निवारण तथा सहकारी मन्त्रालय बागमती प्रदेशले आयोजन गरेको कार्यक्रम हो। बागमती प्रदेशका विभिन्न रेडियोहरूबाट आजको सन्दर्भ सहकारी अभियान, हामी विभिन्न किसिमका सहकारी अभियन्ताहरूसँग कुराकानी गर्छौ, सहकारी सञ्चालकसँग कुराकानी गर्छौ, सहकारीमा आबद्ध भएका किसानहरूसँग पनि हामी कुराकानी गर्छौ। कस्तो छ यहाँहरूको अवस्था, सहकारीले कस्तो किसिमको यहाँका किसानहरूलाई सुविधा दिएको छ, ग्राहकहरूलाई सुविधा दिएको छ, र ग्राहक र सहकारी बीचको अवस्थाहरू के छ, यो कुराहरू बुझ्न हामी विभिन्न किसिमका सहकारीसँग हामीले कुराकानी गर्ने तमर्को गरेका छौँ। यसै सिलसिलामा आज आइपुगेका छौँ। यो कार्यक्रमलाई रेडियो साइनोको इन्टरनेट अनलाइनको हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइनो न्युज .com पनि संसारको जुनसुकै कुनाबाट पनि तपाईँ चाहेको बेलामा सुन्न सक्नुहुन्छ भने फेसबुकमा गएर रेडियो साइनो लगइन गरेर पनि चाहेको बेलामा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम कार्यक्रम सन्दर्भ आजको सहकारी अभियान। यस सिलसिलामा हामी अहिले रत्नगर नगरपालिकामा आइपुगेका छौँ। यस सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्थामा आइपुगेका छौँ। के छ त यहाँको अवस्था, यो सहकारीले यहाँको जनतालाई कसरी साथ दिएको छ, कसरी सहयोग गरेको छ भन्ने विषयमा हामी भलाकुसारी गर्ने गर्छौँ यहाँको अध्यक्षसँग र यहाँको व्यवस्थापकहरूसँग पनि हामीले कुराकानी गर्छौँ। के छ यहाँको अवस्था, यो सहकारीले के चिज के कुराहरू यहाँ उपलब्ध गराएको छ, के वस्तु कुन वस्तुहरू यहाँ उपलब्ध गराएको छ, र कसरी यहाँका किसानलाई सहयोग गरेको छ, कसरी यहाँका किसानलाई खुसी बनाएको छ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेको छौँ। यहाँका अध्यक्षसँग हामी कुराकानी गर्छौँ र व्यवस्थापकसँग पनि हामी कुराकानी गर्छौँ।
19: छ अनि हामीले अब घरको म्यानेज गरेर सबै बच्चाहरू स्कुल पठाएर म्यानेज गरेर घरको काम धन्दा गराएर अनि हामी सहकारी पनि सहकारी अभियानमा पनि लागेर हामी एकदम अहिलेसम्म चलाइरहेको छौँ, राम्रो भइरहेको छ, हामी एकदम सन्तुष्टि।
18: अध्यक्ष यो अहिले हजुर अध्यक्ष हुनुभएको चाहिँ कति भयो?
19: मेरो चाहिँ
18: दुई कार्यकाल सक्नु
19: सुरु भएर
18: अनि यो अहिले दुई कार्यकाल हुँदै गर्दा यस संस्थाले के कुराहरूको सेवा दिनुभएको छ?
19: हाम्रो यो सहकारीमा चाहिँ हाम्रो यो अहिले चाहिँ हामीले त्यो सहकारीमा त्यो मल चाहिँ किसानहरूले मल दिइरहेको छौँ अनि अहिले चाहिँ यो एक वर्ष भयो हामीले यो सञ्चालन गरेको गराउला मल। यो अहिले हाम्रो अर्ग्यानिकमा धेरै रासायनिकमा अहिले धेरै हामीले विषादीहरू धेरै उसमा अहिले चाहिँ अर्ग्यानिक मलमा लगाएर खेती चाहिँ फस्टाउँदै गइरहेको छ। अहिले गराउला मलबाट किसानहरूलाई दिदीबहिनीहरूलाई पुर्याउनलाई धेरै हामीले अलिक अहिले अभाव छ, पुर्याउन सकेको छैन।
18: दिदीबहिनी यहाँको किसानको माग अनुसार पनि पुर्याउन
19: सक्नुहुन्छ?
18: अनि यो गडेला मल उत्पादन तपाईँले यहाँ आफै गर्नुभएको थियो कहीँ खरिदेर लिएर
19: होइन? पहिला चाहिँ अब सुरुमा त गडेला मल पनि किनेरै ल्याएको होइन, गडेला पनि किनेर ल्याएको, मल पनि किनेर ल्याएको, अहिले पनि किनेरै ल्याउँछु। गडेला चाहिँ अहिले किन्नु पर्दैन, मल चाहिँ त्यो गोबर मल किनेर ल्याउनु पर्छ, त्योबाट नै गडेला मल बनाउने उत्पादन गर्ने टहरा चाहिँ उता अझै परै छ हाम्रो घर गडेला बनाउने।
18: अब यहाँ व्यवस्थापक हुनुहुन्छ सीता चौधरी जी, अब कति वर्ष भयो यहाँ यो संस्थामा व्यवस्थापक हुनुभयो?
20: म यो सहकारी 2066 साल जेठ 17 गतेदेखि सुरु भएको छ
18: हजुर,
20: त्यसदेखि म व्यवस्थापक रूपमा अहिले कार्यरत भइरहेको छु।
18: ल सुरु गर।
20: यो सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड 2066 साल जेठ 17 गतेदेखि सुरुवात भएको हो सर। यसमा चाहिँ म सुरुदेखि नै कार्यरत छु व्यवस्थापकको रूपमा। त्यति बेला हाम्रो सेयर सदस्य 188 जनाबाट सुरु गरेर सेयर पुँजी हाम्रो त्यति बेला 11,87,000 थियो। अहिले हामीसँग सेयर सदस्य 492 जना हुनुहुन्छ र हामीसँग अहिले 5 करोडको हाराहारीमा हाम्रो कारोबार भइरहेको छ।
18: बचत पनि गर्नुभएको छ, बचत ऋण पनि चलाउनु भएको छ, 5 करोड
20: पनि चलिरहेको छ।
18: कस्तो पाउनु भएको छ यहाँ चाहिँ, कतिको खुसी हुनुहुन्छ बचत ऋण सञ्चालन गर्दा त्यहाँका ग्राहकहरू?
20: पहिले त अब सर सुरुमा साउ महाजनका ऋण खान जाँदा त अलिक चर्कै ब्याजमा हुन्थ्यो सर। पहिला हामी समूहबाट सहकारीमा आयो, सहकारीमा अलिक सस्तो ब्याज दर पाउँदा दिदी बहिनीहरू त्यो साउ महाजनको त्यो चर्को ब्याजले चाहिँ वञ्चित हुनुभयो अनि सहकारीमा आएको चाहिँ राम्रो हुने रहेछ भनेर अनि त्यसमा चाहिँ सन्तुष्ट हुनुभयो सर।
18: अनि यो मल जुन बेच्न लाग्नु भएको छ तपाईँहरूले, मल बेच्दाखेरि किसानहरू कतिको सन्तुष्ट हुनुभएको पाउनु भएको छ?
20: हामीले चाहिँ मल बेच्न थालेको सर रासायनिक मल चाहिँ 2067 सालदेखि हो। त्यति बेला नि अब हामीले सहकारी खोलेर सदस्यहरूलाई युरिया मल डिएपी पोटास दिँदा त सदस्यहरू खुसी नै हुनुभएको थियो। पहिले अलिक टाढै जानु पर्थ्यो भने अहिले गाउँ ठाउँमै पाइन्छ भनेर त्यसमा खुसी हुनुभयो। अब रासायनिक मलको अभाव हुँदै गर्दा अब हामीले पनि केही प्राङ्गणिक मलहरू यस्तो जैविक मलहरू उत्पादन गरेर सदस्यहरूलाई दिन सके अलिकति राहत हुन्छ कि भन्ने सोच लागेर सर हामी 2082 सालदेखि यो गडेला मल उत्पादन गरौँ कि भन्ने सोच राखेर हामी यो गडेला मल उत्पादन गर्न थाल्यौँ सर।
18: ठिक छ। अनि यहाँ यो संस्थामा काम गर्दै गर्दा के छ शान्ति यहाँको बिचमा कोअर्डिनेसन भन्ने हुन्छ नि एउटा, कस्तो छ, कतिको राम्रो पाउनु भएको छ समितिको र तपाईँ एउटा व्यवस्थापक
20: समिति? अहिले मैले अहिलेसम्म राम्रै पाएको छु सर, अब भनेको बेलामा उपस्थित भइदिनु भएको छ त्यसमै मलाई खुसी लाग्छ।
18: अब यो अध्ययज्यूलाई सोध्दैछु म, अध्ययज्यू यो यहाँले यो सहकारी सञ्चालन गर्नुभएको छ, यसलाई राज्यले यो संस्थालाई अहिलेसम्म कुनै निकायहरूबाट केही साथ सहयोग सपोर्ट केही पाउनु भएको छ?
21: पहिला त थिएन, राज्यबाट पनि हुनुपर्ने समयबाट थिएन। चेक अब त्यो गरौँ उत्पादन गरेदेखि चेक चाहिँ गरौँ
18: नगरपालिकाले सहयोग गरेको छ, गडेला उत्पादन मल उत्पादन गर्न थालेपछि सहयोग भएको छ। जुन यो रासायनिक मलहरू बेच्नु हुन्थ्यो जुन अनुदानमा आएको मल बेच्नु हुन्थ्यो होइन, के छ अब नगरपालिकाले आगामी दिनमा पनि फेरि सहयोग गर्ने प्रतिबद्धता त्यस्तो केही जनाएको छ?
21: छैन, जनाएको छैन। पहिला चाहिँ हामीले नगरपालिकाले सल्लाह गरेर भनेर बोलायो हामीलाई, अनि पछि त्यहाँ लास्टमा निर्णय गर्ने बेलामा हामीले बोलायो,
18: पछि बोलायो
21: बोलाएन। अनि हाम्रो दुईवटा दुई ठाउँमा त्यो चार नम्बरको मन्दिर अर्कोमा लगेर अर्कोलाई, अनि हामीलाई अलिक अभाव हुन्छ त्यो रासायनिक मलमा पनि।
18: के छ अब यहाँको स्वास्थ्य यो सहकारीले अझै राम्रो बनाउनको लागि यहाँको माग के छ सरकारसँग? यो यही हाम्रो रेडियो सन्देश मार्फत के सन्देश दिन चाहन्छ, सरकारले के भन्न चाहन्छ?
21: एकदम अपेक्षा छ त्यो सरकारीको त्यो अहिले किसानसँग किसानहरूको त्यो ज्ञान केन्द्रसँग होइन कतिसँग अनुदानहरू दिए भने हाम्रो सरकारीलाई अब यो कृषिको लागि गराउन उत्पादनको लागि अनुदान दियो भने हाम्रो यो सरकारी प्रगति हुन्थ्यो कि भनेर हाम्रो अपेक्षा पनि छ, माग पनि गर्न गरिराखेका छन्, टेस्ट पनि गरेको छ, तर
18: केही
21: ठुल्ठुलो त योजना त दिएको छैन हामीलाई। यो चाहिँ सानो सानो चाहिँ
18: यो घरेलु मल यहाँले उत्पादन गर्नुमा छ अध्यक्ष, यही फिल्डमा हामी आएका छौँ यतिखेर यो घरेलु मल उत्पादन हुने ठाउँमा यो के कसरी बन्छ यो एकचोटि भनिदिनुहोस् त?
2: यो सुरुमा हामीले गाईको गोबर ल्याउने त्यो कम्तीमा 15 दिन 1 महिना हुनुपर्छ त्यो यहाँ डम्पिङ गरेर राख्ने, अनि त्यो अलि फेरि कुहिँदै गएपछि अलि त्यो 1 महिना भएपछि अनि यसमा ड्याङ बनाएर राख्ने, ड्याङ बनाएर अनि एकदम मसिनो बनाएर त्यो भुरपात सबै फालिदिने, त्यो लाएर राम्रो राखिदिने, अनि यसमा त्यो गरौला राखिदिने,
18: गाईको मल ल्याएर राखेर त्यो माथि गरौला राख्छ,
2: त्यो माथि गरौला राख्छु
18: नि, देखाउनुहोस् गरौला यहाँले यसरी बनिरहेको छ यहाँ गरौला मल, यो गाईको गोबरमा ल्याएर राखेर उहाँले यसरी गरौला हालिदिनुहुन्छ र गरौला हालिसकेपछि यो मल यसरी तयार गरिरहनु भएको छ। यो कति समय राख्नुपर्छ गरौला हालेपछि कति समयमा तयार हुन्छ मल?
2: यो गर्मी जाडो महिनामा 3 महिना लाग्छ,
18: हजुर,
2: गर्मी महिनामा 2.5 महिना 2 महिनामा हुन्छ
18: मल तयार हुन्छ,
2: मल तयार हुन्छ।
18: भन्छ एकपटकमा जस्तो एक ट्याक्टर मल गाईको मल प्रयोग गर्दा त्यसबाट निस्किने गणौला गणौलाबाट त्यसबाट निस्किने मल कति जति बल्ला
2: एक ट्याक्टरमा? 1500
18: राम्रो राम्रो मल होइन। अनि यो मल उठाएर लाँदाखेरि यो गणौला त मसित सँगै जान्छ कि के छ? गणौला छानेर राख्ने,
2: त्यो चाहिँ अहिले तयार भइसकेको छैन, त्यसलाई चाहिँ छानेर त्यहाँ छान्ने छ छान्नेमा अनि प्याकिङ गर्ने, यो चाहिँ गोबर अनि त्यो छान्दै लाने, फेरि गणौला निस्किन्छ माथि अनि फेरि अर्कोमा राख्छु ड्याङमा राख्छु अर्को ड्याङमा, जस्तो हामीले तयार पार्यो होइन ड्याङ एकैचोटि यो सकिँदै राख्दै गर्ने, दुइटा घर भएको भए सजिलो एकैचोटि हुन्थ्यो, अनि अहिले यो एउटा मात्रै घर छ अनि त्यो गोबर ल्याउँदै
18: यो चाहिँ तयार भएको मल
21: छानेर
18: राख्नु भएको मल कति 3 महिनाको मल हो? 3 महिनामा तयार भएको मल
21: 2 महिनाको
18: यसरी गणौला मल तयार भइरहेको छ रत्नगर 4 मा यो महिला सर्वाङ्गीण महिला सहकारी सर्वाङ्गीण महिला सामाजिक सहकारी संस्था सामाजिक उद्यमी सहकारी संस्थाले तयार गर्नुभएको छ यो मल, यसरी तयार गर्नुभएको छ। यहाँ अहिले समितिको अलावा यस क्षेत्रमा मलमा मात्रै काम गर्ने कतिजना हुनुहुन्छ
2: अहिले चाहिँ समितिको बाहेक? एकजना राखेको छ,
18: उहाँ एकजनाले हुनुहुन्छ, उहाँ एकजनाले भ्याउनु भएको छ,
2: उहाँले एकजना भ्याउनु
18: यसलाई सेवा गर्ने सम्पूर्ण तपाईँले गर्नुभएको छ। तपाईँले कतिको अप्ठ्यारो भएको छ यो मलमा काम गर्दाखेरि?
21: अनि बनाउने बेलामा अलिक गाह्रो गाह्रो हुन्छ, त्यो बनाइसकेपछि अनि
3: केही गाह्रो हुँदैन, त्यही ल्याउनु पर्छ, फुटाउनु पर्छ, त्यो परालहरू परालको टुक्राहरू हुन्छ नि त्यो सबै त्यो टिपेर हाल्नुपर्छ, अनि त्यही भएर अलिअलि गाह्रो हुन्छ त्यही बनाउने बेलामा, त्यही पनि बिस्तारै बिस्तारै
4: बानी
3: परिसक्यो।
4: कति वर्ष बनाउनु, कति वर्ष पहिले यो मलमा काम लाग्नु
3: पुछदेखि
4: मलमा काम गर्दाखेरि
3: अलि बनाउने बेलामा अलिक गाह्रो गाह्रो हुन्छ, त्यो बनाइसकेपछि अनि केही गाह्रो हुँदैन त्यही

0: के छ अब कस्तो गरिरहेको अनुभव भएको छ तपाईँलाई, कति भयो संस्थामा लाग्नुभएको?
1: म पनि संस्थापकै
0: हुन्छ,
1: संस्थापकै
0: कर्मचारीको रूपमा काम गर्नुभएको छ।
1: अनि हामी चाहिँ यो सुरु गरेको चाहिँ ट्रेनिङ त हामीले कसैबाट पाएको छैन सर, त्यो युट्युब हेर्दै सिक्दै आउँछ, युट्युबमा त्यही हेर्दै सिक्दै सिक्दै गरेर चाहिँ।
0: अनि तालिमहरू जस्तै स्थानीय पालिका छ, स्थानीय सरकार छ, कृषि सम्बन्धित क्षेत्रमा धेरै लगानी गरेको छ होइन, अनि उहाँ यो संस्थाहरू छ निकायसँग तालिमको लागि त माग्नुपर्ने हो नि त यहाँहरूले।
1: अब यस्तो छ, हामीले चाहिँ माग त गरिरहेको हो, अब गढेवलाई लागि भनेर चाहिँ
0: भन्नुपर्छ स्पेसल गढेवाले मलाई हामी उत्पादन गर्छौँ, हामीलाई जनशक्ति चाहियो, अझ हामीलाई तालिम चाहियो, हामीलाई विज्ञ अलिक अझै राम्रो बनाउन सक्ने बनाउनु पर्यो, यस्तो किसिमको तालिम हामीलाई चाहियो भनेर तपाईँले माग गर्नु भएको छैन?
1: माग त हामीले पटक पटक गरिरहेको तर उहाँले अलि सुनवाई नगरेर हामी त्यहाँबाट छोडिदिएको
0: छ। स्थानीय पालिकाले नगरपालिकाले सुनवाई नगरेको कुरा हो, होइन माग्नुपर्छ। एउटा कुरो के छ भने तपाईँको संस्था हो, सहकारी संस्था हो, सहकारी संस्था सञ्चालन गर्नलाई सहिलो पनि छैन, र स्थानीय निकायहरू छ मानिसहरू हो, बच्चालाई पनि नरोइकन आमाले दुध खुवाउनुहुन्न क्या, हो कि होइन? बच्चा भोकाएको आमालाई थाहा हुन्छ त हुँदैन त, अनि यही बच्चा रोयो भोकाएको क्यारे भनेर बल्ल आमाले दुध खुवाउनुहुन्छ। तपाईँ त त्यहाँ माग्न जानुभयो भने त उसले दिनु, तपाईँ माग्नै जानु भएन भन्छ संस्थाले, पछि त दिँदैन त्यसै आएर त। त्यसले गर्दाखेरि आफ्नो निकायमा माग्ने ठाउँमा माग्न पनि छोड्नु हुँदैन, माग्नुपर्छ।
2: हामी कुरा गर्दै थियौँ सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था कोटारी अध्यक्ष र सचिव सभा, र आज यो समयमा हामी हाम्रो रेडियो टिम यहाँ आइपुग्दाखेरि उहाँहरूले आफ्नो व्यस्त हुँदाहुँदै पनि यो समय हामीलाई दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौ। यहाँको केही कुरा छ बाँकी केही भन्नुपर्ने छ पनि भन्न पनि हजुर त्यसलाई हामी सहजीकरण गर्छौँ। यहाँलाई चाहिने तालिमहरूको व्यवस्था जस्तो पालिकामा कुनै किसिमको निवेदनहरू यहाँले दिनुभएको अवस्था बेला पऱ्यो होइन, र अलिकति ढिलासुस्ती भएको हो कि जस्तो लाग्यो भने हामीलाई सम्पर्क गर्नु होला, त्यसको लागि कसरी छिटो गराउने भन्ने विषयमा त हामी सहजीकरण गर्छौँ। त्यसमा बजारलाई त यस्तो छ, बजारलाई त हामीले धेरै गर्न सक्दैनौँ, हामीले गरी यति मिडियाबाट प्रचार प्रसार मात्रै गर्छौँ होइन, बजारमा यदि मार्केटमा जसरी गर्नुपर्ने यत्रो त हामी हुँदैनौँ, हामीले त यो निकायमा यहाँ यस्तो छ है भनेर यो हामीले तपाईँ हामीसँग अहिले भलाकोसारी गरिरहेको छ यो विषयमा, यी कुराहरू नेपालमा मात्र देश विदेश सबै ठाउँमा सबै ठाउँको जनताले यो कुरो हेर्नु त सुन्नुहुन्छ, हो यो ठाउँमा यस्तो रहेछ, यहाँको महिलाहरू यो गर्नु भएको रहेछ, यहाँ घरेलु मल उत्पादन हुँदो रहेछ भन्ने कुरा त यो हामीले गर्ने भनेको तपाईँहरू यहाँहरूको यो संस्थालाई कसरी हुन्छ बाहिर निकाल्ने हो, र यहाँले गरेको उत्पादन यस्तो रहेछ है भनेर सबैतिर थाहा होस् भनेर हामीले उजागर गर्ने गरेका छौँ। त्यति भन्दै यहाँहरू अध्यक्षज्यू लाल कुमारी चौधरी र यहाँको व्यवस्थापक लगायत यहाँको स्टाफ पनि हुनुहुन्छ, उहाँहरू तिनैजनालाई यति यो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दिँदै म यस आजको सन्दर्भ सहकारी अभियान कार्यक्रमको कार्यक्रम प्रस्तोता विश्वनिधि अर्याल दिन चाहन्छु। नमस्ते।
3: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

खेलाडी र विद्यार्थी कलाकार विदेश जाने स्वास्थ्य शिक्षा खेलकुदमा नहुँदा लगानी बाध्यताले देश छोड्नेलाई फर्किने मन होला घरदेश सम्झी परदेशीको कति

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र झैको होला।

गले धुरो जति धनी सफल शिक्षित भानी खुला जातको हेर्ने नजर उस्तै छ मन मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू

0: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: सन 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछन्। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ, जस अनुसार आज विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, कानून पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र तथा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछन्। बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। गुरूप्रसाद बराल, रमेश कुमार मल्ल, बिडुमाया विक्क, ऐन बहादुर महर, पुष्पराज कणेल, पद्मकुमारी अरियालले सम्बन्धित मन्त्रालयको खर्च रकमलाई घटाई 1 रूपियाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसै गरी मोहम्मद इस्तियाक राईले पूर्वाधार मन्त्रालयको र परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकम घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकको अन्त्यमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ। नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले प्रदेश सरकारहरूले ल्याएको आर्थिक वर्षको बजेट अत्यन्त महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने प्रकृतिको रहेको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै उहाँले प्रदेश सरकारहरू आन्तरिक कर र राजस्व संकलन गर्न पूर्ण रूपमा असमर्थ देखिएको बताउनु भएको छ। हालको प्रदेश बजेट केवल संघीय सरकारले दिने अनुदानमा मात्र आधारित रहेको उहाँको दावी छ। स्थानीय स्तरमा आमदानीका नयाँ स्रोतहरू पहिचान गर्न नसक्दा प्रदेशहरू आर्थिक रूपमा निकै कमजोर बनेको र हरेक कुरामा संकै मुख ताप्ने प्रवृत्ति बढ़ेको उहाँले बताउनुभयो। ऐन कानूनमै प्रदेश र स्थानीय तह केन्द्रमा आश्रित हुने व्यवस्था रहेकाले गुड गवर्नेन्सका लागि ती कानूनहरू तत्काल संशोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रदेशहरूले कतिपय नीतिगत कुरामा औपचारिकता मात्र पूरा गरेको र प्रशासनिक रूपमा कर्मचारीहरूले पद मात्र ओगट्ने काम गरेको उहाँको आरोप छ। आमदानीका स्रोत नबढ़ाई केन्द्रसँग जे कुरामा पनि निर्भर रहने प्रदेश तथा स्थानीय सरकारको हालको कार्यशैलीले समग्र संघीयताको औचित्यमाथि नै गम्भीर प्रश्न उठाएको पूर्व गवर्नर नेपालको भनाई थियो। नेपाल र चीनबीच प्राथमिकता र संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ती क्षेत्रमा पूर्वाधार सम्पर्क संचार कनेक्टिभिटी सीमा व्यवस्थापन ऊर्जा व्यापार लगानी कृषि प्रविधि हस्तान्तरण सूचना प्रविधि तथा डिजिटलाइजेशन पर्यटन रासायनिक मल पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जलस्तरका सम्बन्ध समावेश छन्। चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य तथा विदेश मामिला मन्त्री वाङ यीसँग सोमबार बेजिङमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको हो। उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डल बीच मित्रता सद्भावना र सहकार्यले परिभाषित नेपाल चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ़ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले हालसम्म पार्टीका लगभग 6 लाख सदस्यले क्रियाशील सदस्यता अध्यावधि गरिसकेको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले तोकिएको समयभित्र आफ्नो सदस्यता अध्यावधि नगर्ने जो कोही पनि आगामी महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पार्नुभएको छ। सहमहामन्त्री रसाइलीले नेपाली कांग्रेसभित्र एकता कायम राख्न सम्भव भएसम्मका सबै प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो, तर पार्टी एकताका नाममा कांग्रेसको मूल एजेण्डा र आदर्श भन्दा बाहिर जान नसकिने उहाँको भनाई छ। पार्टीका अग्रज र ज्येष्ठ नेताहरूलाई सधैँ सम्मान गरिने उल्लेख गर्दै उहाँले विधान विपरीत कुनै पनि कार्य नगरिने स्पष्ट पार्नुभयो। पार्टीभित्रको आन्तरिक नेतृत्वको विवादबारे टिप्पणी गर्दै उहाँले सर्वोच्च अदालतले गगन थापालाई विधान अनुरूपमै सभापतिको रूपमा फैसला गरिसकेको स्मरण गराउनुभयो। अदालतको यस्तो स्पष्ट फैसला आइसकेको अवस्थामा पनि कतिपयले यस प्रक्रियालाई न्यायसंगत भएन भन्नु निरर्थक रहेको उहाँको तर्क छ। अदालतको कानूनी प्रक्रिया र वर्तमान परिस्थितिलाई न्यायसंगत भएन भन्नेहरूलाई पीपी कोइरालालाई सोध्न जान असम्भव रहेको भन्दै उहाँले कटाक्ष समेत गर्नुभएको थियो। मोरङको कानीपोखरी छ रमाइलो बजार स्थित शुभलक्ष्मी अधिकारी सञ्चारिक पसलका संचालकबाट करोड़ौं रूपियाँ ठगिएको भन्दै थप एघारजना पीड़ितले जिल्ला प्रशासन कार्यालय मोरङमा संयुक्त उजुरी दर्ता गराएका छन्। असार एक गते सोमबार दर्ता गरिएको उजुरीमा पीड़ितहरूले पसल संचालक होमनाथ अधिकारी, उनकी श्रीमती बाटुला देवी अधिकारी, छोराहरू ध्रुव र मनोज अधिकारी तथा बुहारीहरूसहितको परिवारले आफ्नो सर्वस्व इनामिना गरेको उल्लेख गरेका छन्। यसअघि जेठ सात गते स्थानीय विष्णुमाया गिरीले 29,70,000 रूपियाँ ठगी भएको भन्दै अनि चाहेरी दिएकी थिइन्। उजुरी दिन पुगेका पीड़ितहरूको अवस्था अत्यन्त दयनीय र कारूणिक रहेको जनाइएको छ। कसैले जीवनभरि दुःख गरेर त कसैले रोगको उपचारका लागि साँचेको रकम संचालक परिवारले हिनामिना गरिँदा उनीहरू सड़कमा पुगेका छन्। देशका विभिन्न स्थानमा परेको वर्षा, बाढ़ी पहिरो र सड़क मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरी नगरपालिका 9 देउराली देवी स्थानमा पहिरो गएका कारण सतुङ्गल चितलाङ सड़क पूर्ण रूपमा अवरूद्ध छ। मर्मत कार्यका लागि यो बाटो एक महिनाका लागि बन्द रहने जानकारी दिएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र 4 महालक्ष्मी क्षेत्रमा सड़क मर्मत कार्य भइरहेकाले कुलेखानी फाखेल हुमानी फर्पिङ सड़क पनि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। स्थित मेची करिडोर इलाम नगरपालिका 9 पुवा खोलामा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिनेछ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा समेत रोक लगाइएको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढ़ीका कारण सड़क एकतर्फी मात्र सञ्चालनमा छ। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मौतरीको बर्दीवास 5 टुटे सुरखण्डमा सड़क एकतर्फी सुचारू रहेको छ। नेपालमा यस वर्षको मनसून केही दिन ढिलाइ हुने भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसून प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो विभागले विज्ञप्ति निकालेर भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रिन अझै केही दिन लाग्ने जनाएको हो। विभागका अनुसार हाल प्रशान्त महासागरमा येलो निनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेकाले यसको सीधा प्रभाव दक्षिण एशिया सहित नेपालको मनसूनी प्रणालीमा पर्ने देखिएको छ। विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कहरू अनुसार जूनको अन्त्यसम्ममा पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव पनि कायमै रहेकाले विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित मध्यम वर्षा भइरहेको छ। आज कोशीको तराई लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। अमेरिका इरान बीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन केही समय लाग्ने बताएका छन्। युद्धविराम घोषणाको स्वागत गर्दै उनले तेल आपूर्तिमा पुनः प्राप्त हुन समय लाग्ने बताएका छन्। संयुक्त राज्य अमेरिका र इरानले सबै मोर्चामा मध्यपूर्व युद्ध अन्त्य गर्न र हर्मुजको बाटो पुनः खोल्ने सम्झौताको घोषणा गरेका थिए। यसले महीनौको हिंसा र विश्वव्यापी आर्थिक अराजकतापछि राहत मिल्ने भएको छ। कोषले आउने जुलाई 8 आठमा आफ्नो विश्व आर्थिक समीक्षाको अपडेट जारी गर्नेछ र त्यहाँ वृद्धि र मुद्रास्फीति प्रक्षेपण समावेश गर्ने जनाइएको छ। युद्ध शुरू भएदेखि पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि भएको छ र एसियाका उदीयमान बजार अर्थतन्त्रहरू पनि नराम्ररी प्रभावित भएका छन्। खाड़ीका तेल निर्यात गर्ने देशहरू युद्धबाट नराम्ररी प्रभावित भएका छन् र यस वर्ष वृद्धिमा तीव्र गिरावट आएको छ भने आठमध्ये पाँच देशमा पूर्ण रूपमा संकुचन देखिएका छन्। फिफा विश्वकप अन्तर्गत अहिले इरान र न्यूजील्याण्ड बीचको खेल निकै रोमाञ्चक रूपमा भइरहेको छ। इरानमाथि न्यूजील्याण्डले 2-1 अग्रता लिएको केही समयमै इरानले बराबरीमा परिणत गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा जारी इरानका खेलमा मोहम्मद मोहफीले खेलको 64 मिनटमा गोल गरेर बराबरीमा परिणत गरेका हुन्। त्यस्तै आजै यो खेलभन्दा अगाडि भएको अर्को खेलमा उरुग्वे र साउदी अरब, स्पेन र केभ भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको 41 मिनटमा अलुले अमिरीको गोलबाट अग्रता बनाएको थियो तर आज भने जोगाउन सकिन। नियामी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्काएको छ। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका छन्। दुवै टोलीले 1-1 अंक बाँडेका छन् भने स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। खेल गोल रहित बराबरीमा सकिएको छ। त्यस्तै समजीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जुटिएको छ। बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 1-1 गोलको बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेका छन् भने अहिले बिहान 7:15 इरान र न्यूजील्याण्ड बीचको खेल जारी छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ।
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-93-495।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 MHz।
9: खरो विषयमा तारो बहस, नेपाली बहस,
10: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
11: दिशोम फाइबर नेट।
12: भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र नेपाली बहसको आजको श्रृंखलामा तपाईहरूलाई जानकारी गराउँदै गर्दाखेरि पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकतामा परेको छ। प्रदेश बजेटमा नारै नाराहरू छन्। प्राथमिकतामा रोजगारी र पूर्वाधारहरू पनि परेका छन् र साथै प्रदेशले बजेट ल्याएका छन्। सुदूरपश्चिम प्रदेशले मध्यराती मात्रै बजेट ल्यायो र प्राथमिकतामा रोजगारीहरू पनि छन्। लुम्बिनीले मन्त्रालय घटाएको छ, बागमती सुशासन केन्द्रित बनेको छ र यसै गरी अहिलेको अवस्थामा बजेटले सबैभन्दा महत्वपूर्ण कुरा प्रदेश सरकारहरूले कृषि पर्यटन र उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। आर्थिक समृद्धिको आधारका रूपमा प्रदेश सरकारले समेत रोजगारी केन्द्रित र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएका छन्। सार्वजनिक भएका मध्ये बागमती प्रदेशको बजेट भने सबैभन्दा धेरै रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बजेट जनता मैत्री जनमैत्री छ कि छैन भन्ने कुरा महत्वपूर्ण विषय हो। आजको बहसको मुख्य पाटो र केन्द्र पनि त्यही रहेको छ भने पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु, खुट्टा भाँचेर समस्याको समाधान हुन्छ? कसैलाई धम्क्याएर थर्काएर हातखुट्टै भाँचिदिएपछि त त्यसो भए अब जुन ढंगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आदेश गरेका छन्, निर्देशन गरेका छन्, अब प्रहरीले खुट्टा भाँच्ने? यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्णजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: नमस्कार।
12: अब नेकपा जाहेर पनि छ, नेकपा एमाले अब कुन ढंगले अगाडि बढ्छ, अहिलेको नेतृत्वलाई अब विश्राम दिनुपर्छ भन्ने खालका पनि बहस र चर्चाहरू यतिखेर चलिरहेका छन्। एउटा समिति पनि बनाएको छ समीक्षा गर्न निर्वाचनको, र पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले हिजो छोडेर अस्ति मात्रै एउटा संशय व्यक्त गर्नुभएछ, लोभी पार्टीहरूले पार्टी विभाजन गर्न सक्छन्, सतर्क रहनुहोला भनेर। अब पार्टी विभाजनको संहारमा पुगेको हो, नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्ने लाइनमा, तपाईँको लाइनमा पार्टी एक ढिक्काबाट अगाडि बढ्न खोजे हो? अब
11: मैले पहिलेदेखि नै विधान महाधिवेशनको बेलामा पार्टीभित्रका समस्याहरू, कस्ता किसिमका समस्याहरू प्रकट भएका छन्, के समस्याहरूको समाधान कसरी गर्ने भन्ने बारेमा फरक मत मैले राखेका थिएँ। त्यो फरक मतको जुन विश्लेषण थियो, जे तथ्यहरू मैले अगाडि सारेका थिएँ, त्यसमा सिङ्गै पार्टी अहिले आउन आँटेका छ। वास्तवमा विधान महाधिवेशनको बेलामा मैले प्रस्तुत गरेको फरक मत अहिले स्वीकार गर्नुपर्छ। स्वीकार चाहिँ त्यही बेलामा गर्नुपर्थ्यो, त्यसले चाहिँ क्षतिलाई रोक्न सक्थ्यो। नेकपा एमालेको जुन अहिले जनमत खस्कियो र पार्टीमा एउटा समस्या पैदा भएको छ, पार्टीको भविष्यका बारेमा नै एकदम गम्भीर प्रश्नहरू उत्पन्न भएका छन्, त्यो त्यही बेलामा हामीले स्वीकार गर्नुपर्ने थियो, त्यसलाई हामीले समाधानको बाटोमा जानुपर्ने थियो। तर क्षति बिहोरेर भए पनि अब हामी हैभित्रका समस्याहरूलाई पहिचान गर्ने र त्यसलाई समाधान गर्ने बाटोमा गम्भीरतापूर्वक छलफलहरू अगाडि बढेका छन्। यस्तो बेलामा थोरै किसिमको त्रास देखाएर, डर देखाएर हुँदैन भएको खालको चिज फलानाले गर्दैछ, अलानाले समस्याहरूलाई किटान गर्ने, पहिचान गर्ने र स्वतन्त्रतापूर्वक सोच्ने र समस्याको सही समाधान निकाल्ने बेलामा छौँ हामी। यस्तो बेलामा कसैले कसैलाई आरोप लगाउने, कसैले कसैलाई दोषारोपण गर्ने र गलत किसिमका हल्लाहरू फैलाएर पार्टी प्रतिलाई आतंकित बनाउने यस प्रकारको काम गर्नु हुँदैन भन्ने मलाई लाग्छ। अहिले चाहिँ हामीले सिङ्गो पार्टी त्यो लाइनमा अगाडि जाँदैछ। एउटा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीको ठाउँमा कुनै अर्को मान्छे आउने बित्तिकै सबै कुराको समाधान हुन्छ पनि हामी कसैले पनि भनेका छैनौ। हामीले पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको मान्यतालाई स्थापित गरेका छौं, पहिलेदेखि नै हामीले त्यसलाई लामो संघर्ष गरेर त्यसलाई स्थापित गरेका हौं। त्यो चीज बीचमा तोडियो, त्यो भनेको के हो भने पार्टी प्रणाली कमजोर बनाइयो, मूल्याङ्कनको प्रणाली कमजोर भयो, निर्णय प्रक्रिया चाहिँ लोकतान्त्रिक भएन, सबै अधिकार एउटा व्यक्तिमा केन्द्रित गर्ने कुरा भयो, पार्टीका तमाम मान्छेहरूलाई दिइएको विधान भूमिको जिम्मेवारी चाहिँ दिइएन र समग्र शक्ति पार्टी अध्यक्षमा केन्द्रित गर्ने र पार्टी अध्यक्षलाई नरिझाएर मैले यो पार्टीभित्र केही पनि पाउँदिन, मेरो भविष्य पनि छैन भन्ने प्रकारको एउटा परिस्थिति बनाइयो र सृजनात्मक ढंगले सोच्ने र स्वतन्त्रतापूर्वक काम गर्ने किस किसिमको वातावरण पनि भएन। पार्टीमा लाग्नु भनेको पार्टीको नेता रिझाउनु हो, नेता रिझाएर पद प्राप्त गर्ने हो, ओहदाका निम्ति लाग्ने हो र पार्टीका लक्ष्यहरू, उद्देश्यहरू, मूल्यहरू, मान्यताहरू त्यसको पछि लागेर केही पनि हुँदैन भन्ने प्रकारको एउटा परिस्थिति निर्माण भयो.
12: होइन, अहिलेको अवस्थामा त एमालेमा खिल त ओली मात्र होइन नि त, त्यहाँ त धेरै खिलहरू छन् निकाल्नुपर्ने तपाईँहरूले. होइन, उहाँको विकल्प मात्र खोजेर नेकपा एमाले सुदृढ भएर एकदिका भएर अगाडि बढ्छ भन्ने कुरामा तपाईँहरू विश्वस्त हुनुहुन्छ र भने उहाँ
11: मैले तपाईँलाई खेमजी मैले तपाईँलाई त्यही कुरा भन्दै थिएँ त. त्यस कारणले मैले के भने भने हामी सामूहिक नेतृत्व प्रणालीमा जानु पर्यो, व्यक्तिमा होइन र विधि पनि चल्नु पर्यो. विधि र नीतिलाई छोडेर व्यक्तिलाई सेन्टर मानेर पार्टी आन्दोलन अगाडि जान सक्दैन. यी कमजोरीहरू भए नि त. त्यस कारणले गर्दा मैले के भनिरहेको छु भने हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामीले स्थापित गरेका नीति र विधिलाई समयमा मान्नुभएको थियो भने पार्टी यो अवस्थामा आउँदैन थियो, जनमत यसरी नै खस्कदैन थियो र उहाँको स्वयं उहाँको जुन सम्मानको एउटा स्थिति थियो, उहाँलाई जो जनसमर्थन प्राप्त भएको थियो त्यो जनसमर्थनले रहिरहन्थ्यो. उहाँको इज्जतमाथि, उहाँको प्रतिष्ठामाथि उहाँको सम्मान गर्दैनथ्यो. हो, यो चिज चाहिँ उहाँले मान्नु भएन. हिजो त्यो नमानेको चिजमा अरू नेताहरू पनि जति हुनुहुन्छ उहाँहरूले तपाईँले हामीले स्थापित गरेको विधि नेतृत्व निर्माणका सन्दर्भमा के थियो त भन्दाखेरि नेतृत्वमा नयाँ मान्छे नेतृत्वमा आउनका निम्ति पनि विधि व्यवस्था बमोजिमै आउने र हट्नु पर्यो भनेपछि पनि हट्ने मान्छे पनि विधि बमोजिमै आउने. भन्नुको मतलब के हो भने हामीले दुई कार्यकालको व्यवस्था गर्यौँ. दुई कार्यकाल कुनै पदाधिकारी भएर काम गरिसकेको छ भने त्यसको कार्यकाल अगाडि उम्मेद्वार नहुने, त्यसलाई हामीले पार्टी जीवनमा कार्यान्वयन पनि गर्यौँ, जिल्लामा गर्यौँ, प्रदेशमा गर्यौँ, विभिन्न ठाउँहरूमा गर्यौँ. तर केन्द्रमा जुन बेलामा त्यो कार्यान्वयन गर्नुपर्ने बेला आयो त्यसमा पदीय आकांक्षाका कारणले गर्दाखेरि स्थापित भएको मान्यता हामीले भत्कायौँ. 70 वर्षको उम्मेदवार कायम गर्यौँ, त्यसलाई पनि कार्यान्वयन गर्यौँ. तर खास व्यक्ति हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई पुनः तेस्रो पटक अध्यक्ष हुनु उहाँलाई इच्छा लाग्यो, त्यसलाई हामीले रोक्न सकेनौँ. त्यो हामीले रोक्नु
12: पर्थ्यो. महाधिवेशन
11: महाधिवेशनमा त भोट दिएर आउनुभयो, त्यो त आउनुभयो. तर त्यो विधि नै कायम गरेको भए त उम्मेदवारै हुनुहुन्थ्यो नि त. उहाँभन्दा उहाँले त छोड्नु पर्थ्यो, त्यो कुरा मान्नु पर्थ्यो. आफैले स्थापित गरेको मान्यता उहाँले भत्काउनु भयो आफ्नो पदीय आकांक्षाका लागि. त्यो कुरालाई अरूले पनि साथ दिनुभयो. हाम्रा अरू पनि नेताहरू जो हुनुहुन्छ दोस्रो या तेस्रो पुस्ताका नेताहरू हुन्छ, त उहाँहरूले त्यसको गम्भीरतालाई, त्यसको चाहिँ जुन गम्भीरता छ, त्यसको भोलि पर्ने असर र प्रभावलाई उहाँले आकलन गर्नु भएन. त्यो आफ्नो निजी हितमा चाहिँ उहाँहरूले हेर्नुभयो. मेरो पक्षमा हुन्छ कि हुँदैन भन्ने नगर्ने उहाँहरूले सोच्नुभयो, जसको कारणले गर्दाखेरि आज समस्या भइरहेको. अर्को कुरा भनेको के हो भन्दा पार्टीको आन्तरिक जीवनमा जो लोकतान्त्रिक अभ्यास हामीले स्थापित गरेका थियौँ त्यसका मान्यताहरू छन्, हो ती मान्यतालाई हामीले छोड्यौँ. पार्टीभित्र कसैले फरक मत राख्यो अथवा अलग ढङ्गले सोच्यो, सोच्ने कुरामा स्वतन्त्र हामीले दिएनौँ मान्छेलाई. मान्छेलाई त हामीले चाहिँ मैले जे जे भन्यो त्यही त्यही मान्नुपर्छ, त्योभन्दा तलमाथि गरियो भने त पार्टी विरोधी, पार्टीको नेता विरोधी, यस प्रकारको अर्थ लगाउने कामहरू भयो. हो, यो चिजहरूमा हामीले सुधार गर्न आवश्यक छ. व्यक्तिको ठाउँमा व्यक्ति कुनै नयाँ आउँदैमा मात्रै परिवर्तन हुँदैन भनेको मैले. त्यस कारणले म के भन्छु भने म आजका दिनमा मैले जो फरक मत विधान महाधिवेशनमा प्रस्तुत गरेका थिएँ गरेको थिएँ त्यसलाई उहाँहरूले पढ्नुहोस्. सबै कुरा साङ्गो पाङ्गो व्याख्या गरिएको छ, कुनै एउटा मात्रै विषय छैन. त्यहाँ जनमग्रेशनलाई सञ्चालन गर्ने सन्दर्भमा के गल्ती गर्यौँ हामीले, त्यसलाई स्वतन्त्रपूर्वकसँग हामीले दिएनौँ, त्यो हाम्रो त्रुटि हो. उ त आफ्नो वर्गीय हितमा लाग्नु पऱ्यो नि जनमग्रेशनहरू भने अझै नेताको चाकडी गर्ने र नेताको दावेदारी गर्ने मान्छे भनेको चाहिँ जनमग्रेशनका नेताहरू हुने स्थिति बन्यो, जसले गर्दाखेरि आफ्नो स्वतन्त्र अस्तित्व गुमायो. उसले अलग उसको पहिचान थियो, त्यो गुमा पार्टी बनाए भइगयो. त्यसो जनमग्रेशन किन बनाउने?
12: जुन समीक्षा छ नि निर्वाचनको जुन मत परिणाम छ त्यो त अहिले त आएको एउटा भेल हो, यो एउटा बाढी हो. जनताको मत परिवर्तन हुन्थ्यो नै जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि अहिलेको अवस्था त यही अवस्था त रहन्थ्यो नि त. होइन, यसभन्दा विकल्प त कुनै आधारै थिएन नि त. अहिले नेपाली कंग्रेसले
11: आएको हो, अहिले जो भन्दै हुनुहुन्छ, जो मान्छेले यत्रो वर्षसम्म चाहिँ पार्टीको नेतृत्व गर्नुभयो या नेपाली काङ्ग्रेसमा गर्नुभयो या एमालेमा गर्नुभयो या माओवादीमा गर्नुभयो, अनि एमालेलाई माओवादीलाई नेपाली काङ्ग्रेसलाई मत हाल्ने मान्छेहरूले नि त्यो मत अन्त बदलेका होइन यिनीहरूले. त्यो त लामो समयसम्म पहिलो अवसर भनेको त नेपाली जनताले यिनै पार्टीहरूलाई दिएका हुन् नि त, यिनै नेतालाई विश्वास गरेर दिएका हुन् नि त, यिनै नेताहरूलाई सम्मान गरेका हुन् नि. जनताले सधैँभरि उहाँलाई तिरस्कार गरेको स्थिति हो र होइन नि. नेपाली काङ्ग्रेसलाई पनि समर्थन गर्यो, नेपाली काङ्ग्रेसलाई त पछि 48 सालमा बहुमत दियो, 56 सालमा बहुमत दियो. एमालेलाई ठुलो पार्टी बनाएर 51 सालमा यिनै नेताहरूलाई विश्वास गरेर गरेको हो. अनि 74 सालको निर्वाचनको बेलामा 61 को कुरा गर्नुहोस्, माओवादीलाई पनि जनताले समर्थन गरेको हो. 1974 एमालेलाई समर्थन गरेको, नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका मान्छेहरूलाई सम्मान गरेको, पहिलो अवसर दिएको भने त जनताले त यिनै राजनीतिक दलहरूलाई दिएको हो नि त,
12: राम्रो
11: गरेको बेलामा जनमत जनता दिने पनि यिनै हुन्। भएपछि त भन्नुहुन्छ भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र जब समाप्त पारे पार्टीहरूले, र देशका सन्दर्भमा ठूलो त्यस्तो गल्ती कुनै कमजोरीहरू पार्टीहरूबाट भएको स्थिति छैन, अनि त्यहाँ बरू त्यो शासन सत्ता सञ्चालन गर्ने सन्दर्भमा साना तिना जो डेटेडका डेलिभरी दिने कामहरू छन् त्यहाँ त्रुटि भएको थियो, कमी भएको थियो, अनि तिनै चिजहरूमा टेकेर नभएका चिजहरूको पनि प्रचार गरेर असन्तुष्टिलाई संगठित गरेर यो अहिलेको नयाँ शक्ति भन्ने, नयाँ व्यक्ति भन्ने, नयाँ वैकल्पिक के अरे नेतृत्व भन्ने, यिनीहरू त यहाँबाट प्रकट भएका हुन् नि त, कोसिसहरू त पहिलेदेखि पनि त भएका थिए, कोसिस नभएको होइन नि त, वैकल्पिक शक्ति बनाउनका निम्ति यी दलभन्दा बाहेकहरू बनाउनुपर्छ भनेर त बाबुराम भट्टराईले कोसिस गर्नुभयो, अरूहरूले पनि धेरै कोसिस गर्नुभयो, त्यो त सफल भएको होइन। लामो समयपछि, धेरै लामो समयपछि आफूले गर्नुपर्ने अनिवार्य कामहरू पनि नगरेका कारणले गर्दाखेरि मान्छे यो असन्तुष्टि भड्केर यिनीहरू एकदम गलत देश बनाउँछन् भनेर होइन, यिनीहरूको ठाउँमा अर्को ल्याउनुपर्छ भन्ने प्रकारको भयो, र राम्रो गर्नका निम्ति भनेर भइरहेकाहरूभन्दा अझ राम्रो छान्नुपर्ने थियो जनताले, तर त्यो छनौट भएन।
12: जनताको त आशा छ नि त अहिलेको सरकारप्रति, होइन, जनताको त अब लामो समयको निराशालाई चाहिँ अब आशामा परिणत गर्छ यो सरकारले, अब राष्ट्रपालले चाहिँ देशलाई कायापलट गर्छ, होइन, मुलुकमा रोजगारीको अवसर सिर्जना गर्छ, हामी यो देशमा बस्न पाउने अधिकारको चाहिँ एउटा सुरक्षित ग्यारेन्टी हुन्छ भनेर जनताहरूले त हाई गरिरहेछन् नि त अहिलेको अवस्थामा, होइन,
11: जनताले हाई हाई गरेको स्थिति छ कि जनताहरू अब रुनुपर्ने दिन आउँदैछ, नारायणको सरकार बनिसकेपछि सबभन्दा पहिले त यो देशका गरिबहरू, यो देशका भूमिहीनहरू, अनि ती माथि डोजर चलाइयो, अनि उनीहरूका बसोबास उडाइयो, त्योभन्दा पछि कहीँ रोजगारीको नयाँ केही सृजना भएको स्थिति छ, र अहिले त यो सरकार केमा लागिरहेको स्थिति छ भन्नुहुन्छ भने, पहिले यिनीहरू हामी यहाँ रोजगारी सृजना गर्छौँ, यतिको समस्या सारा नेपालीहरू विदेश जानुपर्ने खालको परिस्थिति हो, त्यसको अन्त्य गर्छौँ भन्थे, अहिले त सबभन्दा पहिले यिनीहरूले केमा गर्दैछन् भन्दाखेरि पासपोर्ट सिटिजनसिप बनाउने, पासपोर्ट कहाँका लागि चाहिन्छ, नेपालमा बस्नको लागि पासपोर्ट चाहिन्छ कि विदेश जानको लागि पासपोर्ट चाहिन्छ, हो अलिक छिटो छरि त पासपोर्ट बनाउने खालको विधि प्रक्रिया गर्नुभयो होला, तर त्यसको परिणाम भनेको के हुन्छ त, नेपालीहरू को चाहिँ कुन देशका मान्छे नेपालीहरू अब नेपालमा काम पाइँदैछ, अब मैले विदेशमा जानु पर्दैन भन्ने प्रकारको कुनै भावना प्रकट भएको छ, त्यसका निम्ति कुनै काम भएको छ, त्यो त स्थिति छैन नि त,
12: मात्रै भएको छ कामका लागि त, अब यो सरकार अगाडि बढिरहेको छ नि त, होइन, अब यी सरकार पनि फेल हुने
11: यो कता यसले कुन दिशा पक्रियो भन्दाखेरि, यसले पक्रेको दिशा भनेको अराजकताको हो, यसले पक्रेको दिशा चाहिँ छ, हो अलिक छिटो छरि त पासपोर्ट बनाउने खालको विधि प्रक्रिया गर्नुभयो होला, तर त्यसको परिणाम भनेको के हुन्छ त, नेपालीहरू को चाहिँ कुन देशका मान्छे नेपालीहरू अब नेपालमा काम पाइँदैछ, अब मैले विदेशमा जानु पर्दैन भन्ने प्रकार

0: लैजानुपर्छ, एउटा आदर्शको के अरे दिशामा लैजानुपर्छ भन्ने छैन। त्यसलाई त संस्कृति समाप्त पार्दैछ, यसको हाम्रो अलग पहिचानको स्थितिको अन्त्य गर्दैछ। देश भत्काउनका निम्ति सबैभन्दा पहिलो के गर्नुपर्छ भनिन्छ संसारमा भने संस्कृतिमाथि हमला गर्ने, पहिचानमाथि हमला गर्ने। अहिले तपाईँले देख्नुहुन्छ नि प्रधानमन्त्रीहरू मन्त्रीहरू यिनीहरू चाहिँ त्यो छौडा जस्तो भएर चाहिँ हिँडेको
1: हो।
0: राम्रो कुरा हेर्नुहोस् त, अनि प्रधानमन्त्री आएर चाहिँ संसदको रोस्टममा आएर चाहिँ राष्ट्रियतामाथि हाम्रो भूमि भारतले मिचेको छ या अर्काले हस्तक्षेप गरेको छ भन्ने प्रकारको चाहिँ आम नेपाली जनताको त्यो छ। र भारत स्वयंले के भन्छ त भने सुस्ता र कालापानी क्षेत्रभन्दा बाहेक अरू ठाउँमा चाहिँ नेपाल हाम्रो भूमिमा समस्या छैन, सीमामा समस्या छैन, त्यो भारतले भनेको कुरा हो। हामीले नेपालको कैयौं भूमिहरू चाहिँ भारतीय राज्यको तर्फबाट हस्तक्षेप भएको छ हामीले भनिरहेको स्थितिमा, अनि प्रधानमन्त्री बालेन्द्र शाह भन्नुहुन्छ हामीले पनि मिचेका रहेछौ गजब सभा होइन, कुन चाहिँ ज्ञान आयो मलाई भने त्यो सूचना दिने को हो होइन? त्यो सीमामा रहेका सामान्य प्रकारका त्यो समस्या भन्नु र हस्तक्षेप भन्नु एउटै खालको कुरा हो। प्रधानमन्त्री त्यो रोस्टममा गएर, संसदको रोस्टममा गएर उहाँ उभिएको, उहाँले दिएको अभिव्यक्ति, उहाँले प्रयोग गरेका शब्दहरू टेबल टक गर्छु भन्नुहुन्छ। टेबल टक भनेको के हो भन्ने कुरा उहाँले बुझ्नु भएको थियो, त्यसको अर्थ भनेको के हो? लडाई गर्नुहुन्छ, झगडा गर्नुहुन्छ, वार्ता सहमति यी शब्दावलीहरू छैन, राजनीतिक शब्दावलीहरू छैनन्। अनि के अरे उहाँ आफैले लेख्नुभयो इतिहासमा कुनै प्रधानमन्त्रीले, म तपाईँलाई विनम्रताका साथ भन्न चाहन्छु, अनि देश गराउने टोली भनेर अनि त्यो फोटोहरू हेर्नुहोस् त, कुनै प्रधानमन्त्री त्यसरी भन्छन्? अरू के हुन्छ त्यसो भए? त्योभन्दा बाहेकका मान्छेहरू देश बनाउने होइनन्, यो टोली देश बनाउने, देश बनाउने टोली मध्ये पनि हिजो एउटाले भन्यो होइन, अनि निरीक्षण गरेर जाने सिलसिलामा अनुगमन गर्न गइरहेको मान्छेलाई नगर्ने काम नगर्नेको खुट्टा भाँच्नु के हो? यो गुण्डाहरूको राज्य हो कि यो कुनै देशको प्रतिनिधित्वको कुरा बोल्छ?
1: कर्ण थापाजी, नेकपा एमालेमा के भएको भने क्या, सुदूरपश्चिममा मन्त्रीहरू हुने भनेर शपथको ठ्याक्कै तयारी गरेका बेला फेरि चाहिँ अहिले निरन्तरता नदिने भनेर अर्को सर्कुलर भयो, यो चाहिँ यो खेलौना जस्तो भयो।
0: त हामीले भन्यो त्यो गल्ती भएको छ, त नेता कुनै व्यक्तिका हातमा सम्पूर्ण अधिकार दियो भने कमिटी प्रणाली ध्वस्त बनायो त्यसै भनेको होइन नि त। कमिटी प्रणालीमा गएन, मूल्याङ्कनको सही प्रणाली अन्त्य गरियो,
1: शपथ खानका निम्ति दाउरा सुरुवाल सिलाइसकेका छ होइन, अब शपथ खान मात्र बाँकी छ, बधाई आइसक्यो।
0: शपथ त्यसमा जसले गर्नुभयो, पार्टी अध्यक्षले गर्नुभयो, अरू कुन नेताले गर्नुभयो, त्यो एकदम गलत गर्नुभयो। नेकपा एमालेको निम्ति एकदमै त्यो भेटिक भयो, त्यो त्यसले हाम्रो जनमतलाई नकारात्मक प्रभाव पार्यो। पार्टीको नेताहरूको जो मान्छेहरू मन्त्रीका रूपमा यहाँ सांसदका रूपमा हुनुहुन्छ उहाँहरूको चाहिँ मान मर्यादा उनीहरूको सम्मानमाथि आघात पुग्यो, यो 100% नहुने काम भयो। यो त मैले सुरुकै दिनमा
1: भनिहालेँ, फेसबुकमा मात्र मन्त्री बनाइदिने, वास्तविक मन्त्री नबनाउने होइन,
0: त्यो गर्न पाइँदैन, त्यो 100% गलत काम भएको छ, मैले भनिसकेँ त्यसमा, यसो गर्न पाइँदैन। त छलफल हुन्छ, बहस हुन्छ, त्यहाँ त के भएको थियो खेप्ने? तपाईँ भन्नुहोस् न, यहाँबाट आदेश हो, त्यो वास्तवमा गर्नुपर्ने विधानको व्यवस्थापन भन्नुहुन्छ भने प्रदेश सरकारको नियमन नियन्त्रण र त्यसलाई सञ्चालन गर्ने सन्दर्भमा विधानमा स्पष्ट व्यवस्था छ। प्रदेशको सरकार प्रदेश कमिटीले सञ्चालन गर्छ, जिल्लाका जति पनि त्यो हाम्रा निकायहरू छन् त्यसको प्रत्यक्ष निगरानी गर्ने या त्यसलाई दिशा दिने त्यसका बारेमा निर्णय गर्ने अधिकार भनेको चाहिँ जिल्लालाई छ। त जिल्ला कमिटी छ, प्रदेश कमिटी छ, यी कमिटीहरूलाई फङ्सनमा जान दिनु पर्यो नि त। सबै कुरा प्रदेशको बारेमा चाहिँ केन्द्रले निर्णय गर्ने, केन्द्रको पनि एउटा व्यक्तिले निर्णय गर्ने, त्यो त गर्न पाइँदैन नि। हो, जसको कारणले गर्दाखेरि यी प्रकारका समस्याहरू पैदा भए, प्रदेशको कमिटीलाई मतलब छैन, त्यहाँका जिम्मेवार पदाधिकारीलाई मतलब छैन, मनपरी ढङ्गले उहाँहरूले गर्नुभएको छ। अघिल्लो दिन परिवर्तन गर्ने भन्नुभयो, अनि त्यहाँको संसद दल बस्यो, संसद दलमा तीनवटा निर्णय गरिएको छ, त्यहाँ सही गर्न मात्रै बाँकी छ। एउटा पुराना मन्त्रीहरूलाई चाहिँ बधाइदिने, उहाँहरूलाई के अरे धन्यवाद दिने, अनि फलाना फलाना व्यक्तिलाई फलाना फलाना मन्त्रालय दिने, उहाँहरूलाई त्यसमा पठाउने, अनि त्यसमा भनेको चाहिँ के अरे प्रमुख सचेतक फलाना मान्छेलाई बनाउने, सचेतक फलाना मान्छेलाई बनाउने, तीनवटा निर्णय गरेर बिहानदेखि बसेका छन्, बेलुकीसम्म त्यहाँ शपथ ग्रहण गर्न आउनु पर्यो भनेर शपथ ग्रहणका निम्ति

0: औपचारिक उहाँहरूले लुगा लगाएर आउनुभएको छ अनि बेलुकी एकैपल्ट हुन्छ, अब चाहिँ नगर्ने, गर्ने किन भनेको, नगर्ने किन भनेको, होइन के आधार हो त्यो? बाहिर भनियो बजेट, बजेट त देशैभरि सबै ठाउँमा थियो त, कोशी प्रदेशमा परिवर्तन भयो, गण्डकी प्रदेशमा परिवर्तन भयो, लुम्बिनीमा परिवर्तन भयो, त्यहाँ बजेटले दिएन, नेपाली काङ्ग्रेसले 23 गोरुबथानमा परिवर्तन गर्यो, उनीहरूका निम्ति बजेट नहुने अनि एमालेका निम्ति बजेट, यस्तो कुतर्कहरू गर्ने, जे मन लाग्यो त्यो गर्ने पार्टीमा, त्यसो गर्न पाइन्छ? अनि त्यसो गर्यो भने चाहिँ जनमत बढ्छ अनि कार्यकर्तामा उत्साह आउँछ, त्यस प्रकारको काम हो। यही एउटा दृष्टान्त भनेको पनि के हो भने नेतृत्वको मनपरी ढङ्गले चल्ने त्यो व्यवहारलाई यहाँ पनि उहाँहरूले देखाउनु भयो र यसले चाहिँ पार्टीलाई नोक्सान भयो, क्षति भयो। यस कारणले के हो त भन्दाखेरि पार्टीलाई विधि व्यवस्थामा फर्काउनुपर्छ, नीतिमा फर्काउनुपर्छ, उद्देश्यतर्फ फर्काउनुपर्छ, लक्ष्य उद्देश्य उन्मुख हुनु पर्यो। हाम्रा त निर्णयहरू छन् नि त, त्यो निर्णयलाई पछ्याउनु पर्यो, मनपरी ढङ्गले चल्न पाइँदैन नि पार्टीमा। हो त्यसैलाई हामीले भन्छौँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरण, त्यो त्यसबाट च्युत भएको हुनाले पार्टीलाई नोक्सान भएको हो र पार्टीमा अहिले ठिकै ढङ्गले बहस छलफल हुँदैछ। मान्छे यो एमालेभित्रको समस्या र संकटका बारेमा स्वतन्त्र ढङ्गले बहस गर्ने, आफ्ना विषयवस्तुहरू राख्ने र सहमुखतामा एउटा निर्णय गर्ने, सबै दललाई बोकेर जाने त्यो अभ्यासबाट हामी अगाडि जानुपर्छ भन्ने
1: मान्यता धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: नेकपा एमालेका नेता कर्ण थापा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: विषादी विसुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब दुईतिहाई हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
4: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसोन फाइबर नेट।
5: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली हुनुहुन्छ। सहमहामन्त्री ज्यू, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, गुड मर्निङ सिंहजी।
5: नेपाली कंग्रेसका कति सदस्यहरूले क्रियाशील सदस्यता अध्यावधि गर्नुभयो आजको मितिसम्म?
6: होइन, अब हाम्रो पार्टीको 11, 12, 10 महाधिवेशनदेखि सामान्यतया पार्टीको महाधिवेशन हुँदै गर्दाखेरि 70% हारारी क्रियाशील सदस्यता नवीकरण अध्यावधि हुने गर्थ्यो। यस वर्ष नेपाली कंग्रेस पार्टीको सर्वदलीय सभापतिज्यूले नेपाली कंग्रेस पार्टीलाई विशेष गरी एउटा उहाँले एउटा पार्टीभित्रको आन्तरिक जीवन एउटा महत्वपूर्ण क्रान्ति नै एउटा परिवर्तनका निम्ति उहाँले चाहिँ पार्टीको अध्यावधिक अभियान हरेक पार्टीको क्रियाशील सदस्यले नेपाली कंग्रेस पार्टीको सदस्य बन्नका निम्ति फोटो अनिवार्य र त्यसै गरी उसले चाहिँ नेशनल आइडी राष्ट्रिय परिचय पत्र नभए नागरिकता नम्बर अब त्यसपछि सामाजिक सञ्जाल उहाँले के सञ्चालन गर्नुहुन्छ टिकटक फेसबुकदेखि लिएर हामीले यसलाई पार्टीमा लिपिबद्ध गर्नका निम्ति र पार्टीसँग जोड्नका निम्ति पार्टीलाई प्रविधिमा आधारित प्रविधि मैत्री बनाउन र नेपाली कंग्रेस पार्टीका हरेक क्रियाशील सदस्यले आफूले केन्द्रदेखि ओडादेखि माथिसम्म गरेका निर्णयहरू सामाजिक सञ्जाल मार्फत मिडिया मार्फत थाहा पाउनुभन्दा सबैभन्दा पहिला पार्टीको कार्यकर्तामा पुगोस्। नेपाली कंग्रेस सभले के गर्नुभयो, के बोल्नुभयो, केन्द्रीय समितिले के निर्णय गर्यो, पार्टीका कार्य सम्पादनले के निर्णय गर्यो भनेर हामीले त्यो अध्यावधिक अभियान सभापतिले शुरू गर्नुभयो।
5: होइन, अहिले चाहिँ कतिजनाले अध्यावधिक गर्नुभयो, के रेकर्ड छ, डाटा छ तपाईँहरूसँग?
6: होइन, हाम्रो करिब करिब 7,82,000 हाम्रो क्रियाशील सदस्यता थियो। त्यही अहिले हामीले अध्यावधिक चाहिँ 6,87,000 अध्यावधि भइसकेको छ र कोही आम पार्टीका नेता कार्यकर्ताहरू छुटेका छन् भने पार्टीमा अपिल गर्न पाउँछ। म छुटेको छु,
5: अहिले पनि अध्यावधि गर्ने समय छ।
6: होइन, कसैले अपिल गर्नुभयो भने मलाई चाहिँ क्रियाशील सदस्यतामा छुटेँ मैले भन्न पाउनुपर्छ भने अपिल गर्नुभयो भने त्यो व्यवस्था पनि हामीले गरेका छौँ।
5: क्रियाशील सदस्यता अध्यावधि नगरेका हातमा के हुन्छ? महाधिवेशनमा निषेध हो, प्रतिबन्ध हो, त्यसो भए?
6: होइन, यो त एउटा कुरा के छ भने तपाईँले त्यो कुरा भन्नै पर्दैन। यो त अब नेपाली कंग्रेस पार्टीको विधानले, नेपाली कंग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले र नेपाली कंग्रेस पार्टीले जसले नेपाली कंग्रेस पार्टीको एनसीआईडी लिँदैन ऊ चाहिँ नेपाली कंग्रेस पार्टीको
5: सदस्य होइन,
6: महाधिवेशनमा सहभागी हुन पाउँदैन।
5: भनेपछि अब हिजोका ठूला ठूला निवर्तमान उपसभापतिदेखि लिएर अन्य नेताहरू चाहिँ महाधिवेशनमा सहभागी हुन नपाउनु हुनुभयो होइन? अब कंग्रेस
6: होइन, हामीले अपिल गर्ने छुट सबैलाई दिएका छौँ, तर अब ठूलो सानो भन्ने हुँदैन। महाधिवेशनमा जब पार्टीको सभापति नै स्वयं मोडाबाट आउने र पार्टीको केन्द्रीय समितिका सबै सदस्यहरू नै तलबाट आउने भन्ने हामीले जो के अरे पार्टीमा हामीले जुन किसिमको छलफल र बहस चलाइरहेका छौँ, पार्टी कसैका लागि सेरोमोनियल हुने, कसैका लागि ऐखारी हुने, कसैका लागि के अरे सामान्य कार्यकर्तालाई कानून पार्टीको विधान आगु हुने भन्ने कुरा हुँदैन। पार्टीको जब 5 वर्ष मान्नेका निम्ति महाधिवेशनमा हामी जान्छौँ र सबै संसद व्यवस्थाको सुन्त पक्ष नै भनेर जनप्रति हुनको लागि 5 वर्ष जनताका बीचमा 5 वर्षको बीचमा एकपटक अनुमोदित हुने र पार्टीको नेता बन्नका निम्ति 5 वर्षमा एकपल्ट कार्यकर्ताका बीचमा तलैबाट अनुमति भएर आउने नै संसद व्यवस्थाको सुन्दर पक्ष हो। त्यो कसैका निम्ति प्रिभिलेज हुने, कसैका निम्ति सुविधा छैन, त्यो हुँदा पनि हुँदैन, कसैले भाग लिन पनि पाउँदैन।
5: होइन, अहिलेको अवस्थामा अब यो विवाद चाहिँ समाधान हुन को साटो झन्झन विवाद बढ्दै गएको छ, समानान्तर गतिविधिहरू चलिरहेका छन् होइन, विराटनगरमा चाहिँ भेलादेखि लिएर अब यहाँ अनमनगरमा त एउटा निकै कार्यालय पनि खोलिएको भन्ने सुन्नमा आएको छ। अब यसले कंग्रेसलाई एकदिक्का बनाउने भन्दा पनि कंग्रेसलाई यो के हो, यो बार्गेनिङ टुलका रूपमा प्रयोग गरिएको हो कि साँच्चै विभाजनको संघारमा हो कंग्रेस यति बेला?
6: एउटा कुरा, कंग्रेस वैचारिक र सैद्धान्तिक रूप धरातलमा कंग्रेस आज पनि एक ठाउँमा छ, एक ठाउँ उभिन्छ, एक ठाउँमा रहन्छ। कार्यकर्ताको मनोविज्ञान, सामान्य मतदाता शुभेच्छकहरूको मनोविज्ञान ठिक छ। एउटा कुरा के छ भने, हिजो 14 महाधिवेशन अगाडि पनि पार्टी सभापतिका उम्मेद्वार विमल नेदी, प्रकाश मानसिंह, इभन के अरे रामचन्द्र पौड शेरबहादुर देउवाहरूले एउटा पार्टीको सम्पर्क कार्यालय खोलेर देशभरि गतिविधि गर्ने राख्नु भएको थियो, हामीले त्यही रूपमा हेरेका छौँ। अब कसैलाई राजनीतिक एजेन्डा भन्दा फरक ढङ्गले अगाडि बढ्नु छ भने त्यसमा हाम्रो भन्नु केही छैन। एउटा कुरा के छ भने, राजनीतिक नेपाली कङ्ग्रेस पार्टीभित्र वैचारिक रूपमा आज वैचारिक एजेन्डामा मतभेद केही पनि छैन, तर अब अर्गनाइज गरेर कसैको मलाई अनुहार मन परेन, मलाई सानीपातिर हेर्नै मन छैन, फलानु मान्छेलाई म सभापति मान्दै मान्दिनँ, अब केन्द्रीय कार्यालयतिर म फर्खरै जान मन छैन, म त एउटा कोठा भए पनि छुट्टै कोठामा बस्छु भनेर भन्यो भने त्यसको कुनै औषधि पनि छैन, त्यसको जवाब पनि छैन।
5: होइन, नेपाली औषधि र जवाब भन्दा पनि सभामन्त्री जो पार्टीलाई त मिलाएर ल्याउनु पर्यो नि त, लचक हुनु पर्यो, एउटा नेतृत्वमा तपाईँहरू हुनुहुन्छ, पार्टी सभापति लचक हुनु पर्यो, तपाईँहरू लचक हुनु पर्यो, होइन, मिलाएर ल्याउनुहोस् न, अलिकति पार्टीमा किन बाइपास गर्नु खोजे तपाईँहरूले,
6: किन बाइपास गर्ने भनेको कुरा, आउनुहोस् न, 15 महाधिवेशन निर्वाचन समिति बनिसक्यो, यसमा जति मान्छे राख्नुपर्छ भने राखौँ, आउनुहोस् के अरे सदस्यता व्यवस्था समितिमा, क्रियाशील समितिमा, छानबिन समितिमा बसौँ, कार्यविधि बनाऊ, सर्वसम्मत सबै निर्णय गर्ने भनेर कार्यविधि बनाऊ, अल्पमत र बहुमतको निर्णय नगर्ने भनेर भनौँ, अनि सबै सभापतिदेखि सबै तलैबाट ओडाबाट आउने भनेर भनिसकेका छौँ, क्रियाशील सदस्यता अध्यावधि गरौँ, नयाँ क्रियाशील सदस्यता 1 गतेदेखि 20 गतेसम्म हामीले निर्णय गरिसकेका छौँ, यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा ल्याउँ, राजनीतिक एजेन्डा त केही छैन नि।
5: हजुर, उहाँहरूको भनाइ के हो त्यसो भए?
6: उहाँहरूले अब उहाँलाई के चाहेको ल भन्नुहोस् न, अब 14 महाधिवेशनको पूर्व सन्ध्यामा हामी अब 2-3 महिनापछि 15 महाधिवेशनको प्रक्रिया सुरु हुन्छ 2 महिनापछि, अनि उहाँहरूलाई चाहिँ कसैको अनुहारै मन परेन भन्नेमा 14 महाधिवेशनतिर फर्किन सकिन्छ? हिजो अदालत निर्वाचन आयोगले निर्णय नगर्दा निर्वाचन आयोग कुर्छु भन्ने, अनि चुनाव जाँदाखेरि त टिकट माग्नु लाइन अवसर टिकट लिने, अनि अदालतको निर्णय आउन पर्खिन्छौँ पनि भन्ने, अनि राजनीतिक एजेन्डा अहिले केही छ? अर्कै बाहेक राजनीतिक एजेन्डा छ भने कांग्रेसलाई दिने, दृष्टिकोण दिने, भिजन दिने, देश बनाउने एजेन्डा केही हुनु पर्यो नि त। अब पार्टी एकताका नाममा कसरी
5: भन्नु, अपमान गर्न त पाइदैन नि त भने क्या नेताहरूको, अपमान नगर्नुहोस् न उहाँहरूलाई, सम्मान गर्नुहोस् न, सम्मान गर्नु।
6: आजका दिनमा जति सभापतिजीलाई, हाम्रो पार्टीको सभापतिलाई गाली गर्ने कुरा मञ्चमा प्रतियोगिताका रूपमा सञ्चालन भइरहेका छन्, हामीले कहीँ कसको त्यसको प्रतिवाद गरेका छौँ? हामीलाई पनि त्यसको जवाब दिन आउँछ नि त। पार्टी एकताका नाममा सभापति जिउ गएर कसैको घरमा जुत्तामा पानी खाइदिने भाँडा माझ्ने कुरा त हुँदैन होला नि त, हुन्छ? राजनीतिक एजेन्डामा आउनु पर्यो कि, देश कसरी बनाउने, पार्टी कसरी बनाउने, हामी अभिभावक हो, यसरी तपाईँहरू अगाडि बढ्नुहोस् भनेर पो भन्ने हो। अनि 14 महाधिवेशनतिर फर्किन सकिन्छ? के गर्नु पर्यो भन्नुहोस् न त, यो गर्नु पर्यो भनेर भन्नु पर्यो नि त, के छ राजनीतिक एजेन्डा? कार्य समिति अहिलेका आजका दिनमा एउटा विशेष महाधिवेशन आएर आइसक्यो, केन्द्रीय समिति सदस्य कमिटी बनिसक्यो, एडप्ट कमिटी बनिसक्यो, 14 महाधिवेशनको त्यो कमिटीलाई हामीले चाहिँ के अरे मर्ज गरेर जान सकिन्छ? त्यो विधानभन्दा ठुलो अधिकार सभापतिलाई छ, विधानको सर्वोच्चताले पार्टी चल्ने होला नि त, विधिको सर्वोच्चताले पार्टी चल्ने होला नि त, हिजो हामीले यसै चिजका लागि लड्यौँ नि त, विधानभन्दा ठुलो सभापति पनि छैन लोकतन्त्रमा, विधि ठुलो, प्रक्रिया ठुलो, पार्टीको विधान ठुलो, विधानको सर्वोच्चले पार्टी चल्ने हो, देशको संविधानको सर्वोच्चले आम नागरिक देश चल्ने हो भनेर हामीले भने हो नि। त्यसैले पर्याप्त छलफल बहस भएका छन्, कोठेत आफ्ने कुरा है, अब घरमा खानामा नुन बढी भयो भने पनि गगन थापाको कारणले घरमा खानामा नुन भयो, हामी त यो कुरा मान्दैनौँ भनेर त्यसको के अर्थ छ?
5: त्यस्तो पनि भइरहेछ
6: किन भएको
5: छैन?
6: हामीले एउटा कुरा, हामीले जवाब दिने हामीसँग पर्याप्त ठाउँ छन्, तर हामीले त्यसको जवाब दिइरहेका छैनौँ। कारण के हो भने, आज जसरी देशभरि कार्यक्रम गरेर पार्टीका अग्रज नेता, यत्रो रगत र पसिना डेमोक्रेसीका लागि बगाएका नेता, पार्टीलाई सदुपयोग र दुरुपयोग दुइटै गरेका नेता, हाम्रो अभिभावक भएका नेता, 36 वर्षको देशको प्रधानमन्त्री छ, 76 वर्षका नेताहरूले 50 वर्षको सभापतिलाई देशको प्रधानमन्त्री उहाँले मान्दैन भनेर हुन्छ, पार्टीको विधान मान्दैन भनेर हुन्छ, अदालतले यो पार्टीको विधान सम्मत आएको सभापति हो, विधान सम्मत आएको कार्य समिति हो भनेर सम्बन्धित सर्वोच्च अदालतले अब कसले फैसला गर्नुपर्ने हो? त्यो भन्दा कुनै निकाय छैन कि स्वर्गबाट बिपी कोइराला र गणेश मानसिंहलाई बोलाउनु पर्यो,
5: त्यो त सम्भव छैन,
6: त्यो सम्भव छैन। त्यसरी एउटा कुरा के छ भने
5: सभापतिज्यूलाई,
6: यो सभापतिज्यूलाई जसरी किसिमको केन्द्रीय कार्य समितिलाई हामी अहिले पनि सम्मान गर्न के गर्नुपर्ने होला भन्नु पर्यो नि त
5: नेताहरूले, जिम्मेवारी दिने
6: वरिष्ठ नेता बनाउँछ भन्नुभयो, एउटा वरिष्ठ नेता कसलाई कसलाई चाहिने?
5: अध्यक्ष मण्डल बनाए भइगयो त नेपाली कङ्ग्रेस मात्रै,
6: अध्यक्ष मण्डल नेपाली काङ्ग्रेसको नजिकमा पनि छैन, नेपाली काङ्ग्रेस विधानमा पनि छैन,
5: उहाँहरूको मागै त्यही हो,
6: होइन एउटा कुरा माग भनेर अर्कैले गर्नु भएन नि त, त्यो कुन आधार विधानमा हो, नियमावलीभित्र टिकेर हो, नेपाली कङ्ग्रेस पार्टीको परम्परामा छ त्यो,
5: कमिटी भङ्ग गर्नुपर्छ भन्ने पनि छ उहाँहरूको, होइन अहिलेको अवस्था
6: के भङ्ग गर्ने,
5: कमिटी भङ्ग
6: गर्ने, अनि अदालतको आदेशलाई भङ्ग गर्ने, निर्वाचन आयोगको आदेशलाई भङ्ग गर्ने,
5: कमिटी भङ्ग गरेर अब नयाँ ढङ्गले नयाँ सिरावाला अगाडि बढ्ने भन्ने उहाँहरूको माग हो, यो माग आज सम्भव छैन,
6: यो सम्भावनै छैन है। अरू कुराहरूमा जस्तो नेताहरूलाई वरिष्ठ नेता बनाउने कुरा, कार्य समितिमा योग्य उपयोगी नेताहरूलाई, योग्य क्षमतावान नेताहरूलाई सँगै लिएर जाने कुरा, क्रियाशील सदस्यता व्यवस्था परिषदको सर्वसम्मत निर्णय गराउने कुरा, निर्वाचन आयोगमा सर्वसम्मत निर्णय गर्ने र निर्वाचन आयोगमा सबै पक्षका साथीहरूलाई समेटेर लिएर जाने कुरा, पार्टीका नेताहरूको मानमर्दन का विषयमा कहीँ कतै नसुक्ने कुरा, अग्रजहरूको सम्मान गर्ने कुरामा त हामी कहीँ कतै सुकेकै छैनौँ।
5: होइन अहिले त अब सरकारको गतिविधि के छ प्रकाश रसाइलीजी, अब चाहिँ ठेकेदारहरूले समयमा काम सक्नु भएन, समयमा चाहिँ निर्माण काम भएन भने त खुट्टा बाँच्ने भन्नुभएको छ पूर्वाधार मन्त्रीज्यूले,
6: मिडियाले त्यही सरकारलाई सपोर्ट गरिराख्नु भएको
5: छ, होइन अब सरकारलाई त कहाँ सपोर्ट गर्ने, खबरदारी छ नि त हाम्रो त पटक पटक हामीले खबरदारी गरिरहेको छौँ क्या स्टुडियोबाट,
6: आज यो देशलाई गाजा खाएर संसदमा हामीले अर्का भूमि मिच्या छौँ भन्न लाउने को सामाजिक सञ्जाल र तपाईँहरू मिडिया होइन,
5: होइन त्यो त प्रमाणित छैन नि त, फेरि गाजा खाएको खाएको भन्ने कुरा त नगरौँ हामी टेलिभिजन स्टुडियोबाट।
6: एउटा कुरा, तपाईँ आर्ट क्लासमा पनि नेपालको सिमानाका बारेमा भूगोलमा पढ्नुपर्छ, आर्ट क्लासको विद्यार्थीले पनि कहीँ गएर के अरे प्रतियोगितामा बोल्दै गर्दाखेरि, हाजी जवाफ प्रतियोगितामा बोल्दा कहीँ बोल्दै गर्दाखेरि पछि पछि बहस गर्दै गर्दै नेपालले भारतको भूमि मिच्या छैन भन्नु मिच्या छ भनेर कसैले पनि भन्दैन कि गोठी हुनु पर्यो प्रधानमन्त्री, कि म होसमा थिएन भन्नु पर्यो,
5: होइन राज्यसभाका सांसदहरूले त केही फोटाहरू प्रमाणित गर्न नि खोजिरहनु भएको छ, दौडुप गरिरहनु भएको छ उहाँहरू, होइन
6: हिजो मिडियामा रवि लामिछानेले कत्रो फोटा प्रमाणित गर्नुभएको थियो, आज कत्रो फोटा प्रमाणित गर्दै हुनुहुन्छ उहाँहरू, त्यसैले यसका बारेमा बेतुकको तर्क नगरौँ,
5: होइन अब ठेकेदारले काम गरेन भने खुट्टा बाँच्ने, सुनिल लम्सालजीले भनिसक्नु भएको छ कि, अब आदेश दिइसक्नु भएको छ प्रहरले त गर्नुपर्छ कार्यान्वयनमा बोले,
6: होइन अब त्यसै गरी आउनु भएको उहाँहरू नयाँ नयाँ स्टन गर्नका निम्ति आउनु भएको, राष्ट्रियताको कुरा उठिरहेको थियो अब खुट्टा भाँच्छु भने भनेर यतातिर आउनु, सुनै सुने 25 वर्ष 26 वर्षको मान्छेको 20 करोड 25 करोडको सम्पत्ति थियो त्यसलाई डाइभर्ट गर्न स्टन गर्नका निम्ति डोजर लगाउनु हो है, अब त्यो
5: चिया उद्योगको निराशामा छन्, 36 वटा चिया उद्योग बन्द छन् आज इलाममा,
6: जसले यो खरे खोलाको जन्म दियो, बाढी पहिरो ल्यायो नेपालको राइतीमा, नेपाली जनतालाई आतंकित बनायो, यस्तो अल्लाह र केटाहरूको हातमा राज्य सत्ता दियो नि, तपाईँहरू त मिडियाको पनि महत्वपूर्ण,
5: होइन तपाईँहरूले पनि त राम्रो गर्नु भएन नि त, ब्रिटिसलाई भन्नु तपाईँहरूप्रति पार्टीहरू सुध्रिएनन्, भ्रष्टाचार बढ्यो, देश त ब्ल्याक लिस्टमा जाने खतरा,
6: भ्रष्टाचार बढेकोमा छुट्टै बहस गरौँला, 5 दिन 7 दिन लगाएर सदरमुकाम हिँड्ने, जिल्ला सदरमुकाम पुग्ने जिल्लाहरूमा मोटर बाटो पुर्याउनु कंग्रेसले गल्ती गर्यो, एउटा जिल्लामा एउटा डाक्टर थिएन, आज हरेक गाउँपालिकामा एउटा एम्बुलेन्स पुर्याउने काम गर्यो, हरेक गाउँपालिकामा त्यो काङ्ग्रेस पुराना पार्टीहरूले गल्ती गर्यो, आज हरेक जिल्लामा प्रणालीका हरेक जिल्लामा चाहिँ 5 केजी चामलका निम्ति लाठीचार्ज हुन्थ्यो, सिडियोले लाठीचार्ज गर्थ्यो, कर्फ्यू लगाउँथ्यो, अनि आज घर घरमा चामलका बोरा पुगेको छ, काङ्ग्रेसले गलत गर्यो, एउटा गाउँपालिकाभरि एउटा हाई स्कुल हुन्थेन, एउटा जिल्लामा 2-3 हाई स्कुल हुन्थ्यो, आजभोलि हरेक गाउँपालिकामा 4-5 हाई स्कुल बनाएको छन्, त्यो भएर हामीले गल्ती गरे होला नि त, अब जनताहरू बुझ्दैछन् नि यो देशमा जति बस्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालन शाहको अधिकार छ, त्यति के अरे थापाथलीको सुम्बासी सुकुम्बासीलाई पनि त्यति अधिकार थियो कि, उसलाई पनि राइट छ, उसलाई डोजर लाउने अधिकार छैन, यो देशमा जति बालन शाहको छोरीलाई पढ्न पाउने लेख्न पाउने अधिकार छ त्यति त्यो सुकुमाथी बस्तीमा पढ्ने बसेको बच्चाहरू रुँदै रुँदै आफ्नो बानो काखमा आफ्नो घर के अरे मा डोजो लाउँदा रुँदै रुइरहेको छ, त्यो बच्चालाई पढ्न पाउने बस्न लेख्न पाउने अधिकार छ कि बोल्न पाउने अधिकार छ
5: बसोबासहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्छ सरकारले, प्रक्रिया मिलेन होला, विधि मिलेन, पद्धति मिलेन होला,
6: होइन यसमा उहाँहरूले नेपालमा सुकुम्बासीको वास्तविक कति छन् सुकुम्बासी, तिनलाई नेपालमा कुन कुन ठाउँमा जग्गा दिने, तराईतिर दिने कि पहाडको कुनै ठाउँ दिने कि ती बच्चा बाल बालिकाहरू पढाइ थियो होला, आज के अरे नागार्जुनको ठाँडामा लिएर गएर थापा दिनेको सरकारी स्कुल पढ्ने बच्चाहरू एउटा 4 वर्ष 5 वर्ष 6 वर्ष 7 वर्ष 8 वर्ष 10 वर्षको बच्चाहरूको मनोविज्ञान कस्तो भएको थियो होला, हो बालिन शाहले आफ्नो छोरीलाई जति माया गर्नुहुन्छ ती सुकुमासी बस्तीमा बस्ने आम नागरिकले पनि छोरीलाई त्यति माया गर्छ। त्यसैले यो विषयमा चाहिँ हामी एकदम क्लियर छौँ, यो सरकार पूर्ण रूपमा असफल भइसकेको छ। एउटै कुरा के छ भने यो सरकारको आयु हुन्जेलसम्म त्यस कसरी बचाउने र संविधान कसरी जोगाउने भन्ने मात्रै हामीले चिन्ता
5: हो। यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
6: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
5: नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रोसाईले आज सुधा नेपाली बसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछु।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
8: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोन फाइभ मिनट।
1: यतिखेर हाम्रो बेसमा सबै देवम नेपाल सरकारका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ
1: डाक्टर साहब। अब प्रदेश सरकारहरूले पनि बजेट ल्याए होइन, कतिपयले मध्यरातमा पनि ल्याएका छन्, यो मलमासको कारणले पनि होला, अब साइन्स साइट हेराएर पनि ल्याए होला नि होइन। सुदूरपश्चिममा त यो राति 12 बजेपछि मात्रै बजेट आयो भन्ने कुरा आइरहेछ, अन्य प्रदेशहरूले पनि बजेट ल्याएका छन्। यो बजेटको समग्रतालाई हेर्दाखेरि चाहिँ कस्तो लाग्दैछ? हिजो अस्तिका बजेट पनि यहाँले हेर्नु भएको छ, अघिल्ला वर्षहरूका बजेटहरू, प्रदेश बजेट ल्याउने कुरामा र समुन्नत प्रदेश निर्माणको कुरामा चाहिँ कतिको सफल भएका छन् अहिले?
2: हजुर, बजेट ल्याउने कुरामा चाहिँ यिनीहरू एक रूपमा जुन देखियो त्यो ठिक हो, राम्रो हो सबै प्रदेशहरूले, तर चाहिँ बजेटमा उही पुराना कार्यक्रमहरू निरन्तरता, अलिअलि ठाउँमा खर्च कटौती गरे पनि खर्च कटौतीको खास चाहिँ प्रावधान राखिएको छैन। पुराना कार्यक्रम र योजनालाई निरन्तरता दिने भनेर सबै प्रदेशले चाहिँ नि महत्वाकांक्षी योजना जुन पहिला पनि राखेका थिए अहिले पनि राखेर लिएर आएका, त्यसलाई कन्टिन्युटी गर्ने भनेका छन्। अब यसो हेर्दाखेरि चाहिँ नि उहाँहरूको 60-70 भन्दा बढी खर्च हुने स्थिति देखिँदैन पर्सेन्ट, त्यसमा पनि प्रदेशको चाहिँ नि पुगेको खर्चै पहिला पनि अत्यन्त न्यून हुने हो, केन्द्रकै हाराहारीको स्थिति हो बजेटकै प्रदेशको पुँजीगत खर्च। त्यस कारणले गर्दा अहिलेको ऊ हेर्दाखेरि चाहिँ नि केन्द्रले चाहिँ अलिअलि तलब बढाइदिने स्थानीय स्तरमा भन्ने त्यस्तो खालको कार्यक्रमहरू, मेट्रो चलाउने बागमती प्रदेशले भनेर त्यस्ता त्यस्ता योजनाहरू राख्नु भनौँ न एक किसिमले केन्द्र र समग्र प्रदेशको दोहोरिएको पनि छ। अनि अर्को चिज चाहिँ नि अब त्यहाँको जुन कार्यान्वयनको स्थिति चाहिँ नि अत्यन्त विक भा हुनाले चाहिँ नि अब उहाँहरूले ल्याउनुहुन्छ,
1: अब अहिलेको अवस्थामा चाहिँ प्रदेशहरूमा जुन किसिमको अब कोशीले पनि बजेट महत्वाकांक्षी नै ल्यायो होइन, त्यसै गरी मध्य प्रदेशमा आयो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, यो प्रदेशहरूले चाहिँ आफूलाई समुन्नत बनाउन, प्रदेशहरूले चाहिँ आफूलाई अधिकार सम्पन्न बनाउन र बजेट कार्यान्वयनको पाटोमा उनीहरूको चाहिँ अपेक्षित बजेट जस्तो करबाट संकलन हुने कुराहरू होइन, केन्द्र सरकारबाट सहयोग हुने कुराहरू, आफ्नो स्थानीय तहबाट चाहिँ होइन त्यो रकम चाहिँ राजस्वका रूपमा उठाउने विषयहरूमा चाहिँ कतिको स्टेबल छन्?
2: हिजोको दिनमा पनि कर र राजस्व उठाउनेमा उहाँहरू त्यतिको र कर विभागका चाहिँ कति 200 भन्दा पनि बढी के अरे कुरा संसदमा चाहिँ नि स्थानीय सरकारको चाहिँ नि अधिकार सम्बन्धी संशोधन हुन बाँकी नै छ, कति कुराहरू संघले चाहिँ दिएको छैन। र अर्को चिज, जति अहिले बजेट बनेको छ तपाईँ के बाँध्नुहोस् भन्दा प्रदेश बनिसकेपछि जति पनि प्रदेश छ सबै प्रदेश चाहिँ नि यो सरकारको चाहिँ नि अनुदानमा चाहिँ नि आधारित भएर त्यसलाई हेरेर के हस्तान्तरणदेखि सबै यो जुन अनुदानका प्रावधानहरू छन् नि
1: डाक्टर साहब, यहाँको अलिकति यो नेटवर्क कनेक्सन अलिकति कटेर आयो डाक्टर साहब, अलिकति यो नेटवर्क त्यति राम्रो क्लियर आउन सकेको छैन होइन, यहाँको चाहिँ अलिकति कटेर आइरहेको छ यो नेटवर्कको त्यति राम्रो नभएर होला डाक्टर साहब, अहिले अहिले अहिले क्लियर छ डाक्टर साहब, अहिले क्लियर छ।
2: अनि होइन, समस्या कहाँनिर छ भन्दा प्रदेश भनेको चाहिँ हाम्रो पहिलाको चाहिँ वित्तीय यो जुन हस्तान्तरण जुन छ नि सङ्घबाट हुने विभिन्न चार चाहिँ नि हस्तान्तरणका आधारहरूलाई हेरेर प्रदेशहरूलाई दिइन्छ जुन अनुदान, त्यही अनुदानको आधारमा चाहिँ नि उहाँहरूले आफ्नो बजेटमा बढी निर्भरता हुनुहुन्छ। त्यसले गर्दा आन्तरिक रूपमा चाहिँ नि उहाँहरू करका राजस्वका उसलाई उठाउने र त्यस सम्बन्धी परिमार्जित गरेर अहिले त्यो स्थ स्थानीय तहलाई अझै के अरे भनौँ प्रदेशलाई चाहिँ अझै मजबुत गराउनेतिर गएको जस्तो देखिँदैन, किनभने जुन रूपबाट मैले देखिरहेछु धेरै वर्षदेखि अध्ययन गर्दाखेरि हाम्रो प्रदेश चाहिँ नि कमजोर छ, आर्थिक रूपमा पनि कमजोर छ र उनीहरू क्षमताको आधारमा पनि कमजोर छ। मैले भनिनँ अहिले पनि तपाईँलाई भनौँ त्यहाँको प्रशासनिक र लेखा सम्बन्धी पनि केन्द्रमै निर्भर हुन्छ प्रशासनिक आधार पनि, त्यसले गर्दा प्रदेश धेरै चिजले कमजोर छ र एउटा संविधानमा प्रावधान भएको हुनाले उनीहरूले आफ्नो तरिकाले अहिले बजेट लिएर आए, समय पनि लिएर आए, अब अनुशासन पनि प्रदेशको वित्तीय अनुशासन केन्द्रको भन्दा जस्तै जस्तै भने पनि हुन्छ, त्यहाँ पनि वित्तीय अनुशासन चाहिँ नि महालेखाको रिपोर्ट नै हेरौँ हेर्दाखेरि नै ठ्याक्क देखिन्छ वित्तीय अनुशासन पटक्कै छैन प्रदेशमा पनि, त्यसले गर्दाखेरि प्रदेशको यो जुन डकुमेन्ट छ यो टोटली तपाईँको केन्द्रसँग धेरै चिजहरू मिल्ने र अलि महत्वाकांक्षी यो बजेट सबै र केही हदसम्म चाहिँ नि पहिलाको भन्दा अब वार्षिक के अरे बजेटको आकार घटाएका छन्,
1: अनि प्रदेशहरू पनि यो संघको मुख ताक्ने
2: बागमतीले 1 अरब घटाएको छ 66 अरब होइन, अब कोशीले 1 अरब यस्तै घटाएर होइन अब तपाईँको अलिकति बढाएको छ कर्णालीतिर भनौँ, त्यस कारणले गर्दाखेरि के देखिन्छ भनेर भन्दा अब उहाँहरूको कम्पिटिसन सङ्घलाई हेरेर उहाँहरूले बजेट बनाउनु स्थानीय रूपमा
1: यो बजेट चाहिँ निर्माण गर्दाखेरि अब कहाँबाट पैसा आउँछ कहाँबाट डोनेसन आउँछ होइन कहाँबाट चाहिँ यसलाई चाहिँ फुलफिल गर्न सकिन्छ भनेर मुक्ताग्ने प्रवृत्ति छ नि त होइन डाक्टर साहब, मुक्ताग्ने प्रवृत्ति भयो
2: होइन अरूसँग डोनेसन माथिबाट कति पैसा आउँछ त्यसलाई आधार बनाएर अरूसँगको डोनेसन छ।
1: अब यो भने त के भन्ने यो त परजीवी जस्तो भयो नि त होइन सस्टेन भएर
2: परजीवी जस्तो होइन प्रदेश भनेको केन्द्रले समानीकरण सम्बन्धी चाहिँ अनुदानको व्यवस्था रोक दिने बित्तिकै प्रदेशलाई चाहिँ एकदमै ठुलो असर पर्छ, त्यसले गर्दाखेरि यो
1: त बोझ हो नि त डाक्टर साहब यो राष्ट्रको लागि त होइन
2: होइन अब के गर्ने तपाईँ कानुनै त्यो अनुसार चाहिँ उहाँहरूको तर के भन्दा कानुन हामीलाई स्वतन्त्र रूपमा हाम्रो चाहिँ कति संशोधन गर्नुपर्ने 200 भन्दा बढी कानुनका बुदाहरू स्थानीय निकाय के अरे स्वायत्त सम्बन्धी सबै त्यो कानुनहरू छ, कानुनमा चाहिँ प्रदेश र स्थानीय निकायको पनि आउँछ, यिनीहरूलाई चाहिँ अब संशोधन गरेर बनाउनु पर्ने जुन अधिकार दिनुपर्ने त्यो अधिकार अहिलेसम्म भएको छैन, त्यसले गर्दाखेरि चाहिँ नि यो समस्या डिपेन्डेन्ट नै छ, हिजो जस्तो थियो प्रदेश हामीले बनायौँ स्थानीय निकाय बनायौँ तर सबै स्थानीय र प्रदेश निकाय प्रदेश चाहिँ केन्द्रमै आश्रित छन् र केन्द्रकै आधारमा चलिरहेछन्, त्यसले गर्दा उहाँहरूबाट केही एक्सपेक्ट चाहिँ

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउण्ड प्रणाली चलानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भने निश्चित मिति भने तय भएको छैन। पटक पटक म्याद थपे पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अरियालले असार 1 गते निर्माणाधीन संसद हलको निरीक्षण गर्नु भएको थियो। संसद सचिवालयका कर्मचारीहरू सहित निरीक्षणमा पुगेका उहाँले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। साथै समयमै काम सम्पन्न नभई दैनिक 1 करोड़ रूपियाँसम्म जरिमाना तिराउने चेतावनी पनि दिनुभएको थियो। निर्माण कार्य पूरा नभएकाले प्रतिनिधि सभाको बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसदका बैठक नियमित रूपमा यही सञ्चालन गर्ने तयारी गरिएको छ। चीनले नेपालमा चिनिया कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग बेजिङमा सोमबार भएको भेटमा चिनिया विदेश मन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। नेपालमा चिनिया लगानी तथा वित्तीय सहयोग मुख्यतया चल विद्युत विमानस्थल सिमेन्ट उद्योग सड़क ऊर्जा क्षेत्रमा केन्द्रित छन्। विदेश मन्त्रालयका अनुसार दुवै देशले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गरी विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्नुपर्नेमा पनि जोड़ दिएका थिए। जल तथा मौसम विज्ञान विभागले मंगलबारका लागि देशका विभिन्न शहरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। प्राप्त विवरण अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। तराईका शहरहरूमा अत्याधिक गर्मी हुनेछ भने पहाड़ी तथा हिमाली भेगका धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। आज दिउँसो विशेष गरी पश्चिम तथा मध्य तराईका शहरहरूमा अत्याधिक गर्मी महसुस हुनेछ। मौसम पूर्वानुमान अनुसार धनगढ़ी र नेपालगंजमा आज तातो दिन रहनेछ। यी दुवै शहरको अधिकतम तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। त्यसै गरी भैरहवाको अधिकतम तापक्रम 37 डिग्री र सिमराको तापक्रम 35 डिग्री सेल्सियसको बीचमा रहनेछ। अत्याधिक गर्मी हुने इतर रहेका शहरहरूमा आज वर्षाको कुनै सम्भावना नरहेको पूर्वानुमान गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर विगत 31 वर्ष अघि सिफारिश भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनलाई अन्तत बालिन शाह नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। सर्वोच्च अदालतले सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै मन्त्री परिषद बैठकले यो साहसिक निर्णय गरेसँगै अहिले यस कदमको चौतर्फी प्रशंसा भइरहेको छ। यस निर्णयसँगै 2021 सालको नापिका आधारमा रावल आएको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा अतिक्रमण भएको सम्पूर्ण 1859 रोपनि सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। बालिन सरकारको ऐतिहासिक निर्णयले 31 वर्षपछि सरकारी जग्गा खाली गर्ने बाटो खुला गरेको छ। यसमा रावल आएको प्रतिवेदनलाई कार्यान्वयन गरिनेछ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेका 20 निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। विभिन्न सार्वजनिक निकायबाट काममा ढिला सुस्ती तथा लापरवाही गरेको भन्दै सिफारिस आएपछि 7 दिनको अल्टिमेटम दिँदै कार्यालयले आवश्यक कार्यवाही प्रक्रिया थालेको हो। कार्यालयले यसअघि सम्बन्धित कम्पनीहरूलाई 30 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियो, तर निर्धारित अवधिभित्र कुनै जवाब नआएपछि पुनः 7 दिनको अन्तिम म्याद दिँदै स्पष्टीकरण माग गरिएको छ। दिएका कम्पनीहरूमा शिशिर निर्माण सेवा, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, जागृत निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन, बेबो इन्जिनियरिङ कम्पनी, उग्र वज्र निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, शंकरमाली निर्माण सेवा, मानसाई निर्माण सेवा र ध्रुव निर्माण सेवा लगायत रहेका छन्। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer, अब घर घरमा fast internet.
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: कपाल अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना.

0: Sabai Aile Sunday Nunca Radio Final 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार।
3: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
9: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: मरेको के हो?
14: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
14: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
13: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
14: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
15: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी। मन्त्रीको अनुपस्थितिले पूर्वाधार समितिको बैठक निष्कर्षविहीन। परराष्ट्र मन्त्री खनाल र चिनिया नेता वाङबीच वार्ता। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। निर्माणाधीन संसद भवन निर्माणको अन्तिम चरणमा प्रदेश बजेट महत्वाकांक्षी र परनिर्भर भएको पूर्व गवर्नर नेपालको टिप्पणी। 609 पालिका र 64 जिल्लामा राजसभाको अधिवेशन सम्पन्न। सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित। ट्राफिक प्रणालीमा सुधार नगरे काठमाडौँको सड़क ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी। नियम मिस्नेलाई 50,000 जरिवाना प्रस्ताव। चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह। अमेरिकामा वायुसेनाको बम वर्षक विमान दुर्घटना। दुई बोइङ कर्मचारी सहित 8 मृत्यु। अमेरिका र इरानको सम्झौताको अस्पष्टताले तेलको मूल्य फेरि उकालो। इण्डोनेसियामा 6.7 म्याग्निच्युडको भूकम्प। र फिफा विश्वकपमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा टुंगियो। आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बाम्पेलाई इतिहास रच्ने मौका।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बिहान 11 बजेबाट शुरू भएको बैठकमा विधेयक 2083का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहेको छ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ, जस अनुसार आज विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, कानून मन्त्रालय, पूर्वाधार, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र तथा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्र योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल जारी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित नभएका कारण बैठक निष्कर्षविहीन भएको छ। मंगलबार बसेको बैठकमा उनीहरूको अनुपस्थितिबारे संसदले प्रश्न उठाएका छन्। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्षविहीन भएको छ। समितिको बैठकमा बोल्दै सांसद वासुना थापाले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री समितिप्रति गम्भीर नभएको आरोप लगाउनुभयो। सांसद थापाले दुलामी सड़क र निर्माणाधीन सड़कका विषयमा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्न सोध्न र जवाफ लिनुपर्ने भए पनि मन्त्रीहरू नआउँदा छलफल निष्कर्षविहीन हुने गरेको गुनासो गर्नुभयो। त्यस्तै सांसद नीता घतानीले समितिको बैठक संचालन प्रक्रिया र मन्त्रीको अनुपस्थितिलाई लिएर आपत्ति जनाउनुभयो। महत्वपूर्ण बैठकमा मन्त्री उपस्थित नहुनु र अन्तिम समयमा आएर मात्रै थाहा हुनु समितिको कार्यशैलीमाथिको प्रश्न भएको उहाँको भनाइ छ। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र नेशनल कमिटी अफ दि पीपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच मंगलबार बिहान भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल चीन सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्री खनालले जानकारी दिनुभएको छ। छलफलमा विकास, सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा दुई देशका नागरिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो। परराष्ट्र मन्त्री खनालले नेपाल र चीनबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनिया पक्षको दृढ प्रतिबद्धताको प्रशंसा गर्नुभएको छ। उहाँले दुई देशबीचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताउनु भएको छ। जेठ 1 गते चीन भ्रमणमा निस्कनुभएका मन्त्री खनालले हिजो चिनिया विदेश मन्त्री वाङीसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो। मन्त्री खनाल भोलि नेपाल फर्किनुहुनेछ। चीनको राजधानी बेजिङमा भएको उक्त भेटलाई नेपाल चीन सम्बन्धलाई थप मजबूत बनाउने दिशामा महत्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ। नेपाल राष्ट्रपतिका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले प्रदेश सरकारले ल्याएको आर्थिक वर्षको बजेट अत्यन्त महत्वाकांक्षी र कार्यान्वयन हुन नसक्ने प्रकृतिको रहेको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै उहाँले प्रदेश सरकारहरू आन्तरिक कर र राजस्व संकलन गर्न पूर्ण रूपमा असमर्थ देखिएको बताउनु भएको छ। हालको प्रदेश बजेट केवल संघीय सरकारले दिने अनुदानमा मात्र आधारित रहेको उहाँको दावी छ। स्थानीय स्तरमा आमदानीका नयाँ स्रोतहरू पहिचान गर्न नसक्दा प्रदेशहरू आर्थिक रूपमा निकै कमजोर बनेको र हरेक कुरामा संघकै मुख ताक्ने प्रवृत्ति बढ़ेको उहाँले बताउनुभयो। ऐन कानूनमै प्रदेश र स्थानीय तह केन्द्रमा आश्रित हुने व्यवस्था रहेकाले गुड गवर्नेन्सका लागि ती कानूनहरू तत्काल संशोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रदेशहरूले कतिपय नीतिगत कुरामा औपचारिकता मात्र पूरा गरेको र प्रशासनिक रूपमा कर्मचारीहरूले पद मात्र ओगट्ने काम गरेको उहाँको आरोप छ। आमदानीका स्रोत नबढ़ाई केन्द्रसँग जे कुरामा पनि निर्भर रहने प्रदेश तथा स्थानीय सरकारको हालको कार्यशैलीले समग्र संहिताको औचित्यमाथि नै गम्भीर प्रश्न उठाएको पूर्व गवर्नर नेपालको निष्कर्ष थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले हालसम्म 609 पालिका र 64 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार 4,363 609 पालिका र 64 जिल्लामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशमा रूकुम पूर्व, गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, मध्य प्रदेशमा धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। अधिवेशन प्रक्रिया शुरू भई स्थगन दिएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिधा, महोत्तरी, रौतहट रहेको जनाइएको छ। त्यसै गरी कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मध्य प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको छ। सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट 358 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। विष्टका प्रतिद्वन्दी जनक सिंह धामीले 154 मत पाउनु भएको छ। नवनिर्वाचित सभापति विष्ट यसअघि राजसभा सुदूरपश्चिम प्रदेशको तदर्थ समितिका सभापति हुनुहुन्थ्यो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउण्ड प्रणाली चढ़ानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भने निश्चित मिति भने तय भएको छैन। पटक पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अरियालले असार 1 गते निर्माणाधीन संसद हलको निरीक्षण गर्नु भएको थियो। संसद सचिवालयका कर्मचारीहरूसहित निरीक्षण पुग्नुभएका उहाँले निर्माण सम्पन्न हुने एक मिति तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। साथै समयमै काम सम्पन्न नभई दैनिक 1 करोड़ रूपियाँसम्म जरिवाना तिराउने चेतावनी समेत दिनुभएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरी आगामी 2 वर्षभित्र सड़कमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिनुभएको छ। संघीय संसदको पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधि मैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताउनुभयो। एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब 65 लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत 20 लाख सवारी साधन गुड्ने गरेका छन्। यति ठूलो संख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा 2500 देखि 2600 हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभएको छ। त्यस्तै हरेक दिन औसत 2000 देखि 3500 भारतीय सवारी साधन नेपाल भित्रिने गरेको र ती गाड़ीहरूको भार वहन क्षमताको उचित अनुगमन हुन नसक्दा सड़क छिट्टै बिग्रिने गरेको उहाँको भनाई छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड़ दिएको जनाएको छ। धान चामल उद्योगी सहित सरकारवाला निकायसँग आवश्यक समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड़ दिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेका 20 निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। विभिन्न सार्वजनिक निकायबाट काममा ढिला सुस्ती तथा लापरवाही गरेको भन्दै सिफारिश आएपछि 7 दिनको अल्टिमेटम दिँदै कार्यालयले आवश्यक कार्यवाही प्रक्रिया थालेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अवस्थिँदै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको दक्षिणी क्यालिफोर्निया स्थित एडवर्डस एयरफोर्स बेसबाट उडान भर्ने बित्तिकै अमेरिकी वायुसेनाको एक B-52 बम वर्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई बोइङ कर्मचारी सहित 8 जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार बिहान 11:20 विमान नियमित परीक्षण उडानमा रहेका बेला उक्त दुर्घटना भएको। दुर्घटना यति भयानक थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाको मुस्लो देखिएको थियो, जुन माइलौ टाढाबाट समेत स्पष्ट देखिएको थियो। प्रारम्भिक अध्ययन अनुसार दुर्घटनापछि कोही पनि जीवित बस्न सक्ने स्थिति नरहेको आधारहरू देखिएका छन्। त्यस्तै अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौताका विस्तृत विवरणहरू स्पष्ट नहुँदा र विश्वकै प्रमुख जलमार्ग स्ट्रेट अफ हर्मुजबाट तेल आपूर्ति सुचारू हुन सोचेभन्दा बढ़ी समय लाग्ने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको मूल्य फेरि बढ़ेको छ। बजारमा देखा परेको यस चिन्ताका कारण ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य प्रति ब्यारेल 26 सेन्ट अर्थात 0.3% बढ़ेर 83.42 डलर पुगेको छ। त्यस्तै मध्य इण्डोनेसियामा मंगलबार 6.7 म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हालसम्म कुनै हताहत वा क्षतिको रिपोर्ट भने गराएको छैन। मध्य सुलावेसी प्रान्तको पालुमा दक्षिण पूर्वमा बिहान 10:27 भूकम्प गएको जनाइएको छ। इण्डोनेसियाको मौसम विज्ञान जलवायु विज्ञान जियो फिजिक्स एजेन्सीका अनुसार भूकम्प पालु र सिगीमा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ। दक्षिण पूर्वी एसिया राष्ट्र इण्डोनेसियाको विशाल द्वीप समूह प्रशान्त रिंग अफ फायर लगायतमा यसको स्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ।
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: के भयो? केको हल्ला खल्ला हो यो?
17: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, टाउमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
16: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
18: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानीले नै 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
19: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर त, रगत त्यही रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
20: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
21: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
20: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
22: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
0: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।

0: कि हामीले भगवानको सेवा जुन गर्छौ त्यो निस्वार्थ रूपमा हुनुपर्छ, कुनै पनि स्वार्थ नराखिकन। भगवान मलाई यस्तो गरिदिनुहोस्, मेरो यो इच्छा छ, यो पुरा गरिदिनुहोस्, त्यसपछि भगवान मैले यति चिज ल्याएर हजुरलाई चढाउँछु। निस्वार्थता भएन त्यसमा, भगवानलाई थोडी न हामी डिल गर्नका लागि आएका हौ। भगवानलाई त हामीले प्रार्थना गरेर, भगवानलाई विनम्र बनेर प्रार्थना गर्न आएका हौ। त्यसै कारणले भगवानको सेवा गर्दा हामीले निस्वार्थ रूपमा गर्नुपर्छ, निरन्तर रूपमा। र आज मलाई एकदम थकाइ लागेको छ, आज भगवानको अर्चना विग्रह अर्चना गर्दिनँ इत्यादि गर्दिनँ, होइन। आफ्नो नित्य कर्मलाई निरन्तर रूपमा गर्नुपर्छ। जब हामीले नित्य कर्म छोड्छौ नि, त्यसको मतलब जब हामीले खान छोड्छौ त हाम्रो शरीर कमजोर हुन्छ, भने जब हामीले नित्य कर्म छोड्छौ त्यसपछि हाम्रो आत्मा कमजोर हुँदै जान्छ। हाम्रो आध्यात्मिक मनोबल, जुन हाम्रो प्रेरणाको स्रोत हुन्थ्यो, जुन पनि हामीलाई शक्ति ऊर्जाको अनुभव हुन्छ, त्यस ऊर्जा कम हुँदै जान्छ। त्यसै कारणले हामीले आफ्ना नित्य कर्महरू छोड्नु हुँदैन र दैनिक रूपमा यथाशक्ति आफूले दैनिक रूपमा भगवानको नाम, दिव्य नामको जप गर्नु पर्ने पर्दछ। किनभने कलियुगमा के भनिएको छ, हरे नाम हरे नाम हरे नामैव केवलम् कलो नास्तेव नास्तेव नास्तेव गतिरन्यथा भनिएको छ। केवल हरिको नामद्वारा मात्रै हामी यस कलियुग जस्तो घनघोर युगबाट तर्न सक्दछौँ। एकदमै सजिलो उपाय छ। अरू युगमा त हामीले इत्यादि धेरै अनुष्ठानहरू यज्ञहरू गर्नु पर्थ्यो, भने यस कलियुगमा केवल भगवानको दिव्य नामको जपद्वारा मात्रै हामीहरू तर्न सक्छौँ। बोलिए भक्तवत्सल भगवानको जय हो। र यति भन्दै मेरा भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। भोलि पनि गुरुदेवले मलाई केही समय प्रदान गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दै आजको लागि मेरो भनाइहरू यहीँ टुङ्ग्याउँछु। राधे राधे।
1: बोलो सच्चिदानन्द भगवानको, भक्तवत्सल भगवानको। हाम्रो मनी सुप्रेति गुरुजीका मुखारविन्दबाट हामी केही बेर सत्सङ्ग प्रवचन श्रवण गर्यौं। अब केही समय पश्चात हामी यस कार्यक्रमका प्रमुख वाचक श्रद्धेय गुरु आचार्य परशुराम पाण्डेज्यूका मुखारविन्दबाट पनि देवी भागवतको कथा श्रवण गर्नेछौ। त्योभन्दा अगाडि हामी एक दुई

0: कोलगेट म्याक्स फ्रेस कुलिङ क्रिस्टल भएको
1: त्यो त मेरोमा पनि होला
2: यो कुलिङ क्रिस्टल कहाँ छ
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्स फ्रेसमा छ जसले दिन्छ म्याक्सिमम फ्रेसनेस कोलगेट म्याक्स फ्रेस

सिद्ध नवनाथहरूको, सिद्ध चौरासीनाथको त हाम्रो बीचमा मा कल्याणी वैदिक कन्या गुरुकुलमबाट सुरक्षा भट्टराईजी बाल्नु भएको छ। म मञ्चमा आमन्त्रण गर्दछु। सुरक्षा भट्टराई, मा कल्याणी वैदिक कन्या गुरुकुलमबाट पाल्नु भएको छ। उहाँको साथमा अन्य सखीहरू पनि आउनुभएको छ भने मञ्चमा आउनुहोला। हामीले उहाँका कोकिल कण्ठबाट अब केही दिव्य वाणीहरू श्रवण गर्नेछौ। भोलि भविष्यमा लामो समयसम्म हामीले फड्को मार्नुपर्छ आध्यात्मिक क्षेत्रमा। अब सबै 40-50 कटेका गुरुहरू मात्रै कराएर हुँदैन, यस्ता नव प्रतिभाहरूलाई विस्तारै ल्याउँदै गएपछि युवा वर्गमा यो आध्यात्मिक क्षेत्रको भार पनि युवा वर्गको काँधमा विस्तारै हस्तान्तरण गर्दै गएपछि बल्ल यो आध्यात्मिक क्षेत्र हराभरा हुन्छ। भावी पुस्ताले पनि अबको हाम्रा सुरक्षा भट्टराई एवं मनिष उप्रेती यस्ता प्रतिभाहरू निस्किनु भयो भने अबको 50-60 वर्षपछि पनि उहाँहरूले त्यो समाजलाई मार्गनिर्देशन गर्नुहुनेछ भन्दै अब धेरै मैले नबोलिकन आफ्ना केही दिव्य वाणीहरू राखिदिनुहुनको लागि सुरक्षा भट्टराईज्यूलाई माइक्रोफोन प्रदान गर्दछु।

अखिल हेय प्रत्यनीक कल्याणैकतान असंख्येय कल्याण गुणगण निलय अघटित घटना पटियान अनादि निधन भक्त प्राण पालक त्रैलोक्यनाथ भगवान का चरण कमल मा मेरो कोटि कोटि नमन। परम मंगलमयी वांशा कल्पतरु जगत जननी आमा दुर्गा देवी को चरण कमल मा मेरो कोटि कोटि नमन। हृदय को अज्ञान रूपी कालो अंधकार हटाएर हामी सम्पूर्णमा सूर्यको जस्तो उज्यालो प्रकाश भएको ज्ञान रूपी ज्योति फैलाइदिनु हुने सद्गुरुदेव का चरण कमलमा मेरो कोटि कोटि नमन। यस धरा धाममा समस्त पितृ उद्धार का निम्ति समस्त लोक कल्याण का हेतु अवतरित हुनुभएकी जगत जननी शिवशक्ति स्वरूपा माता श्री कल्याणी आमा को चरण कमलमा मेरो कोटि कोटि नमन। व्यासमा आसीन परम पूजनीय परम वंदनीय आदरणीय गुरुद्वयमा मेरो कोटि कोटि नमन। आफ्ना कला र गलाका माध्यमद्वारा आफ्ना मधुर स्वरहरूले हामीलाई भगवत संकीर्तनद्वारा मन्त्र मुग्ध गराउनु हुने कलाकार गुरुवरहरूमा मेरो कोटि कोटि नमन। उपस्थित सम्पूर्ण देवी स्वरूपा मातृशक्तिहरू ऋषि स्वरूप पितृशक्तिहरूमा र सम्पूर्ण भगवत प्रेमी भक्तजनहरूमा मेरो राधे राधे हातमाथि गरेर राधे राधे। आज हामी अत्यन्त भाग्यशाली छौ किनकि हामीले यस्तो महायज्ञ जुन राष्ट्रगुरु योगी नरहरिनाथको सत्संकल्पमा आयोजन भइरहेको सञ्चालित भइरहेको यस गो संरक्षणको पावन भूमिमा आयोजित साङ्ग कोटिहोम महायज्ञमा आउन पाएका छौ। अब हाम्रो चञ्चल मनलाई एकचित्त बनाउनका निम्ति भगवानमा लगाउनका निम्ति आउनुहोस् केही बेर भगवत सँग।

अघि नै पनि भनिसके, हामी अति नै भाग्यशाली छौ। केवल भाग्यशाली मात्र होइन, सौभाग्यशाली छौ, किनकि आज हाम्रो जन्म जन्मको भाग्य उदय भएको छ। यदि हामीले पूर्व जन्ममा पुण्य कर्म गरेका थिएनौ भने सायद आज हामी यस्तो महायज्ञ जहाँ देवताको पूजा भइरहेको छ, जहाँ निरन्तर गंगा जस्तै सत्सङ्ग प्रवाहित भइरहेको छ र जहाँ हजुरहरू जस्तो पुण्यात्माले दान गरिरहनु भएको छ, वास्तवमा यो एउटा यज्ञ मात्र नभएर महायज्ञ हो। यज्ञहरूको पनि यज्ञ सर्वश्रेष्ठ यज्ञ हो। यज्ञ शब्द यज धातुमा नङ प्रत्यय मिलेर बनेको हुन्छ, जसको अर्थ हुन्छ यज सत्सङ्गतिकरण दानेषु। अर्थात् यज्ञ शब्दको तीनवटा अर्थ हुन्छ, देव पूजा, सत्सङ्ग र दान। जहाँ देवताको नित्य निरन्तर पूजा भइरहन्छ त्यो नै यज्ञ हो। जहाँ सत्सङ्ग रूपी गंगा निरन्तर प्रवाहित भइरहेको हुन्छ त्यो नै यज्ञ हो। र जहाँ दान आदि पुण्य कर्महरू हुन्छन् र त्यो नै यज्ञ हो। वास्तवमा भन्ने हो भने यहाँ त तीनैवटा पुण्य कर्महरू भएका छन्। एकातर्फ वेद मन्त्रको उच्चारण सहित नित्य निरन्तर हवन भइरहेको छ, देवताको पूजा भइरहेको छ, अर्कातिर परम पूजनीय व्यास गुरुदेवको चरण व्यास गुरुदेवको मुखारविन्दबाट पुरुषोत्तम महात्म्यको कथा हामीले श्रवण गर्न पाएका छौँ, र अर्कोतर्फ हजुरहरूले दान गरिरहनु भएको छ भने यो वास्तवमा भन्ने हो भने सर्वश्रेष्ठ यज्ञ हो, महायज्ञ हो। र यस्तो महायज्ञ सर्वश्रेष्ठ यज्ञमा आउन पाउनु हामी अत्यन्त सौभाग्यशाली छौ। यो त हाम्रो प्रारब्धको पुण्य कर्मका कारणले मात्र सम्भव हुन्छ। र आज म पनि शिवकथाकी रसिक सानी छु होला, तर पनि भगवानको केही गुणानुवाद गरेर आफ्नो वाणीलाई शुद्धि गराउनका निम्ति उपस्थित, मबाट केही भूल त्रुटिहरू भएमा पहिले नै क्षमा प्रार्थिछु भन्दै अब म मेरा केही जानी नजानी यहाँहरूमा प्रस्तुत गर्न लागेको वाणीहरूलाई अगाडि बढाउन चाहन्छु। वास्तवमा हाम्रो मानव जीवनको साध्य तत्व के हो, हाम्रो मानव जीवनको लक्ष्य के हो, र त्यो लक्ष्य प्राप्तिको लागि हामीले के गर्दा राम्रो हुन्छ, आज म यहाँहरूमा यही बारेमा केही चर्चा गर्न चाहन्छु। परमपिता परमेश्वर भगवान शिव जो परम तत्व हुनुहुन्छ, शिव तत्व, त्यो शिव तत्व के हो त, त्यो शिव तत्वलाई प्राप्त गर्ने उपाय के हो? कतिपय व्याकरणका महाविद्वान गुरुवरहरूले भन्नुहुन्छ शिव शब्दको अर्थ हुन्छ कल्याण, र शिव महापुराणमा पनि उल्लेख छ, आद्वैत मंगलम मजात समान भावम, जसको आद्वैत मंगल छ अर्थात आदि मध्य र अन्त्य तिनै कुरा मंगलले युक्त छ र जो सदा सर्वदा मंगलले युक्त हुन्छ
भोगेर बस्नु परेको छ भने हामी त कति भाग्य मानिरहेछौ। आज हामीले पुण्य कर्म पूर्व जन्मको पुण्य कर्मका कारण यस्तो सत्सङ्गमा उपस्थित हुन पाएका छौ। यो हाम्रो सुनौलो अवसर हो र जति पनि मानिसहरूले सुख दुःखको भोग गरिरहेका हुन्छन् हरेक प्राणीले अन्ततः आफ्नो सुख प्राप्तिकै लागि कुनै पनि कार्यहरू गर्छन्। तर हामीले भन्छौ अहिले त जागिर खाने पैसा कमाउने अनि भोलि पर्सि आनन्दले ठूलो घर बनाएर बस्ने त्यसपछि त सुखै सुख। वास्तवमा भन्ने हो भने त्यो सांसारिक मोहमा फसेर हामीले त्यसलाई सुख देखेका हौ। तर त्यस्तो परम सुख त्यस्तो परम आनन्द एउटै ठाउँमा छ, त्यो केवल भगवत प्राप्ति। जसले त्यो भगवानलाई प्राप्ति गर्न सक्छ, जसले त्यो शिव तत्त्वलाई प्राप्त गर्न सक्दछ, त्यसले नै परम सुखलाई प्राप्त गर्दछ। साध्यम शिवपद प्राप्ति हि, मानिसको साध्य तत्व नै शिवपदको प्राप्ति हो। मानिसको लक्ष्य भनेको शिव तत्त्वलाई प्राप्त गर्नु हो र त्यो शिव तत्त्वलाई प्राप्त गर्ने साधन पनि एउटा मात्रै छ, अत्यन्तै सहज र सजिलो छ, केवल निस्वार्थ प्रेम र भक्ति। यदि हामीले भगवान प्रति कुनै स्वार्थ नराखिकन भक्ति गर्छौ भने, श्रद्धा भाव राख्छौ भने, सधैँ हातमा काम मुखमा राम राम जपिरहन्छौ भने अवश्य पनि एक न एक दिन हामीले त्यो भगवतलाई प्राप्ति गर्न सक्छौ, त्यो शिव तत्त्वलाई प्राप्ति गर्न सक्दछौ। शिव महापुराणमा भक्तिलाई पनि तीन प्रकारले विभाजन गरिएको छ, श्रोतव्य कीर्तिव्य मन्तव्य महेश्वर। जसले श्रवण गर्छ, जसले कीर्तन गर्छ र जसले मनन गर्छ त्यसले नै त्यो परम तत्त्वलाई प्राप्त गर्न सक्दछ। जसले भगवानका गुणानुवादहरू सुन्छ, जसले भगवानको बारेमा कसैका माध्यमबाट भगवानको कुराहरूलाई जानेको सुनेको हुन्छ त्यो श्रवण हो र जसले आफूले सुनेका कुरा र जानेका कुरालाई आफ्नो समाजमा आफ्नो राष्ट्रमा फैलाउँछन् त्यो नै कीर्तन हो र जसले मनन गर्छ मननलाई पनि सर्वेषु साधनम वरेष्वपि मुख्य मुख्यम अर्थात सबै साधनहरूमा पनि मुख्य भन्दा पनि मुख्य मानिने गरिन्छ। त्यसैले यी तीन तरिकाले भगवानको भक्ति गर्न सकिन्छ जुन सर्वश्रेष्ठ छन्, श्रवण कीर्तन र मनन। आफ्नो काम गरिरहने आफ्नो काम गर्दै गइन्छ। अहिले त सामाजिक सञ्जालको जमानामा हरेकको घरमा इन्टरनेट छ, हरेकको घरमा हात हातमा मोबाइल छ। आफ्नो काम गरिरहने मोबाइलमा भजन कीर्तन सुनिरहने, भागवत कथाहरू सुनिरहने, त्यसो गर्यो भने पनि एक प्रकारको भक्ति हामी माथि जाग्छ र अरूका मार्फतबाट यदि हामीले कथाहरू श्रवण गर्यौं भने पनि हामी माथि भक्ति जाग्छ र हामीले धेरै भन्दा धेरै भगवानको चिन्तन मनन गर्यौं भने, जप ध्यान तप गर्यौं भने पनि भगवानलाई प्राप्ति गर्न सकिन्छ। त्यसैले सम्पूर्ण भक्तजनहरूलाई म के सन्देश दिन चाहन्छु भने, हामीले यदि परम सुखलाई प्राप्त गर्न चाहन्छौ भने, भगवानलाई प्राप्त गर्न चाहन्छौ भने केवल देखावटी भक्ति गरेर मात्र होइन,
अन्तर मनले चिन्तन र मनन गर्नुपर्छ। भगवानको नाम संकीर्तन गर्नुपर्छ। भगवानका कथाहरू श्रवण गर्नुपर्छ। गीताको उपदेशलाई मानेर गीता पढेर आफ्नो जीवनमा उतार्नुपर्छ। भगवत गीताको सन्देशलाई व्यवहारमा लिएर आउनुपर्छ। तब मात्र हामीले भगवानलाई प्राप्त गर्न सक्दछौ। र यदि हामीले भगवानलाई प्राप्त गर्न सक्यौ भने फेरि हामीले यो संसारको भव दलदलमा आएर जन्म लिनु पर्दैन। तर यदि हामीले हाम्रो जीवनको लक्ष्य भगवानलाई प्राप्त गर्ने लक्ष्य पूरा गर्न सकेनौ भने मनुष्य चोला जस्तो पुण्य चोलामा पनि हामीले राम्रो कर्म गर्न सकेनौ भने फेरि 84 लाख जुनीमा घुमेर बल्ल तल्ल पाएको मनुष्य चोलालाई हामीले खेर फाल्छौ र फेरि त्यही 84 लाख जुनीमा घुम्नु पर्छ। बरु अहिले नै होस पुर्याएर, अहिले नै बुद्धि पुर्याएर सबैजनाले भगवानको नाम संकीर्तन गर्यौं भने हामी अवश्य पनि जीवनको लक्ष्यसम्म पुग्न सक्छौ, सफलतालाई हात पार्न सक्छौ र भगवत प्राप्ति गर्न सक्छौ। त्यसैले भगवानको नाम संकीर्तन गर्न कुनै पनि संकोच नगरिदिनु होला। हरेक कार्य गर्दा पनि, हरेक अवस्थामा पनि भगवानको नाम लिन सकिन्छ। अहिलेको जमानामा घरमा हरेकले आफ्नो छोरा छोरीको नाम पनि अलग अलग राख्ने गर्नुभएको छ। अचम्म अचम्मको नाम हुन्छ। तर यदि हामीले

0: राख्ने भगवानको नाम राखेर यदि हामीले छोरा छोरीलाई भगवानको नाम लिएर बोलायौँ भने पनि भगवानले मलाई बोलाएछ भन्ने ठान्नुहुन्छ। यदि हामीले छोरालाई कृष्णे भनेर बोलायौँ भने पनि माथिबाट भगवानले यसले त मलाई नै बोलाएको हो भन्ने सोच्नुहुन्छ। यदि छोरीलाई हामीले सीते भनेर बोलायौँ भने पनि माथिबाट भगवानले यसले मलाई नै पुकारेको हो भन्ने बुझ्नुहुन्छ। भगवान त्यति निस्वार्थ भावनाको हुनुहुन्छ, भगवान त्यति कल्याण निधान हुनुहुन्छ। त्यसैले भगवानलाई प्राप्ति गर्न कुनै अप्ठ्यारो पर्दैन। भगवानलाई प्राप्त गर्नु छ भने केवल भगवानको चिन्तन मनन गर्ने, भगवानको नाम संकीर्तन गर्ने, भगवानका लीलाहरूको श्रवण गर्ने र भगवानमा मन लगाउने, केवल आपत पर्दा मात्र भगवानको नाम लिने होइन, हरेक अवस्थामा मनमा नै पनि भगवानको नाम लिन सकिन्छ। ठुलै स्वरमा भए पनि हरि हरि हरि राम राम राम सिया सिया राम सिया राम सिया राम जस्तो अवस्थामा पनि भगवानको नाम जप्न सकिन्छ र भगवानको नाम जप सिद्ध भयो भने हामीलाई एक न एक दिन ढुक्क हुनुहोस् भगवानले दर्शन दिनुहुन्छ र हामीले त्यो भगवत प्राप्ति गर्न सक्छौ। त्यसैले सबैजनाले हातमा काम मुखमा राम राम कहिल्यै पनि नटुटाउनु होला र आफ्नो जीवनको लक्ष्य प्राप्त गर्नको लागि सधैँ भगवानको श्रवण कीर्तन र मनन गर्नुहोला भन्दै मेरा केही वाणीहरूलाई यही अन्त्य गर्न चाहन्छु। सच्चिदानन्द भगवानको आजको आनन्दको राधे राधे। सबैजनाले हातमाथि गरेर राधे राधे। धन्यवाद।
1: मा कल्याणी कन्या गुरुकुलमबाट अहिले अध्ययनरत छात्रा सुरक्षा भट्टराई, यति सानो उमेरमा साधनाले नै मान्छेलाई परिपक्व गराउँछ, सिकाइको कुनै अन्त्य नै हुँदैन, ज्ञान आर्जनको पनि कुनै अन्त्य हुँदैन। स्वयं राष्ट्रगुरू योगी नरहरिनाथले आफूलाई आजीवन विद्यार्थी आजीवन पैदल यात्री घोषणा गर्नुभएको थियो। न भूतो न भविष्यति, जसले 700 भन्दा बढी पुस्तकहरू रचना गर्नुभयो, 500 भन्दा बढी पुस्तक प्रकाशित भएका छन्। हिमवत खण्ड जस्तो हामीले वास्तवमा बुझेर पढ्न सुरु गर्यौं भने वर्षौं लाग्ने पुस्तकदेखि लिएर साना एउटा गोजीमा अटाउने, तर ज्ञानका दिव्य मूलहरू सूत्रहरू भएका पुस्तकहरू रचना गर्ने महामानव महायोगी महातपस्वी महामनिषी राष्ट्रगुरू योगी नरहरिनाथज्यूले त आफूलाई आजीवन विद्यार्थी भनेर घोषणा गर्नुभएको थियो भने हामी त सबै के हौं र उहाँको अगाडि। त्यसकारणले सुरक्षा छोरीको जीवन अत्यन्तै उज्जवल र मंगलमय बनेर जाओस्, आध्यात्मिक यात्राले शिखर चुमोस्। यस क्षेत्रमा बाहिरबाट देख्दा जति सुख महसुस हुन्छ, भित्र नै समय सधैँ त्यस्तो हुँदैन। कहीँ सम्मान मिल्छ, कहीँ अपमान सहनुपर्छ, कहीँ तालीकै ताली मिल्छ, कहीँ गाली सहनुपर्छ। हरेक अवस्थामा समत्व भावले आफ्नो ध्येयलाई केन्द्रमा राखेर निरन्तर बगिरहेको गंगाको जल जस्तै हामी आफ्नो साधनामा केन्द्रित रह्यौं भने अवश्य पनि सफल हुनेछौं भन्दै एउटा दिव्य भजनको साथसाथमा हाम्रा व्यासजीका श्रीमुखबाट कथा श्रवण गर्नेछौ, अनि उहाँपछि मञ्चको कार्यक्रमलाई मैले अगाडि बढाउनेछु। ओम
2: बोलो सच्चिदानन्द भगवानको। अब एउटा भोले बाबाको भजन श्रवण गरौं। हरी

0: हरिओम
1: ओम हरिओम।

परम मंगलमय अत्यन्तै पावन अत्यन्तै पवित्र क्षेत्र यो कोटिहोम स्थल वागेश्वरी माताको पवित्र प्रांगण नारायणी गंगाको पावन तट देवघाट क्षेत्रमा अवस्थित भएर कोटिहोम ज्ञान महायज्ञको पावन यो दिनमा समयमा कोटिहोमको दर्शन गर्दै आज हामी दिव्य अत्यन्तै पावन पुराणहरू

विभिन्न सन्तहरूका वाणी सत्सङ्ग शास्त्र चर्चा भगवत गुणानुवाद भजन कीर्तनहरू श्रवण गर्दै भक्तिमय वातावरणमा आज हामीहरू लगभग डेढ महिनाभन्दा बढी व्यतीत गरिसकेका छौ र अब धेरै समय धेरै दिन त छ एउटा कार्यक्रम सात दिनमा सकिन्छ ठुल्ठुला कार्यक्रमहरू हामीसँग अझै 14 दिन पुरै छ तर पनि हामी दुई महिनाको अत्यन्तै ठूलो यात्रा भएको कारणले 15 दिनलाई त एकदम छोटो समय देखेका छौँ सकिन लाग्यो जस्तो लाग्छ तर यो भव्यता आज सन्तहरूको कृपाद्वारा गुरुदेवको आशीर्वादद्वारा अत्यन्तै सभ्य र अत्यन्तै भव्य कोटिहोम ज्ञान महायज्ञ सफलोन्मुख भइरहेको छ र यो माता वागेश्वरीको आज हामीमा असीम अनुकम्पा र विभिन्न गुरुहरूको आशीर्वाद र भक्तजनहरूको सहयोग सदा सहायता सम्पूर्ण कुराले यहाँ अत्यन्तै राम्रो भइरहेको छ विद्वानहरू आउनुभएको छ वैष्णव

साथी हो गर्नु भने जिन्दगी भर रिग्रेट गर्नेछु. माउन्टेन ड्यू डरको अगाडि जित्छ.

0: Sri Bhagis Sri Mataku
1: Lah Aba Hami Anandale Katha Sunyada Jati Pani Chau Yo Bhagavan Ko Kripa Ho Ra Hami Aaja Yes Pavitra Chhetra Ma Aaja Basera Satsanga Charta Haru Hami Sravan Garna Pairheka Chhau Ra Santa Haruko Samipya Ma Hami Baseka Chhau Hernus Yo Atyantai Mahatwapurna Kura Chha तर हामी कतिपय कुराहरू हामी बुझ्न सक्षम छैनौ. हामी संसारतिर अभ्यस्त छौ, व्यवहारिकतातिर भौतिकतातिर अभ्यस्त छौ. त्यसै कारणले गर्दाखेरि हामीहरूले सारा आध्यात्मिक कुराहरू बुझ्नलाई गाह्रो पर्दछ. त्यसकारणले हाम्रा मनीषीहरूले ऋषिमुनिहरूले विश्वास गर्नुपर्दछ. धेरै कुरा बुझ्न एकैचोटि सकिँदैन, विश्वास फलदायक भनेर भन्नुभएको छ. त्यसकारणले आज हामी विश्वासको साथमा श्रद्धाको साथमा बसेर यो भगवत चर्चा हामी श्रवण गर्नेछौ. यो मञ्चमा रहनुभएका परम पूज्य डाक्टर प्रज्ञानाथ गुरुको चरणमा वन्दना गर्दछु र पूज्य सिद्धनाथ गुरुको चरणमा वन्दना गर्दछु, पूज्य नरेन्द्रनाथ गुरुको चरणमा वन्दना गर्दछु र यस कार्यक्रमलाई भव्य तरिकाबाट सञ्चालन गर्नुहुने आदरणीय अत्यन्तै श्रद्धेय हिरालाल कणेल, जसले महाकाव्य पाँचवटा अत्यन्तै महान महापुरूषहरूको विषयमा महाकाव्य लेखिसक्नु भएको छ र विभिन्न कविताहरू र भजनहरूको माध्यमबाट सारा जगतमा प्रसिद्ध हुनुभएका आदरणीय हिरालाल कणेलको चरणमा वन्दन. भर्खरै हाम्रो समक्षमा अत्यन्तै दिव्य सत्सङ्ग श्रवण गराउनुहुने श्रद्धेय सुरक्षा भट्टराई, जो भविष्यको आध्यात्मिक गुरु बन्ने लक्षण मैले देखेको छु र हाम्रो समाजमा अत्यन्तै आवश्यक यस्ता जुन संस्कृत शिक्षाको माध्यमबाट सारा जगतमा आध्यात्मिकताको संचार गर्नको निमित्त अध्ययनरत हुनुहुन्छ, उत्तरोत्तर प्रगतिको कामना, हार्दिक स्वागत र सम्मान. र मञ्चस्थ कलाकारहरू दिवाकर भण्डारी, सुनिल थापा, मनोज तिमिल सिन्हा लगायत सम्पूर्ण मञ्चस्थ विशिष्ट व्यक्तित्वहरूप्रति हार्दिक नमन. उपस्थित आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू, भगवत अनुरागी भक्तजन, जो कोठियोम यज्ञमा यो पावन क्षेत्रमा जसका चरणहरू परे भगवानको असीम अनुकम्पद्वारा यस्ता पुण्यात्माहरूलाई हार्दिक स्वागत र सम्मान अभिनन्दन. आज हामी यो भगवानको कृपाद्वारा नै हेर्नुहोस्, यो कृपा नै हो. यस्तो लामो सत्सङ्गात्मक कार्यक्रम आज यो सिद्ध भूमिमा, आजभन्दा पहिला हामीले धेरै ठाउँमा देख्न त देखेका थियौं, तर यो पवित्र यस क्षेत्रमा, दिव्य भूमिमा, कोटिहोम स्थलमा सिद्धहरू सन्तहरूको क्षेत्र, तपस्थली, साधना स्थली, गौशालामा बसेर आज यसरी यो सत्सङ्ग श्रवण गर्ने समय हामीले मिल्छ.

0: आज यहाँ हाम्रो यो सौभाग्य हो, त्यसकारणले यस सौभाग्यको हेर्नुहोस् अवसरको हामीले महत्वलाई बुझेर हामीले यसको फाइदा उठाउन सक्यौँ भने हाम्रो लागि बडा उत्तम बेला हो। हिजोसम्म अधिक मासका हामीले पुरुषोत्तम मास महात्म्य पनि श्रवण गर्यौं, समापन गर्यौं। आज हामी अत्यन्तै शुद्ध भएर, सात्विक भएर यस अनुष्ठानमा लागि परेका छौं। यहाँ सम्पूर्ण गुरूहरू तपस्यामा हुनुहुन्छ, नाथ गुरूहरू पनि आएर यहाँ तपस्यारत हुनुहुन्छ। यस क्षेत्रमा आज कोटियम भइरहेको छ, किनभने यो कोटियमको श्रृंखला प्रारम्भ गर्नुहुने नेपालमा राष्ट्र गुरू योगी नरहरिनाथ गुरूदेव, जो राष्ट्रको गहना हुनुहुन्थ्यो, यस धरतीको एउटा सच्चा सपूत हुनुहुन्थ्यो, जसले आध्यात्मिकताको माध्यमबाट सारा जगतमा नेपाल भूमिलाई मात्र चिनाउनु भएन, नेपालका विभिन्न परम्परा संस्कार सभ्यताहरूलाई पनि उजागर गर्नको निमित्त होरात्र खट्नुभयो र विभिन्न क्षेत्रमा गएर कोटिहोमको माध्यमबाट र अन्य यज्ञहरूका माध्यमबाट, सत्सङ्गको माध्यमबाट सम्पूर्ण जीव र जगतलाई कल्याण गर्नको निमित्त आज अहोरात्र खट्नुहुने यस्ता पूज्य राष्ट्रयोगी गुरू नरहरिनाथको पन्थमा दीक्षित हुनुभएका सम्पूर्ण नाथ गुरूहरू पनि आज यहाँ एकपटक भए पनि दर्शन गर्नको निमित्त आउनु भएको छ। र यस्ता जसले वास्तविकतालाई समातेर, योग मार्ग भनेको वास्तविकता हो, हेर्नुहोस् प्राक्टिकल भनिन्छ कि, प्रयोगात्मक र सैद्धान्तिक दुई प्रकारका ज्ञानहरू हुन्छन्। सैद्धान्तिक ज्ञान भनेको पुस्तकहरू पढ्ने, दिमाग भर्ने, प्रयोगात्मक भनेको त्यसलाई प्रयोग गर्ने र परिणाम निकाल्ने, दुई प्रकारका विद्याहरू हुन्छन्। र हाम्रो अध्यात्ममा अहिले विभिन्न प्रकारका सत्सङ्गहरू हुन्छन्, गुरूहरूले ठूला ठूला प्रवचन मान्छे राखेर गर्नुहुन्छ, सबै सैद्धान्तिक मात्रै छन्। त्यही भएर आजभोलि हामीलाई आक्षेप पनि लाग्छ, यो त ठगेर खाने मात्रै हो, गफ मात्रै गर्ने हो भन्ने लाग्छ नि। किन त्यस्तो भएको भन्दा प्राक्टिकल नभएर, प्रयोगात्मकै छैन, गफ मात्रै गरे आज के हो, के हो, परिणाम देख्न पाएको छैन, न सिद्धि देखाउनेवाला कोही छ, न चमत्कार देखाउनेवाला कोही छ, न योगका माध्यमहरूबाट न कोही ध्यानस्थ छ, न कोही प्रकाशित भएर बसेको छ, न शब्द ब्रह्मको चिन्तन छ, न अनुशासित छ, न मर्यादित छ। पुस्तक घोकेर प्रवचन गरे भन्दैमा आफूलाई सबैभन्दा ठूलो गुरु सम्झिन्छन्। हेर्नुहोस् अब मैले ठूलो भए कि भन्ने जस्तो भइसक्यो यहाँ गुरुहरूले सम्मान गर्दाखेरि, यही त विडम्बना हो। सबैभन्दा विडम्बना र सबैभन्दा नर्कमा जाने बाटो के हो, आफूलाई कर्ता सम्झनै सबैभन्दा ठूलो शत्रु, मैले गरेको हो भन्ने, र अहंकारले कतैबाट छिर्न पायो भने बर्बादै गरेर छोड्छ। आज यहाँ हाम्रो समाजमा हामीले देखिरहेका छौं, तर योगीहरूले प्रयोगात्मक आध्यात्मिक अभ्यास गर्छन्। शास्त्रमा बताइयो, हामीले शिव पुराणमा केही केही श्रवण गर्न पायौं, हजुरहरू दिनदिनै त आउनुहुन्न, कोही कोही आउनुहुन्छ होला, तर मेरो लागि बडा ठूलो अवसर भयो आज यहाँ यस्ता पूज्य नाथ गुरूहरूको आज संरक्षणमा, समीपमा गुरूहरूको काखमै बसेर आज मैले आफ्ना वाणीहरूलाई पवित्र गर्न पाएको छु। हेर्नुहोस् यो त मेरो पढाइ हो, म त बडा आनन्द मानेर आज यहाँ पढिरहेको छु र अभ्यास गर्नको निमित्त प्रयत्नशील छु, प्रयत्नरत छु। आज परम पूज्य योगी नरहरिनाथ गुरूले त्यही योगको मार्गलाई अवलम्बन गर्दै सम्पूर्णलाई त्यही नाथ परम्परामा जो आबद्ध हुनुभयो उहाँहरूलाई प्रयोगात्मक शिक्षा पनि दिनुभयो, र ब्रह्मज्ञानका विभिन्न आयामहरू छन्। हामीले शिव पुराणमा केही त सुन्यौं, केही केही गोप्य राख्नको निमित्त गुरूले आज्ञा गर्नुभएको थियो, र ब्रह्मज्ञानका अभ्यासका विधिहरू भगवान शिवले पार्वतीलाई बडा दिव्य प्रकारले बताउनु भएको छ, र ती कुराहरूलाई अभ्यास गर्दै जीवनमा हामी अगाडि बढ्यौं भने यसमा बडा विशाल कुराहरू छन्। शास्त्रहरू त्यसै लेखिएका छैनन्, हामी आश्चर्यचकित पनि पर्न सक्छौ, भगवानको साक्षात्कार गर्न सकिन्छ भनेर शास्त्रले विभिन्न ठाउँमा उद्घोष गरेका छन् र गर्नेले गरेका पनि छन्। र भगवानको साक्षात्कार गर्नलाई धेरै ठूलो कुरा छैन, कसको लागि भन्दा योगीहरूको लागि। साक्षात्कार गर्न अत्यन्तै सरल छ, तर हामीले गर्ने के त भन्ने कुरा, मार्ग त पाउनु पर्यो, विधि त पाउनु पर्यो। जीवनमा एउटा डाक्टर बन्नको निमित्त कति वर्ष पढ्नु पर्छ, कति वर्ष हामीले अभ्यास गर्नुपर्छ, कतिवटा व्यक्तिहरूलाई चिर्नुपर्छ, पहिला पढ्नु पर्यो, त्यस पछाडि त्यसलाई प्रयोग गर्नु पर्यो, अभ्यास गर्नु पर्यो, अनि बल्ल डाक्टर भन्दछ भने भगवानलाई प्राप्त गर्ने चिजमा अब हामीले कति घण्टा दिनमा ध्यान गर्छौ, शास्त्र अध्ययन कति गर्छौ, सन्तहरूको सेवा कति गर्छौ, यी कुराहरूले फरक पार्छन्। त्यसकारणले यो हाम्रो शास्त्रहरू केवल सुनाउनको निमित्त मात्र होइनन्, अभ्यास गर्नको निमित्त पनि हुन्। आज यहाँ पूज्य योगी नरहरिनाथ गुरुको जुन सन्देश छ, स्पष्ट छ कि आध्यात्मको बीजारोपण, हामी भित्र हराएको, हामी सबैका शरीरभित्र हराएको आफू आत्मतत्वको बोध, चेतनाको जागृति र विकास, र हामी भित्रै रहेको परमात्मा स्वरूप शब्द ब्रह्मको उजागर, र हाम्रो यो शरीरभित्र नै रहेको अमृतको कुवा पनि शरीरभित्रै छ क्या। भगवान शिवको शिरबाट गंगाजी कसरी खस्नुभयो, भगवान शिवको शरीर पनि, त्यहाँबाट पनि हामीले धेरै कुरा सिक्नु पर्दछ। हामी भित्र जे जे भगवान शिवलाई आरोपित गरिएको छ ती सारा कुरा हामीमा पनि छन्, तर उजागर गरिदिनेको निमित्त पूर्ण अभ्यासी सिद्ध गुरुको खाँचो छ। त्यही गुरुको अभावमा आज जीवहरूले दुःख पाइरहेका छन्। आज हामी यो कलियुगलाई दोष लगाउँछौ, कलियुगको प्रभाव हेर्नुहोस् प्रकृतिमा छैन, कलियुगको प्रभाव तारागणहरूमा, सूर्य चन्द्र आदि गण ग्रह र ग्रहहरूमा छैनन्। केवल कलियुगको प्रभाव केमा छ त भन्दाखेरि हाम्रो व्यवस्थामा छ, हाम्रो सामाजिक ढाँचामा छ। हामीले विकास भएका देशहरूको हामीले उदाहरण दिन्छौं, शिक्षा फ्री भनेर के युरोपतिर छ, तर हाम्रो ऋषिमुनिको पालामा पहिल्यै शिक्षा फ्री थियो कि, गुरुकुलमा कहाँ पैसा लाग्थ्यो र, लाग्थेन। हाम्रो पहिलाको परम्परा बडा दिव्य थियो, पहिला धन विकास थियो। महाभारत कालमा हेर्यौं भने अहिलेका भन्दा बडा खतरनाक खतरनाक हतियारहरूको त्यहाँ वर्णन आउँछ। एउटा बाण हान्दाखेरि लाखौं मान्छे मर्थे अरे, त्यो भनेको के हो, त परमाणु शक्तिको त एउटा झल्को त हो त्यो। ठूला ठूला वैज्ञानिकहरू थिए, द्रोणाचार्य कृपाचार्य कर्णहरू अत्यन्तै ठूला ठूला वैज्ञानिकहरू थिए, उनीहरूले अस्त्र शस्त्रहरूको विभिन्न प्रकारले विधिहरू जानेका थिए। महाभारतको आयोजना गरेर भगवानले सबैलाई भसक भुसुक पारिदिनु, किन त्यस्तो गरेको भन्दा माता पृथ्वीले गाईको रूप धारण गरेर क्षीर सागरमा गएर भगवानसँग प्रार्थना गर्नुभयो, ब्रह्माजीको सङ्गमा गएर, हे भगवान बर्बाद भयो, मलाई शोषण गर्न थाले विभिन्न प्रकारले, अहिले पनि त त्यस्तै हुन थाले कि थालेन, धरतीबाट विभिन्न प्रकारका धातुहरू निकालेका छन्, ती सम्पूर्ण पृथ्वीका हाडहरू हुन् क्या, धातुहरू निकालेका, युरेनियमहरू निकालेका छन्, विभिन्न प्रकारका शोषण गरेर पृथ्वीलाई आज पुरा खजानाहरू निकालेर आफ्नो लागि प्रयोग गरेर मात्रै नपुगेर संसार विध्वंस गर्नको निमित्त लागि परेका छन्। त्यति बेला पनि ठूला ठूला अस्त्र शस्त्रहरू बनाइए, पृथ्वीलाई दोहन नगरिकन कहाँ बन्छ र, बनेन। माता पृथ्वीलाई सही नसक्नुभयो। अब यी वैज्ञानिकहरू जबसम्म जीवित रहन्छन् तबसम्म सारा सूत्रहरू पनि जीवित रहन्छ, हो कि होइन, त्यसकारणले भगवानले के गर्नुभयो, सूत्रै सिद्धाउनुको निमित्त सारा महाभारतको प्रपञ्च रचेर सम्पूर्ण विद्वानहरूलाई सिद्ध्याइदिनुभयो। त्यस पछाडि विचारातिर बचेका कता कति आमाहरू दिदी बहिनीहरू कुना कन्दरामा बसेका बुढाबुढीलाई के थाहा, कसरी बाष्पद अस्त्र बन्यो, कसरी ब्रह्मास्त्र बन्यो, तिनीहरूलाई थाहै भएन। थ्योरी सबै मर्यो, सक्यो, चमत्कार पो भयो त त्यहाँ त पछि त। अब अहिले अहिले हामी यस्तो समयमा जन्मेका छौ, अहिले हामीले बुझेका छौ फिल्म कसरी चल्छ, त्यसका नियमहरू हामीसँग छन् हेर्नुहोस्। अब अहिले पछि व्याख्या गर्दै जाँदाखेरि कस्तो प्रकारको भयो त भन्दा, जुन चिज को नियम छ त्यो चिज विज्ञान भयो, जुन चिजको नियम छैन त्यसलाई चमत्कारको टोकरीमा हालिदिए। त्यसको व्याख्या गरेर के काम हो? अब हाम्रो प्रज्ञानाथ गुरु यहाँबाट उडेर त्यहाँसम्म पुग्नुभयो, वैज्ञानिकहरू दङ्ग परे, अब त्यसलाई नियमित रूपमा लागू गर्न त सकिँदैन किनभने उहाँको पो सिद्धि छ त, अब त्यसको नियम छैन, त के भयो त भन्दा चमत्कार भयो। अब त्यसलाई नियमित रूपमा लागू गर्नलाई त्यसको विधि भइदिएको भए त विज्ञान हुन्थ्यो, र विज्ञानले पदार्थहरूको रिसर्च गरेर अनुसन्धान गरेर संसारमा जे जे उपलब्ध छ ती चिजहरूलाई विभिन्न प्रकारले मोडिफाई गरेर विभिन्न प्रकारका यन्त्रहरू निर्माण गरेर त्यसको माध्यमबाट सुख सुविधा भोग्ने मात्रै काम गर्यो। तर हाम्रा ऋषि मुनिहरूले के गर्नुभयो, यी पदार्थहरूको स्रोतको विषयमा अनुसन्धान गर्नुभयो, कि कहाँबाट आयो होला यो, कसले बनायो होला यस्तो डरलाग्दो, यत्रो ठुलो पृथ्वी, यो जल, यो आकाश, यो हावा कहाँबाट चलेको होला भनेर त्यतातिर अनुसन्धान गर्न थाले। तर विज्ञानले के गर्यो, अब कहाँबाट आयो, कहाँबाट टाउको दुखाएर के गर्ने, जे चिज छ त्यसैलाई मजाले सुख भोगम भनेर त्यसको रस निकालेर निचार्न थाले त्यसलाई। श्रीमद् भागवतमा आउँछ प्रह्लादजीले स्रोतको अनुसन्धान गर्नुभयो, तर हिरण्यकश्यपले उपलब्ध भएको चिजको विभिन्न प्रकारले उपभोग गर्न थाल्यो। दुईटा बाउ छोरामा त्यति फरक थियो। आज अहिले हाम्रो समाजमा पनि त्यस्तै भइरहेको छ। अब महाभारत कालको व्याख्या गर्छौ, अब बितेर जानेका त सम्पूर्ण मरे सकिए, तर पछि ती बुढाबुढीहरू कोही कोही रहेकाले के भन्न पर्यो त भन्दाखेरि, यहाँबाट बाण हान्दाखेरि त कहाँ हो कहाँ भएको मान्छे मर्थे भन्नु पर्यो, त्यो के चमत्कारै त थियो भन्नु परेन। सञ्जयले वहाँबाट चाहिँ धृतराष्ट्रलाई भन्नुहुन्थ्यो लाइभ हेरेर, अब अहिले पनि लाइभ हेर्ने चलन त आयो, अब त्यतिखेर लाइभ भन्ने के थाहा, नेटवर्क त्यतिखेर सञ्जयले मात्रै हेरे, आज सबैले हेर्न पाएका छन्। अब त्यतिखेर पनि त्यो अहिले हामीलाई हेर्दा चमत्कार जस्तो लाग्छ, त्यतिखेर विमानहरू आकाश आकाशमा उड्थे बडा चमत्कार थियो भन्छन्, अब अहिले उड्दैनन् त, उड्छन् नि अहिले पनि, तर त्यति बेलाको सूत्र हराएको कारणले त्यो चमत्कार भयो। अब यो अहिलेको इतिहास पनि फेरि लेखिन्छ हेर्नुहोस्, जब अब सारा संसारमा विध्वंसको एउटा रणनीति भन्दैछ, संसार नष्ट हुन्छ, त्यस पछाडि एकले अर्कालाई हान्न थाल्छन्, मर्न थाल्छन्, सारा सूत्रहरू मर्छ सकिन्छ, परमाणु बम बनाएका छन्, न्युक्लियर बम बनाएका छन्। अब बम भनेको त भगवान शङ्करकै स्वरूप हो हेर्नुहोस्, हजुरहरूलाई थाहा छँदैछ, किनभने हामीले बोल बम भन्छ कि भन्दैनौ, त्यस्तै बम भनेको भगवान शङ्करकै स्वरूप हो, कुन दिन भगवान शङ्करलाई रिस उठ्छ भसम भुसुङ पारिदिनुहुन्छ। त्यस पछाडि फेरि अलिअलि कुना गन्दरामा बचेकाहरूले के भन्छन्, यस्ता यस्ता वैज्ञानिकहरू थिए, ऋषिहरू थिए, ए मोदी भन्ने आयो, एकजना योगी भन्ने आयो, ट्रम्प भन्ने थियो, यस्तो थियो, मारा मार थियो भनेर फेरि इतिहास लेखिन्छ, शास्त्र भन्छ, यस्तो यो श्रृङ्खला चलिरहन्छ। यो बडा विचित्रको कुरा छ, रहस्यको कुरा पनि हो तर एकदम सिम्पल कुरा पनि हो। तर आज हामी मैले जोडिरहेको थिएँ कलियुगलाई दोष दिनुपर्ने कारण केही पनि छैन, अहिले स्वर्णिम युग छ, अहिले अत्यन्तै महत्वपूर्ण क्षण छ, अहिलेको जस्तो समय न भूतो न भविष्य दिनुहोस्, न कहिले आयो न कहिले आउनेछ, प्रत्येक व्यक्तिको जीवन राधाको जस्तै छ, प्रत्येक व्यक्तिले टन्न पेटभरि खाएको छ हेर्नुहोस्, खाँदा खाँदा खाँदा खाँदा पेट खराब भएर बरु हस्पिटल गएको छ, तर खान नपाएर दुःख पायो भन्ने चाहिँ छैन हेर्नुहोस्। अब अहिले धर्म गर्छु भन्नेलाई जति शासकहरूलाई नेताहरूलाई गाली गरे पनि तैँले माला नजप तैँले धर्म नगर टिको किन लगाएको भन्दै घर घर त आएको छैन नि होइन, आएको छैन। त्यस कारणले सम्पूर्णलाई स्वतन्त्रता छ, सबैलाई धर्म गर्नको निमित्त स्वतन्त्रता छ, सम्पत्ति कमाउनको निमित्त स्वतन्त्रता छ, सुख सुविधा भोग विलास सम्पूर्ण गर्नको निमित्त यथाशक्य आफूले जस्तो सकिन्छ सम्पूर्ण कुरा गर्नको निमित्त स्वतन्त्रता छ। यो स्वर्गीय राज्य भनेको यही हो, हामीले स्वर्गको कल्पना गर्नु पनि व्यर्थ छ। अहिलेको समयमा स्वर्गमा के छ र केही पनि छैन, यहाँ कमाएको चिजहरू स्वर्गमा गएर खाएर भ्याउने हो। अब त्यहाँ धुमधुम ती केही रमाइलो छैन, आफन्तहरू छैनन्, फिलिङ्स छैन, बरु यही यही मर्त्य लोकमा बरु दुःख सुखको अनुभूति गर्न पाइन्छ कि हेर्नुहोस्। त्यसको वास्तविक सत्य सुख दुःख वास्तवमा नभए पनि त्यसको अनुभूति छ, त्यसले पनि हामीलाई बेला बेलामा सुख र दुःखको माध्यमबाट हामीलाई बेला बेलामा आनन्द दिन्छ। त्यसकारणले यो समय अत्यन्तै महत्वपूर्ण समय छ, यो समयमा हामीले जन्म लिनु पनि हाम्रो लागि बडा सौभाग्यको विषय हो। र अब हामीलाई खाँचो के को छ त, त्यसो भए के चाहियो त नि हामीलाई, अब कमी त केही छैन हेर्नुहोस्। घरमा काम छैन, चार पाँच धुरमा घर बनाएर बसेका छन् कतिजना त, अब खेत रोप्ने खेत गोड्ने कोदालो खन्ने भन्ने कुरा त सम्भवै छैन, हरायो। खाएको छ बसेको छ, खाएको छ सुतेको छ, ढाड दुख्ने बिमार लाउने भयो, पेट गडबड हुने भयो, विभिन्न प्रकारका रोग सुगर प्रेसरहरू आएका छन्। यी सम्पूर्ण रोगहरू त आए किनभने हाम्रो शरीरले जुन प्रकारको परिश्रम गर्नुपर्ने थियो त्यो परिश्रम गरेन। प्रकृतिदेखि हामी भिन्न छैनौ के, तर हामीले माटो छुएका छैनौ, हामी स्वच्छ प्राकृतिक वातावरणमा हामी जिएका छैनौ। हामीले सुखभोग गर्ने बाहनामा यो शरीरलाई विभिन्न प्रकारले कष्ट दिएका छौ, अप्राकृतिक चिजहरूको हामीले उपभोग गर्न थाल्यौं। आज गर्मी पनि अत्यन्तै बढ्न थाल्यो किनभने हामी विभिन्न प्रकारले पंखामा बस्ने बानी लायो, एसीमा बस्ने बानी लायो, र अलिकति पनि गर्मी सहन नसक्ने अवस्था आइसक्यो। यस्ता प्रकारले यो आफैले बढाएका यी इच्छाहरू हुन्। अब हामीलाई आवश्यकता के को छ त भन्दा विवेकको छ। यदि विवेक भयो भने, बुद्धि भयो भने हामीले सही बाटो समात्न सक्छौ, र सही बाटो जुन दिन हामीले भेट्छौ, सतमार्गमा हामी जुन दिन चल्न थाल्छौ, त्यस पछाडि सन्तहरूको कृपा भगवानको कृपा निरन्तर वर्षिन्छ। वास्तवमा मलाई कतिले सोध्नुहुन्छ अहिलेको समयमा यस्ता कुरा गरेर के फाइदा, ऊ बिजनेस त होला नि भन्छन्, अहिले हुन पनि त्यस्तै भएको छ। अब सबै समग्रताको कुरा गर्ने हो भने वास्तवमा त्यही हो। अब अहिलेको समयमा कोही पनि महायज्ञहरूमा कति भएका छन् पहिला भन्दा, हाम्रो हजुरबुवाहरू भन्दा पहिलाको समयमा यति ठूला ठूला यज्ञ यज्ञादि हुन्थेनन्, तर पनि पाप कर्म कम हुन्थ्यो हेर्नुहोस्, मान्छे दुष्ट थिएनन्। ती बुढाबुढीहरूले त कति कतिपयको बाढीमा सिद्धि थियो, म अब दुई चार दिनमा जान्छु होला सबैजना भेट्न आयो भनेर कतिजना गएका छन्। ती गृहस्थहरू सद्गृहस्थ थिए, घरमा लक्षण थियो, सबै सुखी थिए, सन्तोषी थिए, तर अहिले यत्रा ठूला ठूला महायज्ञ भएका भइसन्, मान्छे दुष्ट प्रवृत्तिलाई धारण गरेका गरेछन्। मान्छे परिवर्तन हुन किन चाहेका छैनन्, किन पाएका छैनन्, किन सकेका छैनन्, किन भन्दा अहिले यज्ञको स्वरूप मात्रै ठूला भयो के हेर्नुहोस्, साधना भएन, अहिले अभ्यास भएन, र हामीमा पनि सुन्ने तरिका भएन। हामीले पनि सुनेका कुरा अब कथा सुन्यो, कथा त सबै सम्झिने भने त बर्बादै हुन्छ भन्ने किसिमको एउटा कन्सेप्ट बसिसकेको छ। कथा सुन्ने घर जाँदा सबै बिर्सिने र जीवनमा केही पनि धारण नगर्ने, यस्तो प्रवृत्तिले गर्दा आज हाम्रो मूल भेद मूल धर्म मूल संस्कृति धेरै पुरानो भयो र आज सकिँदै पनि जान थाल्यो र जसले एउटा सानो शास्त्रबाट एउटा सानो अभ्यासलाई लिएर सानो शास्त्रले दिएको विधिलाई समातेर अभ्यासमा लाग्यो त्यसले बरु परिणाम केही देखायो। हाम्रो समाजमा अहिले विभिन्न सम्प्रदायहरू बनेका छन्, ओम शान्ति भनेर इस्कन भने के भन्यो, हाम्रो शास्त्रहरूबाट हाम्रो गीतामा बताइएको राजयोगलाई उनीहरूले अभ्यास गरेर गर्न सिकाए, चमत्कार भयो, अनुभव भयो र मान्छे पछि लाग्न थाले। कसैले ब्रह्मज्ञानलाई शिव पुराणबाट जस्ताको तस्तै उठाएर लिएर गएर अभ्यास गरे, एक दुईजना गुरुहरूले दुई चार वर्ष मेहनत गर्नुभयो, त्यस पछाडि त्यही कुरा अभ्यासमा लिएर गएपछि ब्रह्मज्ञानीहरू निकाले र उनीहरूको आफ्नो एउटा संस्था बन्यो। कसैले भक्तिको साकार उपासना भक्ति मार्गलाई उनीहरूले अभ्यास गरे, त्यसरी साना साना कुराहरू एउटा कुरालाई अभ्यास गरेर आज ठूला ठूला संस्थाहरू खडा गरे। तर हामी विशाल छौं भन्दै गर्व गर्दै बस्ने, हाम्रो यो सनातन एउटा बगैँचा जस्तो हो, सनातनमा सम्पूर्ण उम्रेका चीजहरू सबै फुल्न फल्न पाउँछन्। तर अन्य सम्प्रदायहरू पन्थहरूमा कसैले जान्ने बन्यो भने त्यसलाई त्यहाँबाट निकालिन्छ, अनुशासन छ, कमान्डिङ छ, त्यही भएर चलेका छन्। तर तिनीहरूमा पनि पछि गएर त विकृति आउँछ। भगवान बुद्धले जब आफ्नो ज्ञानलाई प्रचार प्रसार गर्नुभयो, भगवान बुद्धले भन्नुभएको थियो अब यो भिक्षु परम्परामा जब स्त्रीहरू भिक्षु हुन थाले त्यस पछाडि भगवान बुद्धले भन्नुभयो अब यसको धेरै उमेर छैन, समय छैन, यसको वास्तविक तत्वलाई अब बिर्सिँदै जानेछन्, 500 वर्ष भन्दा उता यो रहने छैन वास्तविकता भनेर भगवान बुद्धले भन्नुभएको कुरा मैले पढेको छु। र भगवान बुद्धले संसार छोडेर गएपछि 500 वर्षपछि ठ्याक्कै त्यो ग्रन्थ लेख्न सुरु गरियो। त्यो त्रिपिटकहरू लेखेर अनि बुद्ध धर्मको प्रचार प्रसार सुरु गरियो। जीसस संसार छोडेर गएपछि 200 वर्षपछि बल्ल बाइबिलको संकलन प्रारम्भ भयो। 200 वर्षपछि अब के मिसायो होला त्यहाँ, के गरे होला, हेर्नुहोस्। त्यसकारणले जुन महापुरुषलाई हामीले आदर्शको रूपमा मान्छौ ती महापुरुषहरूका बाणीहरू पनि आज सम्पूर्ण रूपमा छेपक भएका छन्, जस्ताको जस्तै हामीले सुन्न पाइएको छैन। त्यसकारणले हाम्रा शास्त्रहरूले शरीरमा हुनुभएका पूर्ण गुरूलाई भेटियो भने सबैभन्दा महत्वपूर्ण कुरा भन्नुहुन्छ। जो सिद्ध सन्तहरू जो अत्यन्तै नजिकको समयमा, जस्तै अहिले हामीले नरहरिनाथ गुरु भेटायौं, क्षेत्रनाथ गुरु भेटायौं, त्यस्तै सिद्ध सन्तहरू योगीहरू जसले साधनाको माध्यमबाट परमात्माको साथ सत्कार गरेका छन्, यस्ता सन्तहरूको सामिप्यता प्राप्त गर्नु जीवनको ठूलो उपलब्धि हो भन्नुभएको छन्। अब यहाँ जीवनमा सम्पूर्ण कुराको आवश्यकता पर्दछ। हेर्नुहोस्, आयुले मात्र के गर्नु, विद्या छैन भने त्यहाँ, आयुले मात्र केही काम हुँदैन, यदि विद्या छैन भने त्यो आयु पनि अभिशाप भन्छ। बुद्धि छैन, विवेक छैन भने 100 वर्ष बाँचेको भनेर के काम, केही काम छ त छैन। समाजलाई गतिलो कुरा दिन सक्दैन भने त्यसले बाँचेर के गर्नु, विद्याले मात्र के गर्नु, छिटै मर्नु परे जहाँ, तुरन्तै मर्नु परेको छ भने पनि धेरै विद्वान भएर पनि के काम, सारा कुरा सँगै हुनु पर्यो। यसले मात्र के भो र तनमा बल कमी भए, प्रसिद्ध भएर पनि यदि शरीरमा शक्ति छैन भने त्यसले खासै केही काम गर्दैन। बलले मात्र के भएर यस नास्ति भयो भने, बलियो भएर एकदम मुष्टण्ड भएर पनि यदि संसारमा उसको सुप्रसिद्ध छैन, समाजमा प्रिय छैन भने त्यसको बल पनि केही काम छैन। त्यसकारणले जीवनमा सबै कुरा हामीलाई मिलाएर प्रकृतिले पठाएको छ। त्यसकारणले हामीले हावा पनि प्राकृतिक लिन जान्नु पर्दछ, भोजन पनि प्राकृतिक लिन जान्नु पर्दछ, र हामीले अहिले तिब्बतमा अत्यन्तै चिसो छ, त्यो तिब्बतमा जुन चिज खान्छन् त्यो चिज यहाँ खान हुँदैन कि हेर्नुहोस्, यहाँ त गर्मी छ नि त, यहाँ त यहीँ फलेको चिज खानुपर्ने हो नि, त्यस कारणले हाम्रो आयुहरू कम हुँदै गइरहेको, विभिन्न रोगहरू लागिरहेको कारण अब हुम्लातिर आलु कन्दमूल लगायतका यस्ता चिजहरू फल्छन्, त्यहाँ त्यही चिज अमृत हुन्छ। अब हाम्रो यहाँ जे फल्छ त्यही यहाँ चिज अमृत हुन्छ। त्यस्तै प्रकारले त्यहाँ हल्ली होला, अब तिब्बतमा हेर्नुहोस् जाडो छ, त्यहाँ अब तपाईँको दिनमा तीन टाइम नुहाउनुपर्छ भने त मान्छे त मरिहाल्छ नि, हेर्नुहोस् मर्दैन, त्यहाँ महिना छ महिनामा एकपटक नुहाउनुपर्छ भनेको छ। त्यहाँका गुरुहरूले त्यस्तै ज्ञान दिनुहुन्छ र हाम्रो यहाँका गुरुहरूले के ज्ञान दिनु पर्यो भन्दा गर्मी छ बाबु, दिनमा दुई तीन पटक त नुहाउनुपर्छ है, नत्र गनाउँछ शरीर भनेर भन्नु पर्यो नि त, नत्र पनि वरिपरि पर्नै सकिन्न, परे कि परेन। त्यस्तै साउदी अरबतिर जंगल छैन, खोला नाला छैनन्, ल हेर्नुहोस् अब त्यहाँ गर्मी छ, एकदम उखुम गर्मी छ, त्यहाँ लू लाग्न सक्छ कि मान्छेलाई, अहिले पो एसी भयो त, त्यहाँ बस्ने मान्छेले विभिन्न प्रकारले त्यो लसुन प्याजहरू खानुपर्ने, मरेपछि पनि गाड्नुपर्ने किनभने दाउराहरू पाइँदैनन्। इजरायलमा अरबमा त्यसरी संस्कृति विकास भयो, संस्कृति त्यहाँको तामसिक भोजन, हाम्रो लागि यहाँ त लसुन प्याज तामसिक हो, उनीहरूको लागि अमृत हो। अब हाम्रो यहाँ नदी नाला छन्, हाम्रो यहाँ जंगलै जंगल छ, काठहरू छन्, किन बेकारमा जमिनलाई दुःख दिने, किन गाड्ने जलाइदिए हुन्छ, त्यहाँ पो दाउरा छैन नि त भनेर यहाँ जलाउने संस्कृति बन्यो। यहाँका महापुरुषहरूले त्यसरी ज्ञान दिनुभयो र उताका महापुरुषहरूले त्यसरी ज्ञान दिनुभयो। अब अहिले आएर हाम्रो झगडा केमा छ, जलाउने कि गाड्ने भन्ने विषयमा मारामार छ कि छैन, अब जलाउनेले गाड्नेलाई पिट्ने अरे, त्यस्तो पनि भइसक्यो यहाँ त लखड्ने अरे, अज्ञानता एकदम भरिएर आयो। यो अज्ञानताको कारण पनि के हो त भन्दा संस्कृत शिक्षाको कमी, अध्यात्मको कमी र साधनाको कमी हो। साधनाको कमी भएको कारणले गर्दा हाम्रो विवेक बढ्न सकेन, हेर्नुहोस् साधनाको कमीले गर्दा, शास्त्र त हामीले भोग्यौं, प्रवचन पनि गर्यौं, सबैलाई सुनायौं, तर बुद्धि बढेन के, स्वीकारोक्ति भएन, सम्यक स्वीकार भएन, हामीले कसैको अस्तित्वलाई स्वीकार्न सकेनौ, त्यसकारणले हामी बडा दुखी भएका छौं। आज यहाँ प्रकृतिमा माता भगवतीको ठूलो देन छ, माता भगवतीले यो प्रकृति माता भगवतीकै स्वरूप हो, माता भगवती बिना यो संसारमा सम्भव छैन कुनै पनि चिजको स्थिति अवस्थिति रहनको निमित्त माता भगवतीको कृपा हुनुपर्दछ। आज हामीले यहाँ श्रीमद् देवी भागवत महात्म्यको हामीले यो पुस्तक अगाडि राखेर माता भगवतीलाई साक्षी राखेर गुरुदेवहरूको सामिप्यमा देवी माताको चर्चा गर्नको निमित्त हामी प्रयासरत छौं। माता भगवतीको चर्चा त कसले गर्न सक्छ र, सम्भवै छैन, त्यही पनि हामीले जसरी बुझ्न सक्छौं त्यसरी नै हामी बुझाउने प्रयत्न गर्नेछौ। हुन त संसारमा एउटा तत्त्वलाई बुझ्ने हो, हेर्नुहोस् हामीलाई धेरैलाई भ्रम छ, शिव पुराण हामीले राम्रोसँग श्रवण गर्ने समय भएन, शिव पुराणमा मैले धेरै कुराहरू भेटेको थिएँ भगवानको कृपाले, कतिपय कुराहरू अस्ति हाम्रो जगद्गुरुले पनि यहाँ उजागर गर्नुभयो र हाम्रो झगडाको विषयमा शिव पुराणले स्पष्ट रूपमा पहिले भनेको छ कि जसलाई भ्रम भएको छ कि कुन देवता ठूला हुन् भन्ने, तिनीहरूको भ्रम चिर्नको निमित्त शिव पुराण सक्षम छ। वास्तवमा परमात्मा तत्त्वलाई बुझ्नको निमित्त हामीलाई जस्तो प्रकारको हौवा बनाइएको छ त्यस्तो बढी रहस्यमय छैन, परमात्मा तत्त्व अत्यन्तै सरल र सहज छ। हामीलाई भगवान शिवको स्वरूप जुन प्रकारले वर्णन गरिएको छ, भगवान शंकरको स्वरूप जुन प्रकारले वर्णन गरिएको छ, त्यही स्वरूपलाई मात्रै बुझ्यौं भने पनि हामी योग्य भन्छौं। त्यसकारणले हामीले भगवान शिवका चरित्रहरूबाट युक्त भएको शिव पुराण हामीले श्रवण गर्यौं भने हाम्रो जीवनमा परिवर्तन आउँदछ भनेर बताउनु भएको छ। र त्यस्तै माता भगवतीको चरित्र पनि आज यो संसारमा प्रकृतिको संरक्षणको निमित्त पालन गर्नको निमित्त माता भगवतीको पनि अत्यन्तै ठूलो यसमा भूमिका छ। शिव र शक्ति दुई नभइकन, दुईटा भएन भने संसार चल्दैन के? आमा र बाबा नभएको भए हामी जन्मिन्थ्यौं त? जन्मिन्थेनौं? त्यस्तै सारा संसारका आमा र बाबा भनेका शिव र शक्ति हुनुहुन्छ, र सारा जगतका मनुष्यहरू, प्राणीहरू, बान्धव बन्धु बान्धवहरू हुनुहुन्छ भनेर बुझ्नु पर्दछ। शिव र शक्ति भनेको के हो त भन्दा, हामी भित्र रहेको परमात्माको शक्ति, जुन हामी भित्र रहेको जुन कुण्डलिनीको शक्ति, र बाहिर व्यापक जगतमा रहेर जसले ऊर्जाको माध्यमबाट सारा जगतलाई सञ्चालन गर्नुभएको छ, प्रकृतिको माध्यमबाट गतिशील हुनुभएको छ, सारा जगतमा चलाइरहनु भएको छ, चलिरहनु भएको छ, ती माता भगवती शक्ति स्वरूपा हुनुहुन्छ, जो सम्पूर्णको शरीरभित्र कुण्डलिनीको रूपमा हुनुहुन्छ। अब यो तन्त्र विद्या बडा गुह्य छ, बडा रहस्यलिप्त छ, र यो तन्त्र विद्यालाई जगाउनको निमित्त शिवको खाँचो पर्दछ। शिव भनेको चेतन स्वरूप हुनुहुन्छ, बुद्धिको विवेकको स्वरूप हुनुहुन्छ।
1: आज हामीसँग सम्पूर्ण कुराहरू भइकन पनि

0: गर्ने वाला जो बने पनि शक्ति त चाहियो नि, चाहियो कि चाहिएन? इनर्जी बिना केही गर्न सकिन्छ? तपाईँको शरीरमा शक्ति नै छैन भने अब तपाईँ धेरै बुद्धिमानी हुनुहुन्छ तर शरीर चल्दैन, के काम गर्न सक्नुहुन्छ त के सकिँदैन। त्यस कारणले चेतन स्वरूप परमात्मा भए पनि शक्ति स्वरूप त माता हुनुहुन्छ नि त, के बुझ्नुभयो? बुझ्नुहोस् है, केही काम लाग्दैन फेरि सुनेर मात्रै बुझ्नुपर्छ। चेतना स्वरूप परमात्मा भए पनि शक्ति स्वरूप माता हुनुहुन्छ, त्यस कारणले माता भगवतीको इनर्जीलाई शक्तिलाई सदुपयोग गरेर आज हामी सारा संसारमा पनि सुख उपभोग गरिरहेका छौ। जुन ऊर्जालाई आज हामीले केही मात्रामा पक्रेर यस्ता बिजुलीका उपक्रमहरू यत्रा यन्त्रहरू पनि हामीले चलाइरहेका छौ, सारा जगतमा तिनै माता भगवतीको शक्ति आज सारा जगतमा संचार भइरहेको छ। तिनै शक्ति स्वरूपमा मातालाई आज यहाँ दिव्य प्रकारले वन्दन गर्नुहुन्छ। जसले विभिन्न प्रकारले यो जगतमा खेल गर्नुहुन्छ, जुन भगवती परा, परा भनेको रहस्य, रहस्यमा रहस्यबाट एकदम रहस्यात्मक हुनुहुन्छ। पश्यन्ती मध्यमा वैखरी बाणीमा प्रकट हुनुहुन्छ। जुन देवी ब्रह्मा विष्णु र महेश्वरद्वारा नित्य आराधित हुनुहुन्छ, जुन भगवती माता ब्रह्मा विष्णु र महेश्वरले विभिन्न प्रकारले नित्य स्तुति गरिरहेका छन्। स्तुति त गर्छन् नि, किन नगर्ने? हामीले पनि त गर्छौ, हामीले भोजन किन गर्छौ? शक्ति प्राप्त गर्न हो कि होइन? अझ शक्ति भएन भने भिटामिन पनि खान्छौ के, एकदम पावर सप्लाई गर्ने खाले विभिन्न प्रकारका प्रोटिनहरू, त्यो किन खाने भन्दा शक्ति आर्जन गर्नको निमित्त। योगीहरूले ध्यान साधना जंगलमा किन गर्ने भन्दा त्यही शक्ति प्राप्त गर्नको निमित्त, सिद्धि प्राप्त गर्नको निमित्त। अब त्यो शक्ति भनेकै भगवती हुन्। त्यो शक्तिलाई प्राप्त गर्नको निमित्त हामी सबै साना ठूला सम्पूर्ण भूषणाहरूले त शक्तिको उपासना गर्छौं भने ब्रह्मा विष्णु महेश्वरले यत्रो जगतलाई चलाउनु छ, शक्ति चाहिएन त? त्यही भएर उनी माता भगवती शक्तिको निरन्तर उपासना गरिरहेका छन्। त्यस्ती प्रसन्न चित्त भएकी देवी प्रसन्ना विधि हरि गिरी राधिता लङ्करो तो यस्ती देवी भगवतीले मेरो वाणीलाई बडा दिव्य प्रकारले अलङ्कृत गर्नुहुनेछ भनेर आज दिव्य भगवान सूतजी महाराजले आज माता भगवतीको स्तुति गर्नुभयो। नारायण नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासम् ततो जय मुदीरेत। बद्रीधाममा तपस्या गर्नुभएका अत्यन्तै पावन नरनारायण भगवानलाई आज दिव्य प्रकारले स्मरण गर्नुहुन्छ। माता सरस्वतीलाई स्मरण गर्नुभयो, महर्षि वेदव्यासलाई प्रणाम गरेर आज विभिन्न प्रकारले इतिहास पुराणहरू आदि ग्रन्थहरूको अनुशीलन गर्नको निमित्त सूतजी महाराज दिव्य प्रकारले तयार हुनुभएको छ। र यहाँ ऋषिहरूले 88,000 सौनकादि ऋषिमुनिहरू नैमिषारण्यको क्षेत्रमा बसेर आज सूतजी महाराजलाई प्रसन्न पार्दै दोहन गरिरहेका छन् कि हामीले गाई दुन्छ कि दुन्न? गाईले पहिला पाँच छ गाईले अनि पगार्ने अनि गाई दुने, त्यति गर्दा पनि भएन भने कोही कोहीले गाईलाई पकाउने बनाइदिने दुने, कोही कोहीले त्यति गर्दा नि भएन भने खानेकुरा दिने पकाउने दुने भने चाहिँ गरिन्न। त्यस्तै गुरुहरूको पनि बाढीहरू दुनु पर्छ अरे क्या, अहिले त हाम्रो त्यस्तो सिस्टमै हरायो। यहाँ बलभद्र गुरुले एकचोटि भन्नुभएको थियो, भन्दा त हजुरहरूले प्रश्न गर्नु भनेको के हो त भन्दा दुहेको हो क्या, सत्सङ्ग भनेको दुहुनी हो। आज सुतदेवी महाराजलाई दोहन गर्न थाले, हे गुरुदेव हजुरले दिव्य वाणीद्वारा हामीलाई मार्ग देखाउनुहोस् भनेर आज उनीहरू पनि दिव्य प्रकारले सत्सङ्गात्मक शैलीमा त्यो नैमिषारण्यको क्षेत्रमा विभिन्न प्रकारले प्रश्न गर्न थाले। यस्तम श्रावय सिंह कथा मनोहरा पुण्यम व्यास शिष्य मही महामती, हे महामती हे व्यास शिष्य हजुर अत्यन्तै ज्ञानी हुनुहुन्छ, दीर्घजीवी हुनुहुन्छ। हामीले यो नैमिषारण्यको क्षेत्रमा बसेर अनेक थरीका शास्त्रहरू श्रवण गरेका छौं प्रभु,
1: आज हजुरको कृपा भयो भने
0: अस्तिम्यम श्रुतम तब मुखामुदात। हजुरले हिजो अस्तिको कथामा भगवान शिवका अलौकिक चरित्रहरू, भस्मको महात्म्य र रुद्राक्ष महात्म्य लगायतका विभिन्न इतिहासहरू हामीलाई श्रवण गराउनुभयो र हामी अत्यन्तै आह्लादित भयौं, अत्यन्तै हामी प्रसन्न भयौं। हे गुरुदेव, अब हजुरले यस्तो कृपा गर्नुहोस्, हामीलाई यस्तो प्रकारका कथाहरू सुनाउनुहोस्, इतिहास सुनाउनुहोस्, जुन इतिहास श्रवण गर्नाले हामीले मोक्ष प्राप्त गर्नलाई अझै सरल होस्, हामीलाई त्यस्ता विधिले उक्त भएको त्यस्तो प्रकारको इतिहास सुनाइबस्छ भनेर आज ती श्रवण गादृष्मुनिहरूले प्रश्न गर्न थाल्नुभयो। र यहाँ सुतजी महाराजले भन्नुहुन्छ, हे गुरुदेव, त्यस्तो कथा सुनाउनुहोस् जुन कथा सुनेर मनुष्यहरूले प्रेरणा पाएर कलियुगमा सिद्धि लाभ गर्न सकुन्, विधिहरूबाट युक्त भएको, किनकि हामीले हजुरभन्दा विशेष अरू कुनै विद्वान देखेकै छैनौ, जानेकै छैनौ, जो विद्वानले हाम्रो शंका निवारण गर्न सकोस्। शंका निवारण गर्नको निमित्त अनुभवी गुरु चाहिन्छ कि हेर्नुहोस्, सूक्ष्म जगत देखेको यस्तो योगी गुरुहरूले मात्र यो अनुभव गम्य ज्ञान हो। तन्त्र विद्या, यो योगको माध्यमबाट, जुन तन्त्र विद्याको माध्यमबाट हामीले आत्म साक्षात्कार गर्छौं, जुन शक्तिको उपासना गर्छौं, शिव शक्तिको घर्षणबाट जुन प्रकारको हामीले आनन्द, परमानन्द, ब्रह्मानन्दको अनुभूति गर्दछौ, त्यही कुरा बुझाउनुको निमित्त त अनुभूति भएका, अनुभव भएका त्यस्ता गुरूहरूको आवश्यक पर्दछ। आज हामीले हजुरलाई पाएका छौं हे गुरुदेव, त्यसकारणले हामी अत्यन्तै प्रसन्न भएका छौं भनेर आज बताउनु भएको छ। यहाँ मैले देखिरहेको छु अत्यन्तै श्रद्धेय हाम्रो यस जिल्लाका हाम्रो सिडिओ साहब देखिरहेको छु मैले, श्रद्धेय गणेश अर्याल जी देखिरहेको छु, उता यता एकैछिन मञ्चमा आएर, एकैछिन मञ्चमा आएर आसन ग्रहण गर्नुहोला। सिडिओ साहबलाई हार्दिक स्वागत र सम्मान छ, सबैले जोरदार ताली बजाएर सम्मान गरौं। अत्यन्तै पवित्र भाव हुनुभएका सिडिओ साहब हुनुहुन्छ, हामी अत्यन्तै भाग्यशाली छौं यस्ता सिडिओ साहबलाई हामीले पाएका छौं। चितवनवासीले अत्यन्तै ज्ञानी र धर्म पारायण हुनुहुन्छ, भजनमा नाचेर उहाँको भिडियो भाइरल भएको छ, मैले हेर्छु बेला बेलामा। हामी सबैको मनमा बस्न सफल हुनुभएका अत्यन्तै आदरणीय सिडिओ साहब हुनुहुन्छ। हामी अब एकैछिन औपचारिक कार्यक्रमतिर पनि लाग्नेछौँ र केही समय हामीले भजनमा हामी आनन्द लिनेछौँ र त्यस पछाडि फेरि देवी भागवतको कथामा हामी प्रवेश गर्नेछौँ।

नाथ को सिद्ध नवनाथहरू को चौरासी नाथ को आज को आनंद को आदरणीय भक्त सज्जन बिन हिजो हम यहां फोटो राखने ठाव पर थे आज खाली खाली खाली जस्तो विशिष्ट विशिष्ट भक्तहरू आउनु भएको छ हाम्रो बीचमा सीडीओ सर गणेश हरियाजी जो लाभाले जहाँ जहाँ जानुभएको छ उहाँले सत्कर्मका माध्यमले सुशासनको प्रत्याभूति प्रत्येक जनतालाई गराएर एउटा नयाँ नजिर स्थापना गर्न सफल हुनुभएको छ गुल्मीको माटोबाट जन्मिनु भएका नेपालका सच्चा सपूत अहिले राष्ट्रिय रूपमै प्रख्यात हुनुभएको छ जोरदार तालीको साथमा उहाँलाई यस गरिमामय मञ्चमा सम्मान गर्न पाउनु स्वागत गर्न पाउनु हाम्रो पनि अहोभाग्य हो साथमा आउनुभएको छ एसपी रामेश्वर पौडेलजी जोरदार ताली एसपी रामेश्वर पौडेल सरलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र एसपी दिल्ली नारायण पाण्डे सरलाई पनि ससम्मान गरिमामय मञ्चमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु कर्णेल साहब सुदीप तामाङजी पाल्नु भएको छ आदरणीय श्री सुदीप तामाङ सरलाई पनि ससम्मान गरिमामय मञ्चमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु अनुसन्धान एसपी सुरेश तिवारीजी जोरदार ताली र उहाँको साथमा पाल्नुहुने सबै राष्ट्र सेवक ज्यूलाई हामी सम्मान गर्दछौँ हाम्रो

संसार यस्तै छ, त्यसकारण कसैले नराम्रो नगरौं। अहिले भने हाम्रो मञ्चतर्फ यज्ञ आचार्य परम श्रद्धेय पण्डित श्री नारायण प्रसाद पोखरेलजीको आगमन हुँदैछ। जोरदार ताली बजाएर स्वागत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मैले भर्खरै यज्ञ मण्डपभित्र प्रवेश गर्नुभएको देखेको छु। हाम्रो विश्व प्रसिद्ध भनौ नेपाली भाषीको बीचमा मोहन लामाज्यू, परमादरणीय मोहन लामाजीलाई पनि मञ्चमा नै आमन्त्रण गर्दछु। म यहीँ बस्छु भन्नुभएको छ, उहाँको साधुताको लागि मैले सम्मान गरे, ताली बजाएर स्वागत गरौं। साथमा पाल्नु भएको छ रामचन्द्र ढकालजी, अत्यन्तै आध्यात्मिक एकदमै सिद्ध तपस्वी रामचन्द्र ढकालजीलाई पनि मैले मञ्चमा आमन्त्रण गरेँ। गुरुदेव, अब हजुरको इच्छा ल, ताली बजाएर स्वागत गरौं। धेरै समय नलिइकन एकदमै व्यस्त समय लिएर हाम्रो प्रमुख जिल्ला अधिकारी ज्यूहरू साथमा धेरै ठूलो समूह आउनुभएको छ। मैले समय अतिक्रमण नगरिकन उहाँहरू सबैलाई स्वागत गरिदिनु हुनको लागि कार्यक्रमका संयोजक

0: बाट सुरु भएको महायज्ञ करिब करिब अब हामी उत्तरायणतर्फ हामी पुगिसक्न लागेका छौँ। आदरणीय दाजुले भने जस्तै गरी हिजो धेरैले पानी खान पाएनौँ, हामीले पानी खुवाउँदा सेवा गर्दा आज सायद थकाइ लागेर होला, समग्र समाज आराम गरे जस्तो छ, आज थोरै भक्तहरू आउनुभएको छ। तर यो जोगीको यज्ञ हो, जोगीकै पाराले चलेको राम्रो हो जस्तो पनि लाग्छ। अहिलेसम्म कोटिहोम महायज्ञको हवनको गणना र हवनका विधिहरू हामीले दुरुस्त गर्ने, त्यो यज्ञमा त्यसको निष्ठा र त्यो तपस्यालाई अति शुद्ध रूपमा कायम राख्ने हामीले प्रयास गरेका छौँ। भगवान गोरखनाथको आशीर्वादले त्यो सफल पनि भएको छ। गायत्री लक्ष्य हवन करिब करिब सकिसक्ने अवस्था भएको छ। अतिरुद्री महायज्ञ पनि आजबाट हवन शुरू भएको छ। 1,08,00,000 भन्दा बढी हवन शिव गोरक्ष मन्त्रद्वारा सम्पन्न गरिएको छ र भगवानको कृपा यज्ञ पुरुषको आशीर्वादले आजसम्म यज्ञ निर्विघ्नतापूर्वक सुसञ्चालन भइराखेको कुरा जानकारी गराउँदै, हाम्रो सिडो साहब अत्यन्त धार्मिक व्यक्तित्व हुनुहुन्छ, उहाँले भजनमा नाचेका दृश्यहरू हाम्रो लागि प्रेरणा बन्ने गर्छ। वास्तवमा अयज्ञ पुरुषो नास्ति योजकस्तत्र दुर्लभ भन्ने हाम्रो शास्त्रमा भएको एउटा श्लोक मध्येको थोरै भाग मैले भने, जुन प्रकारले सनातन संस्कृति परम्परा र मूल्य मान्यता रक्षाका लागि हामी जस्ता व्यक्तिहरूलाई यहाँहरू जस्ता सुरक्षा प्रत्याभूत गराउन सक्ने सामर्थ्यशाली अधिकृतहरू हुनुहुन्छ, तबसम्म हाम्रो संस्कृति र हाम्रा परम्परा जीवित रहन्छन् भन्ने मलाई विश्वास लाग्छ र हामी निर्धक्क ढुक्कले हामी सुत्छौं। तर पनि कैयौं कार्यहरू गर्नुपर्ने आवश्यकता छ। यज्ञको विधि, यज्ञको अनुशासन, यज्ञको निष्ठा त्यो अत्यन्त महत्वपूर्ण विषय हो भनेर हामीले त्यसलाई आफ्नो आदर्शका रूपमा राखेर पालन गर्ने कोसिस गरेका छौं। आजसम्म कसैलाई पनि यो यज्ञबाट सहयोग माग्ने काम भएको छैन, हामीले सहयोग माग्ने कार्य हामीले गरेका छैनौँ, सहभागिताका लागि अनुरोध मात्रै गरेको हो, चन्दा मागेका छैनौँ। यज्ञमा केही बचाउनु पर्ने राख्नुपर्ने पनि आवश्यकता छैन। यज्ञमा यज्ञ पुरुष भगवानको आशीर्वादले ब्राह्मणको दक्षिणा पुगी हामीलाई पुग्छ, किनभने यज्ञ विशुद्ध हुनुपर्छ। वैदिक संस्कृति र परम्परामा दानको परम्परा छ, कतिले शरीरै दान गरेको दधिजीका प्रसंगहरू छन्, कतिले आफ्नो सर्वस्व दान गरेर अशोक सम्राट जस्ता व्यक्तिले सबै राजकाज छोडेर सन्त भएको पनि हामीले सुनेका छौं। शास्त्रमा पनि दशांश दान गर्नका लागि अभिप्रेरित गरिएको हामीले विभिन्न स्थानमा प्राप्त गर्छौं। त्यो दान हो, त्यो आतंक होइन। र दान गर्दा हामीले एउटा हातले थाहा पाएको अर्को हातले थाहा नपाउने गरी दान गर्नुहोस् भनेर बारम्बार भन्छ। त्यो भनेको के हो भने कसैसँग ऋण नलिनु, सापट्टी नलिनु, भोलि गर्छु नभन्नु, जे आफूसँग छ खुल्ला मनले, पुष्प छ पुष्प, द्रव्य छ द्रव्य, जे छ त्यही नभए मन अर्पण गर्न हामीले सदा सदा हामीले आह्वान गरेका छौँ। यो दान यज्ञको पद्धति हो। आज सिडिओ साहबको अगाडि गर्वले कोटिहोम महायज्ञ परिषद महायज्ञ आयोजक समितिको संयोजकका नाताले हामीले यो यज्ञलाई यज्ञको विधि र दानको विधिबाट पर जान दिएका छैनौं भन्न पाउँदा मलाई गर्व लागेको छ। यसै गरी यज्ञ सम्पन्न गर्ने हो, समाज र सम्पूर्ण समाजलाई आह्वान गर्ने हो। राष्ट्रगुरू योगी नरेन्द्रनाथले वैदिक साम्यवादको चर्चा गर्नुहुन्थ्यो, गर्नुभएको छ। सबैलाई समान दृष्टिले हेर्ने, अब बालिकाको पूजनको कार्यक्रम छ 6 गते, अवश्य यहाँहरू सबैलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु त्यस दिनका लागि, किनभने त्यो दिवस त्यो दिन हाम्रो शाक्त परिवार हाम्रो यो समाजको र हामीहरूले त्यो दिन कसरी कन्याको पूजा हुन्छ, कसरी पूजा गर्नुपर्छ, कुन आदर्श कुन मूल्य मान्यता कुन विधि अनुसार पूजा गर्नुपर्छ हाम्रो समाजलाई देखाउनु छ। हाम्रा नानीहरू, हाम्रा आमाहरू, हाम्रा दिदीबहिनीहरू कति पूजनीय छन् भन्ने हामीले प्रमाणित गर्नु छ। विशेष दिन छ, त्यस्तै 8 गते सभा गरेर दीप प्रज्वलनको तयारी हुन लागिरहेको छ, अहिले दीपबत्ती बनाउने कार्यक्रम भइराखेको छ। 14 गते 1:30 बजे करिब पूर्वाङ्ग पूर्णाहुतिको कार्यक्रम रहेको छ। यसरी एकैका अझै केही विशेष दिनहरू रहेका छन्। यहाँहरू सबैको आशीर्वाद रहोस्। हामी सामान्य व्यक्ति हो, हामीहरूसँग त्यस्तो केही स्रोत शक्ति सामर्थ्य हामीसँग केही छैन। जे छ यो समाजप्रतिको आस्था विश्वास र यो समाजले हामीलाई माया गर्छन्, हाम्रो वैदिक संस्कृतिलाई माया गर्छन् आस्था गर्छन् भन्ने विश्वास मात्रै हो। त्यसैले म संयोजकका नाताले यज्ञको शुद्धताको शपथ यहाँहरूका अगाडि पुनः पुनः लिन चाहन्छु र आज यस कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पूर्ण सुरक्षा परिषदका सम्पूर्ण सरहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हरिओम तस्सत, हरिओम तस्सत, हरिओम तस्सत, ओम अस्तु।
1: एकपटक जोरदार तालीको साथमा स्वागत गरौं। अब धेरै मैले विलम्ब गरिन, अत्यन्तै व्यस्त समयको बावजुद जिल्लाका प्रबुद्ध एवं विशिष्ट जिम्मेवार महानुभावहरू अहिले सबै हाम्रो मञ्चमा हुनुहुन्छ। यो कार्यक्रमलाई यत्रो महत्व दिएर पूरा जिल्ला यहाँ आउनु यो यज्ञ आयोजक कमिटीको लागि पनि गौरवको कुरा हो। जोरदार ताली बजाएर स्वागत गर्दै अब भने प्रमुख जिल्ला अधिकारी, अत्यन्तै धार्मिक, अत्यन्तै सामाजिक र अति सहयोगी परमादरणीय श्री गणेश आचार्यज्यूलाई आफ्ना दिव्य उद्बोधनहरू राखिदिनुको लागि यस माइक्रोफोनमा आमन्त्रण गर्दछु। त्यसो भए यसो यताबाट आएर यहाँ ब्यासजीबाट गणेश सरले हामी बोल्नु पर्दैन, हाम्रो सहयोग, हाम्रो शुभकामना, हाम्रो सद्भाव निरन्तर छ। हामी चाहिँ

एमएलए जर्नी चाहिँ यता ल्याउनुहोस् त ब्याट स्पिडले केन्द्रमा पारौँ त केही फरक पर्दैन गुरुदेव हामीमा यो मञ्च माथि छ यसरी अहिले हाम्रा विशिष्ट महानुभावहरू पाहुना नभनौ उहाँ हाम्रो अभिभावक हो हामी सबैलाई मार्गनिर्देशन गर्नुभएको छ हेरिराख्नु भएको छ गणेश सरले बाहिरबाट यज्ञ कसरी चलेको छ यसमा हाम्रो सहयोग के गर्नुपर्छ कति गर्नुपर्छ कसरी गर्नुपर्छ भन्ने कुरा मनन गरिरहनु भएको छ शैलेन्द्र कुमार पिया दादा हजुर आउनु न फोटोमा यहाँ फोटोमा केही दोष लाग्दैन यहाँ फोटोमा दोष लाग्दैन के हाम्रा महायज्ञ समन्वय समितिका संयोजक एवं यस धामको विकासमा अतुलनीय योगदान पुर्याउनु हुने परमादरणीय शैलेन्द्र कुमार पिया हाम्रो बीचमा आउनुभएको छ

एकपटक ताली बजाइदिनुहोस् हाम्रा पाहुनाहरू अहिले बिदा भएर जाँदै हुनुहुन्छ व्यस्तताले गर्दाखेरि। एउटा सानो भजन

सृजन आमाले पर्स भेटिएको छ भने मेरो हराएको छ भनेर आउनुभएको छ. हिजो दुईवटा पर्स भेटिएको थियो सचिवालयमा छ, उहाँलाई सचिवालयसम्म कसले लगिदिनुहुन्छ? जीवनाथ दादा अथवा थानेश्वर दाजु कहाँ जानुभयो? उहाँ आमालाई कहाँ जानुभयो अघि पर्स? हजुर हो, पर्स हराएको हजुरको हो नि, उहाँ जानुहोस् त, उहाँसँग जानुहोस् त, हजुरको हो कि भित्र गएर चिनेर लिएर. सचिवालयमा जानु न जसलाई भने पनि, यसमा

0: यहाँ सचिवालयको लागि पनि दानदाताहरूले खोइ सचिवालय कहाँ छ भनेर खोजिराख्नु भएको छ। आज भक्तहरू थोरै देखेर होला, थोरै भए पनि धेरै भए पनि आफ्नो दायित्वमा सबै आदरणीय सज्जनबिन खटिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हजुरहरू टाढाबाट आउनु भएको छ र व्यासजीको हातबाट टिका लिने इच्छा छ भने मञ्चमा आएर टिका लिएर अनि बिदाउनु होला। अब भने मैले माइक्रोफोन योगी डाक्टर प्रज्ञानाथज्यूलाई प्रदान गर्दछु अनि त्यसपछिको कार्यक्रम हामी सल्लाहले गरौंला। जय होस्। जोरदार ताली बजाएर स्वागत गरौं उहाँका दिव्य वाणीहरूलाई।
1: सबैले गर्ने सबैले

0: శాంతం జగన్నాథం లోకానుగ్రహకారకం శివమేక పదం నిత్యం శికారాయ నమో నమః. శివం శాంతం జగన్నాథం లోకానుగ్రహకారకం శివమేక పదం నిత్యం శికారాయ నమో నమః. వాహనం బృహవో యశ వాసుకీ కంఠభూషణం వామే శక్తిధరం దేవం వకారాయ నమో నమః. యత్ర యత్ర స్థితో దేవః సర్వవ్యాపీ మహేశ్వరః యో గురుః సర్వదేవానాం యకారాయ నమో నమః. గురుర్బ్రహ్మా గురుర్విష్ణు గురుదేవో మహేశ్వరః గురు సాక్షాత్ పరం బ్రహ్మ తస్మై శ్రీ గురవే నమః. అఖండ మండలాకారం వ్యాప్తం యేన చరాచరం తత్పదం దర్శితం యేన తస్మై శ్రీ గురవే నమః. తస్మై శ్రీ గురవే నమః. విశ్వానంద స్వరూపే ప్రముదిత హృదయ సాత్వికీ ధ్యాన రూపే. విశ్వానంద స్వరూపే ప్రముదిత హృదయ సాత్వికీ ధ్యాన రూపే సిద్ధే సిద్ధాంత బందే ధనముకి విశదే నిర్మలే అర్క రూపే. ఆదేశం నాదహతే సురుగురు సహితే నిత్యమానంద రూపే. లోకానాం స్తుతసి శృతిసన తుమత పశుతాం పాతు మాం బ్రహ్మగీత శృతి సమవతసా పాతు మాం బ్రహ్మగీత. శ్రీ గోరక్షనాథాయ నమః. ఆదరణీయ యో సభాకా వ్యాస్ స్వరూప్ సభా వేద వ్యాస్ స్వరూప్ రహను భయకా హమరా ఆచార్య పరశురామ పాండేజీ రేసై గరీ యో సభాలై సుందర తరికాలే సంచాలన గర్నుహుని ఉద్ఘోషక్ హమరా హీరాలాల్ కడేజీ రేసై గరీ యో సభామా యో సభాలై నాథరుబాట నమనాథరుకు ప్రతిత్వ గర్ని ర హామీ సంగే రహను భయకా గురువర్ నాథ గురువర్ హమరా సిద్ధనాథ్జ్యూ నరన్నాథ్జ్యూ సహిత్ హమ్రో యో సభాలై యో కోటి హోమ్లై సంపన్న గర్నకా లాగి గురు గోరక్ష పీఠ్ పథ్వయ్యా బాట యహీ నై స్థిత ప్రజ్ఞ భయర రహను భయకా మేరా హమరా ఆదరణీయ వందనీయ గురువర్ యోగి బలభట్టనాథ్జీ మహారాజ్ కు చరణ కమలమా నమన్ గర్దై ఎసే గరి యో మృగస్థలి బాట యో యజ్ఞలై సుందర తరికాలే సంపన్న గర్నకా లాగి యహీ నై గురుకుల్ సహిత్ ధునిలై యజ్ఞస్థల బనార ధునిస్థల బనార తపోరూప్ బనార రహను భయకా శ్రీనాథ్జీ మహారాజ్ రేసే గరి హామ్రో యజ్ఞలై సుచారు రూపలే సంపన్న గర్నకా లాగి దేవీ స్వరూప్ రహను భయకి మాతా దేవీనాథ్జ్యూ ఇమామాతాజ్యూ ర నియమిత నిరంతర మైలే బిర్సేకు రహేచు నియమిత నిరంతర హామీ సపై వేద వ్యాస్జ్యూలై యో యోగి డాక్టర్ ప్రజ్ఞానాథ్లై ర హామ్రో సిద్ధనాథ్ సహిత్ వివిధ్లై విభిన్న పుష్పమాలా లేవుని హమ్రా జీవనా ఢుంగానా సహిత్ హిమా సనాతని సంగీతా లోహని సహితకు పుష్ప వాటిక వాడ ఫూల్ ల్యాయర మాలాకార బనోని తీ సంత మహిళాహరులా పిని మ హార్దిక్ అభినందన్ గర్దచు. రయసై గరీ యో మహాయజ్ఞలై యో కోటి యజ్ఞలై సంపన్న గర్నకా లాగి యో గర్మీమా పని టాడా టాడా బాట అవును భయర థోరే భయ పని గుణాత్మక దృష్టికోణ మహత్వపూర్ణ ధ్యానస్థ ఉని హమరా దీదీ బహిని దాదుభాయి స్వరూప్ మాతృస్వరూప్ స్వరూప్ దేవశక్తి స్వరూప్ రహను భయకా హజురారు సభైలై హామ్రో కోటి హోంకో తరఫ్ బాట హార్దిక్ హార్దిక్ అభినందనం ఛ స్వాగతం ఛ వందనం ఛ ర తపైకో తపైకో ఆశీర్వాదులే तपाईँको कृपाले, तपाईँको दयाले, तपाईँको चरण रसको धुलेले यो यज्ञ अब विस्तारै सफल उन्मुख भएर आज श्रीमद् देवी भागवतको अवसरमा आज शक्ति स्वरूपा देवीको कृपाबाट स्वयं यो सुरक्षा सञ्चालन गर्ने सुरक्षा अधिकारीज्यू पनि अहिले आएर सम्मान सहित हामीले उहाँले पनि सुरक्षा हेरेर राम्रो सुप्रबन्ध भएको देखेर प्रसन्न हुँदै उहाँ जानुभएको छ र यसबाट हाम्रो यज्ञ अत्यन्त राम्रो तरिकाले सम्पन्न हुँदै गइरहेको छ भन्ने प्रमाणित हुन्छ। र आज देवीको स्तुति भएको हुनाले महाकवि कालिदासले एउटा सुन्दर श्लोक लेख्नु भएको छ र आज श्रीमद् देवी भागवतको आरम्भ भएको छ। यो शरीरले रामधुनीमा श्रीमद् देवी भागवतको आफै प्रवचन गरेको थियो। यो मेरो सौभाग्य हो, अहोभाग्य पनि हो कि अब यो श्रीमद् देवी भागवत हाम्रा प्रखर विद्वान परशुराम पाण्डेजीबाट पुनः यसको मैले श्रवण गर्ने अवसर पाउँछु। यो पनि हाम्रो अहोभाग्य हो र जहाँसम्म हाम्रो ध्वनियन्त्र पुगेको छ र म यो कालिका मिडियालाई पनि यो भाग्य हो अहोभाग्य हो कालिका मिडियाको पनि कि यो यज्ञमा नाथहरूको प्रतिनिधित्व भएको छ, यसै गरी वेदव्यास स्वरूपहरूको प्रतिनिधित्व भएको छ र सन्त महात्मा सहित वैष्णव समुदायको प्रतिनिधित्व भएको छ र नाथहरूबाट पनि विविध सन्त महात्मा सहितको प्रतिनिधित्व भएको छ र यो मिडिया कर्मी मित्रहरूलाई पनि सबैको नाम मलाई कण्ठ नभएको हुनाले र मिडियाका सञ्चालकज्यूहरू सहित विभिन्न मिडियाका कर्मीहरूलाई पनि आफ्नो हृदयबाट नै म साधुवाद अर्पण गर्न चाहन्छु। र यो अहोभाग्य हो कि आज हामी यो पवित्र तीर्थस्थलमा जुटेका छौं र सबैलाई लाग्दछ कि योगी नरेन्द्रनाथज्यू कहाँ जन्मिनु भएको होला, उहाँको वर्णनको बारेमा केही थाहा हुन सक्दथ्यो कि भनेर सबैलाई चिन्ता पनि लागेको हुन्छ, प्रमाण पनि चाहिएको हुन्छ र त्यसका लागि पनि म अब संस्कृतको केही श्लोक पनि वर्णन गर्छु। त्योभन्दा पहिले माता कालिदासले माताको वर्णन, पिता र माताको वर्णन कसरी गर्नुभएको छ त्यो निवेदन गर्न चाहन्छु। बागर्था बिम सम्पृक्तौ बागर्था प्रतिपत्तये जगतः पितरौ वन्दे पार्वती परमेश्वरौ। वाणी र अर्थ मिले जस्तै कति सुन्दर वर्णन गर्नुभएछ महाकवि कालिदासले। उपमा कालिदासश्च भारवे अर्थ गौरवम भनेर भनिन्छ। कालिदास नेपालको हुनुहुन्थ्यो, सिन्धुपाल्चोक जिल्लाको हुनुहुन्थ्यो, सुर्खेतमा उहाँको उर्वर उमेर भयो, त्यहाँ विवाह गर्नुभयो र प्रताडना माताको कृपाबाट श्रीमतीको आशीर्वादबाट, त्यो पनि आशीर्वाद हो, आशीर्वाद उहाँ बनारस जानुभयो। बनारसबाट उहाँले ज्ञान प्राप्त गर्दै उज्जैन हुँदै र उहाँको कालिदासत्व देवीको कृपाबाट उहाँ कालिदास भन्नुभयो, जो नेपालीकै पवित्र छोरो हुनुहुन्थ्यो र उहाँले लेख्नुभयो बागर्था विव सम्पृक्तौ रघुवंशमा, बागर्था विव सम्पृक्तौ बागर्था प्रतिपत्तये। जसरी बाणी र अर्थ मिलेका छन् त्यसै गरी जगतः पितरौ वन्दे पार्वती परमेश्वरौ। नाथहरूको सम्प्रदायमा नाथहरूले दुवै शक्तिलाई, एउटाको शक्ति अर्कोको शक्तिलाई समरस भावले मान्दछन्, दुवै शक्तिको सत्तालाई अलग पृथक रूपले हेर्दैनन्। त्यसैले योगी नाथहरूको दर्शनमा समरसवाद सिद्ध सिद्धान्त पद्धति दर्शनमा समरसवाद भन्ने सिद्धान्त छ। यो सिद्धान्तले के निर्णय गर्दछ भने योगीहरू नाथहरूले कुनै पृथकवादलाई स्वीकार गर्दैनन्, अविनाभावले यो जो दर्शन छ यो दर्शनको मुटु यहाँ छ। बाघ अर्थ प्रतिपत्तय, बाणी र अर्थ मिले जस्तै, शब्द र अर्थ मिले जस्तै, शिव र शक्ति पनि मिल्नुहुन्छ र त्यही शिव र शक्तिको यहाँ अब वर्णन हुन्छ, प्रसङ्ग हुन्छ। र त्यस समयमा तपाईँहरूको भाग्य उदय भयो भने भोलिदेखि नियमित निरन्तर हजुरहरूको भाग्यको उदय भयो भने, देवीको कृपाको वरदान तपाईँहरूलाई प्राप्त भयो भने, तपाईँहरू भोलिदेखि 9 दिनसम्म श्रीमद् देवी भागवतको 11 बजेदेखि कथा श्रवण गर्न पाउनुहुन्छ। र योगी नरनाथजीको सम्बन्धमा यहाँ धेरै विद्वत चर्चाहरू भइरहेका छन्, भइरहनु पनि पर्दछ र त्यो हुनु सौभाग्य पनि हो र यो लिपिबद्ध गर्नु हाम्रो दायित्व पनि हो, कर्तव्य पनि हो। किनकि योगी नरनाथज्यूले जुन दर्शनको प्रतिपादन गर्नुभयो त्यो दर्शनको नाम थियो वैदिक साम्यवाद, र त्यो वैदिक साम्यवाद दर्शनको मुटु थियो वेदो अखिलो धर्म मूलम, वेद नै अखिल ब्रह्माण्डको मूल हो। र त्यस बेलामा मानिसहरूलाई लाग्दथ्यो कि यो वेद अखिलको धर्म मूल कसरी हुन सक्छ, किनभने 400 वर्षदेखि पश्चिमा साम्राज्यवाद, सामन्तवाद, विस्तारवाद, उपनिवेशवादहरूद्वारा सञ्चालित सम्पोषित जो पश्चिमी सभ्यताको जीवन दर्शन भनेर संसदीय प्रणाली आएको थियो, त्यसलाई लागेको थियो कि यो सम्भव छैन। तर आज यो अरू दर्शनहरूको 300-400 वर्षमा तिनीहरूको इतिसत्ता देखियो र अब यो कोट्यौंबाट त झन् निश्चय नै भइसक्यो कि अब एउटा मात्र दर्शन छ, त्यो दर्शन हो योगी नरेन्द्रनाथज्यूले विकसित गर्नुभएको। हुन त यो दर्शन वैदिक परम्पराबाट नै विकसित थियो, सत्ययुगदेखि त्रेतायुगदेखि द्वापर युगदेखि कलियुगसम्म विकसित भएको थियो, तर त्यो युगलाई संकलित गरेर जसरी महर्षि पतञ्जलिले विभिन्न युग कालखण्डदेखि आएको योग परम्परालाई, आदिनाथ शंकरबाट नि प्रतिपादन भएको योग परम्परालाई, पाशुपत मठबाट विकसित भएको योग परम्परालाई र विभिन्न कौल सम्प्रदायमा प्रतिपादन भएको योग परम्परालाई र उहाँका गुरूले संकलन गर्नुभएको, लिखित गर्नुभएको त्यो योग परम्परालाई महर्षि पतञ्जलिले लिपिबद्ध गरेर महर्षि पतञ्जलिको नाममा त्यो योग कृतिबाट आज महर्षि पतञ्जलि योग कृतम योग रहस्यम भनेर आएको छ। त्यसै गरी योगी नरेन्द्रनाथज्यूले विश्वविद्यालय खोलेर, संस्कृत विश्वविद्यालय खोलेर सारा प्राणीहरूलाई, मानवहरूलाई आज विश्वभरिमा 7,000 भाषाभाषीहरू छन्। ती 7,000 भाषाभाषीहरू मध्ये आज वैज्ञानिकले प्रमाणित गरिदिए कि अब 40 अब 26 हो 27-29 र 10-40 14 वर्षपछि सम्पूर्ण विश्वमा अरू भाषाभाषीहरूको यन्त्रले काम गर्न छोड्नेछ, र जब त्यो यन्त्रले काम गर्न छोड्नेछ, ध्वनिभाषी यन्त्रहरूले काम गर्न छोड्नेछन्, अरू भाषाभाषीहरूको श्रवण यन्त्र कमजोर हुँदै जानेछ, त्यस बेलामा एकमात्र संस्कृत भाषाबाट मात्र कम्युनिकेशन सम्प्रेषण हुन सक्नेछ भनेर वैज्ञानिकहरूले संस्कृत भाषालाई 40 पछि संस्कृत भाषालाई विश्व भाषा बनाउने भनेर अभियान अहिले भित्री रूपमा चलाइरहेका छन्। र त्यो संस्कृत भाषालाई उहाँले नेपाल संस्कृत विश्वविद्यालय नाम दिएर संस्कृत भाषालाई उहाँले पुनर्जीवित गर्न सकियोस् भनेर उहाँले त्यो विश्वविद्यालय खोल्नुभयो, र त्यसपछि उहाँले मानवहरूको बीचमा, ब्राह्मणहरूको बीचमा, क्षेत्रीहरूको बीचमा, वैश्य शूद्रहरूको बीचमा, जात जातिका बीचमा, रंगको बीचमा, वर्णको बीचमा, धर्मको बीचमा, सबैको बीचमा एकताको भावना, संस्कृतिको भावना, संस्कारको भावना, जीवन पद्धतिलाई एक समरस बनाएर अगाडि लैजाने भावना केमा छ भन्दा कोटी होममा छ। कोटी होमले यहाँ भेद गरेको छैन, यहाँ कुनै जाति, कुनै धर्म, कुनै वर्ण, कुनै रंग, कुनै लिंग, कुनैको भेद गरेको छ? कोटियोममा जुन आउनु भएको छ, प्रवेश गर्नुभएको छ, आहुति दिँदा के कुनै जाति सोधिएको छ, के कुनै वर्ण सोधिएको छ, के कुनै रंग रूपको वर्णन गरिएको छैन। एउटा दार्शनिक चिन्तनद्वारा भगवानको योगीको भक्ति गर्ने, कोटि होममा आहुति दिन चाहने, हवि दिन चाहने, यज्ञ सामग्री दिन चाहने, दान दिन चाहने र यजन गर्न चाहने, यज्ञ गर्न चाहनेहरू सबैलाई एकीकृत गरेर उहाँले एउटा कोटिहोमको माध्यमबाट उहाँले के गर्नु, तिनी सबैलाई जोड्ने र जोड्नका लागि सबभन्दा शक्ति प्रधान शक्ति भनेको ब्राह्मण हो। ब्राह्मण भनेको ज्ञान, जसको पासमा ज्ञान छ त्यही नै ब्राह्मण हो भन्ने सम्झेर हाम्रो नेपालका विभिन्न क्षेत्रका विभिन्न जातिका हिमालमा हुम्ला र डोल्पामा यज्ञ भएको छैन। यो शरीरबाट अब यथा समयमा डोल्पातिर, हुम्लातिर, रोल्पातिर गुरुको पनि आदेश छ, योगी बलभद्रनाथजी महाराजजीको आदेश छ, जुन जुन क्षेत्रमा, जुन जुन ठाउँमा कोटि होम भएका छैनन्, यज्ञ भएका छैनन्, त्यहाँमा पनि त्यहाँ गएर धुनी जगाएर कोटि होम गर्नुपर्ने, धुनी जगाउनु पर्ने भन्ने आदेश छ। र यो शरीरबाट यो शरीरबाट त्यो त्यो क्षेत्रमा यज्ञ गर्ने जुन आदेश छ त्यो पालन गरिनेछ। म एउटा बाबाको एउटा श्लोक आज एउटा मलाई लागेको थियो, समय अलिकति 45 मिनट जति लागेको थियो, ठिकै छ, उहाँको पनि समस्या छ, बाध्यता छ। र बाबाको जन्मिएको एउटा संस्कृत श्लोक छ र यो संस्कृत श्लोक पनि म यसकारण लिपिबद्ध गराउन चाहन्छु यो कालिका मिडियामा। बृहत आध्यात्मिक परिषद स्वर्ण महोत्सव 2072 स्मारिकामा यो योगीजीको संस्कृतको श्लोक लिपिबद्ध गराउन सकियो भने उहाँको जीवनी परम्परा पनि छ, आज नभए भोलि अवश्य पाइएला। आज यो श्लोकलाई यो मिडियामा लिपिबद्ध गराउँ र उहाँको पासमा पर्चाहरू आइसकेका होलान्, उहाँको पनि उद्घोष गर्ने जुन अवसर छ त्यो उहाँले लिनुहुन्छ। त्यसै कारणले योगी नरेन्द्रनाथजीको ग्रन्थावलीमा नै बाबाले आफै नै लेख्नु भएको छ, यो वार्त प्रमाणित हुन्छ, भोलि कसैले योगी नरेन्द्रनाथजीको जन्म यो ठाउँमा होइन यो ठाउँमा भनिदियो भने सङ्कट उत्पन्न हुन्छ। जसै गोरक्षनाथको विषयमा अहिले सङ्कट छ, 7औं शताब्दीदेखि 12औं शताब्दीको बीचमा गोरक्षनाथ भगवानको दर्शनहरूको भएको छ। त्यो श्लोकको नाम छ, कैलासा दक्षिणाश्याम विलसत बृहति मालिक शैलभूमि। उहाँ लेख्नुभएको छ, यसको व्याख्या गर्न भ्याइँदैन होला। कैलासा दक्षिणश्याम विलसति बृहति मालिका शैलमूले लालुग्रामो। लालुग्राम त सबैलाई थाहा छ, स्पष्ट रूपमा लेख्नुभएको छ, लालुग्रामो ललाम प्रकृति भिरता जन्मभूमि मदिया। लालुग्राम नामको ठाउँमा जन्मभूमि मदिया, मेरो जन्मभूमि त्यो हो लालुग्राम। त्यसपछि लेख्नु भएको छ, माता गौरी मे ललित इति गुरु। माता, माताको नाम गौरी रहेछ, पिता मे ललित, ललित नाम पिताजीको हो, इति गुरु। कति सुन्दर भएको छ, म हिरालाल कणेजीलाई अरूलाई त भन्न सक्दैन, अरूलाई भन्न मलाई त्यति आनन्द पनि आउँदैन, हिरालालजीसित सायद आत्मीय प्रेम भइसकेको छ, यसकारणले म हिरालाल कणेजीको माध्यमबाट एक ठाउँमा त्यहाँ छिप्रानाथ रस्व हुनुपर्ने ठाउँमा र उहाँलाई म नम्र निवेदन गर्न चाहन्छु, अरू क्षेत्रमा पनि व्याकरणको अनुसार शुद्धिकरण सहित संस्कृत भाषा उन्नतिका लागि पनि शुद्धिकरण छ, नाम त एकदम शुद्धिकरण सहित लेख्नु पर्दछ भन्ने हाम्रो मान्यता छ। त्यसै कारण म हिरालाल कणेलजी उद्घोषक मात्रै हुनुहुन्न, उहाँहरू क्षेत्रमा लेखक भएको हुनाले पनि दीर्घ छिप्रानाथ लेखिदिनु भयो भने उहाँलाई पनि भोलि अरू मित्रहरूले महाकवि भएर दोष दिन सक्दछन्। त्यसै कारणले मैले उहाँलाई गरेको बाबाले लेख्नु भएको छ, माता गौरी पितामे ललित इति इति भनेको उहाँले त्यो विषय पूरा गर्नुभयो। गुरु छिप्रनाथो यतिन्द्रो भारत द्वादश गोत्रम नरहरि रीतिमे, भारत गोत्रमा उत्पन्न भन्नुभएको थियो, नरहरि इतिमे नाम दानन्तु लोकाहरूले नाम, उहाँले आफ्नो जन्मभूमिको बारेमा संस्कृत भाषामा नै ती विचारहरू लिपबद्ध गर्नुभएको छ। र मैले पनि यो विचारलाई हाम्रो मिडियाका मित्रहरूलाई यो कालिका मिडियामा लिपबद्ध गरे भने कसैले भोलि आउने युगमा उहाँको जो जन्म मितिमा पनि संवाद थियो, अब सम्भवत यो संवाद समापन भयो होला। र यो जो छ लालुग्रामको बारेमा विविध श्लोक त यो लिपबद्ध गर्नुभएको छ, यो श्लोक नै प्रामाणिक पनि हो मदीहा भनेर उहाँले बोल्नुभएको छ। र यो सँगसँगै आज समय मिलेन र उहाँको वंश परम्परा कसरी उहाँले आदिनाथ परम्पराबाट अर्थात गुरु गोरक्षनाथको परम्परामा भगवान शंकरको परम्परा विकसित हुँदै नरहरिनाथ इतस्तत भनेर लेख्नु भएको र त्यो सूर्यनाथ हुँदै नरहरिनाथ क्षेत्रनाथको गुरु को हो भन्ने सम्बन्धमा यो धेरै मित्र बन्धुहरूलाई सोधियो र त्यसको प्रमाणको रूपमा अब आज हाम्रो समयले साथ दिएको छैन र भोलि अथवा पर्सि यो जो परम्परा छ आदिनाथ परम्पराबाट विकसित हुँदै योगी नरेन्द्रनाथजीले नै यो परम्परा सूर्यनाथ सूर्यनाथ पछि योगी नरेन्द्रनाथ इतस्तत यसपछि इति भनेर उहाँले एउटा गोरक्षनाथको योग परम्परालाई लेख्नु भएको छ। र हामीलाई समय अवश्य मिल्नेछ, 14 दिन अझै छन्, 12-13 दिन अझै छन्। हाम्रो हिरालाल कणेजीले अवश्य यो लिपिबद्ध गर्नको लागि पनि मलाई समय प्रदान गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यो विश्वासका साथ तपाईँले जुन प्रेमले जुन सद्भावले तपाईँले आज यो वचन श्रवण गर्नुभयो तपाईँहरू सबै भाग्यमानी पनि हुनुहुन्छ र भीड भन्दा यो जुन समुदाय छ यो समुदाय एकदम तत्त्वचिन्तक समुदाय छ। आज तपाईँहरूको दिन आनन्दमय जाओस्, तपाईँका सब ग्रहहरू काटिएर सिद्ध हुन्, शान्ति कर्मणि सर्वत्र तथा दु स्वप्न दर्शने ग्रह पीडा चोग्राचु महात्मम श्रीणियान मम उपसर्गा समम यान्ति ग्रह पीडा सदारुणा दुस्वप्न निर्विदिष्टम सुस्वप्नम उपजायते भनेर भगवती देवी जगदम्बाले आशीर्वाद दिनुभएको छ। र त्यही आशीर्वादका प्रसंगहरू यहाँ अब ग्रह दशा म मिडियाका को माध्यमबाट जसलाई शनि छ राहु छ केतु छ नाथहरूको पनि प्रवचन अलिअलि भइरहेको छ र त्यसमा देवी भक्तहरूलाई र सम्पूर्ण भक्तहरूलाई यो मिडियाको माध्यमबाट 9 दिन भोलिदेखि 9 दिनसम्म विविध ग्रहले घेरेकाहरूलाई यहाँ आएर 11 बजेदेखि 1-2 बजेसम्म कथा श्रवण गरेर आफ्नो जीवनलाई भविष्यलाई आफ्नो उन्नतिलाई र आउने युगमा आफ्नो पुण्यलाई वृद्धि गर्नका लागि र माथिका लोकहरूमा अनन्तानन्द लोकहरूमा अनन्तानन्द बैठकहरूमा अनन्तानन्द वैभवहरूमा आफ्नो स्थान सुरक्षित गर्नका लागि तपाईँहरूलाई म नम्र निवेदन गर्दछु। ओम ओम ओम।
1: श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध 84 नाथको हाम्रो बीचमा हामी सबैलाई एउटा हौसला दिने हँसाउने नचाउने एउटा त्यस्तो पात्र जो आफ्नै घरमा बसेर आफ्नै कर्मथलोमा बसेर आफ्नै कर्मका माध्यमबाट विश्व प्रसिद्ध बन्न सफल हुनुभएको छ नेपाली भाषीको बीचमा आदरणीय यमलाल भण्डारीजी। आज 48 वर्ष पूरा गरेर 49 वर्षमा प्रवेश गर्नुभएको छ। अब ओह्रालो लाग्ने एक वर्ष बाँकी रहेछ आयुको, अहिलेसम्म उकालो लाग्दैछ। अहिलेलाई ब्यासजीको हातबाट एउटा माला टिका अनि सबैले ताली बजाएर सबैले त उहाँको दीर्घायु उहाँ धेरै होइन 90 वर्षसम्म यस्तै अनि पछिल्लो 10 वर्ष माला जपेर जोरदार ताली जोरदार ताली। उत्तरोत्तर प्रगति होस्, मैले भनेकै बेला अनि समय निक्लोस्। ल ताली बजाएर स्वागत गरौँ। अब हिजो यहाँ खुट्टो राख्ने ठाउँ थिएन, पक्नु पक्नु पक्नु खुट्टा राख्ने ठाउँ थिएन। आज लाइभबाट हामीलाई हजारौं भक्तले हेरिरहनु भएको छ। जन्मदिनको उपलक्ष्यमा यमलालजीलाई त्यसै जान दिन भएन। के सुनाउन मन लाग्छ? हाम्रो कालिका एचडी एवं कालिका एफएम अन्य सामाजिक सञ्जालहरू हेरिरहनुभएका हाम्रा सम्पूर्ण दर्शकवृन्द, हजुरहरूको अगाडि छोटो मिठो प्रस्तुतिको लागि म यो माइक्रोफोन यमलाल भण्डारीज्यूलाई उहाँको जन्मदिनको उपलक्ष्यमा सबैले ताली बजाएर घर घरबाट आशीर्वाद पठाइदिनु होला यो माइक्रोफोन प्रदान गरे। ओम
2: जय गुरुदेव। हजुरको जति नै वर्णन गरे पनि मैले एउटा सेवक हुँ, के नै गर्न सक्छु र हजुरप्रति उच्च सम्मान व्याचा छन्, गुरुदेवप्रति उच्च सम्मान। भर्खर मात्रै आफ्ना मुखारबिन्दुबाट बाणीहरूलाई श्रवण गराउने गुरुप्रति सम्मान, कलाकार जीवहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आउनुहोस्। एउटा सानो मात्रै भनौँ,

0: जय श्री राधे।
1: दीर्घायु एवं सुस्वास्थ्य को अनन्तानन्त शुभकामना शुभ आशीर्वाद। अझै ख्याति पाओस् हजुर जस्ता आदर्श कलाकारहरू थुप्रै जन्मि हाम्रो प्रिय नारायण ओस्तेजी आउनु भएको छ। उहाँ पनि विशिष्ट कलाकार हुनुहुन्छ तर समय दिन पाएका छैनौ। अब कथा बाँकी छ, समयले नेटो काटेको छ। मलाई यहाँ सबैबाट गुनासो पनि छ, यसले हामीलाई दिएन हामीलाई समय दिएन भन्ने सबैबाट आएको छ।

म के गरौ मान्छे नभएको बेलामा बिहान 9 बजेदेखि 11 बजेसम्म दिएर भए पछि अनि मैले व्यवस्थापन गर्दाखेरि कसलाई दिउँ कसलाई छोडौं अप्ठ्यारो परेको छ कसैले अप्ठ्यारो चित्तमा बताउनु होला। सरस्वती पण्डित गीतानगरबाट 1115 प्रदान गर्नुभएको छ, ताली बजाएर स्वागत गरौं। सरस्वती पण्डितजी मञ्चमा आएर एउटा रुद्राक्ष लिइदिनु होला। र हिजो हामीले 2 पर्स भेटेको सूचना गरेका थियौँ, एउटा पर्सको मालिक आमाले आएर लिएर जानुभयो, अब मोबाइल पनि लिएर जानुभयो, जसको मोबाइल आएर लिएर जानुभयो, एउटा पर्स बाँकी छ, अब कसैको पनि कोही हरायो भन्नुहुन्छ भने सचिवालयमा छ। हामीलाई हामी मैले उद्घोष गरेको नाताले आमाले भन्दै हुनुहुन्थ्यो म घर आउनेवाला थिएँ तपाईँको भन्दै हुनुहुन्थ्यो, मेरो घर मैले लाँदिनँ, यहाँ सचिवालयमा हुन्छ, सबैले त्यो जानकारी दिनुहोला भन्दै अबको समय व्यासजीलाई जे सर कथाको बिट मार्नुपर्छ। मैले यो समय उहाँलाई प्रदान गर्दै माइक्रोफोनबाट बिदा हुन्छु। जय होस्।

हरि ओम ओम। अब समय समयले नेटो काटिसकेको छ। अब हामी देवी भागवतको मङ्गलाचरण आज गरिसकेका छौ। पहिलो श्लोक हामीले श्रवण गरिसक्यौ र यहाँ नैमिषारण्यको त्यो पावन क्षेत्रमा श्रीपतजी महाराजद्वारा 88,000 स्वर्णगाग ऋषिमुनिहरूलाई कथा श्रवण गराउँदै हामी छौ। यहाँ स्वर्णगाग ऋषिमुनिहरूले के भन्नुभएको भन्दा, हिजोसम्म हजुरले हामीलाई शिवपुराणका कथाहरू श्रवण गराउनुभयो गुरुदेव, अब हामीलाई यस्तो कथा सुनाउनुहोस् जुन कथाको माध्यमबाट हाम्रो जीवन त सफल बनोस् र विभिन्न प्रकारले श्रवण मात्रै होइन अभ्यास गरेर मोक्ष गतिलाई प्राप्त गर्न सकियोस् भनेर यहाँ आज सुतजी महाराज समक्ष आफ्नो अनुरोध राख्नुभएको छ। आज हामी बडा दिव्य देवी भागवत महापुराणको प्रसङ्गमा छौ। यो देवी भागवत महापुराण सबैले सुन्न पाउँदैन, सुलभ छैन र आज यो बागेश्वर धाम पनि कोटिहोम स्थल पनि आज नैमिषारण्य क्षेत्र जस्तै बनेको छ, किनभने हिजोको समयमा हामीले शिव महापुराण श्रवण गरेका थियौं। हिजो अस्तिसम्म पुरुषोत्तम मास महात्म्य श्रवण गर्यौं र आज यहाँ देवी भागवत कथा हामीले प्रारम्भ गरेका छौं। त्यसकारणले यो दिव्य नैमिषारण्य क्षेत्र नै बनेको छ र यहाँ सुतजी महाराजले भन्नुहुन्छ, हे ऋषिमुनिहरू हो, हजुरहरूले जुन प्रश्न सोध्नुभयो अत्यन्तै उत्तम छ। साधु पृष्ठमा

श्रेष्ठ आज सुतजीले भन्नुहुन्छ हे भाग्यशाली ऋषिहरू हो, तपाईँहरूले लोकको कल्याण गर्ने मनसाले अत्यन्तै राम्रो प्रश्न गर्नुभयो महाराज। सुतजी महाराजले भन्नुहुन्छ त्यसकारणले म तपाईँहरूको सामु सम्पूर्ण शास्त्रहरूको सार समग्र रूपमा प्रस्तुत गर्दैछु भनेर बताउनुहुन्छ। सम्पूर्ण तीर्थ व्रत र पुराणहरू आफ्नो महिमा बताउन अगाडि सर्दछन्। कहिलेसम्म त भन्दा जबसम्म देवी भागवत सुन्दैनन् तबसम्म अरे के हुन्छ। आज सुतजी महाराजले जुन पुराण त्यहाँ चर्चा गर्नुहुन्छ त्यही पुराणको अत्यन्तै महिमा मण्डित गर्नुभएको छ र यसको कारण के छ त भनेर भन्दाखेरि सम्पूर्ण शास्त्रहरू महिमाले युक्त भएका छन् भन्नु भन्नुभएको। यसको संसारमा कुनै पनि शास्त्र छैन जुन शास्त्र महिमाले युक्त नहोस्। शास्त्र भनेको अनुभव हो। कसको अनुभव भन्दा ऋषिहरूको अनुभव हो क्या। त्यसकारणले ऋषि मुनिहरूको अनुभव अत्यन्तै महिमाले युक्त भएको हुन्छ। यहाँ आज गुरु सुतजी महाराजले विभिन्न प्रकारले ती सोहनगाद ऋषिमुनिहरूलाई बताउनुहुन्छ र सुतजी महाराजले भन्नुहुन्छ हे भाग्यशाली ऋषिमुनिहरू हो, हजुरहरूले अत्यन्तै राम्रो प्रश्न गर्नुभयो, त्यसकारण म तपाईँहरू समक्षमा सम्पूर्ण शास्त्रहरूको सार समग्र रूपमा प्रस्तुत गर्न गइरहेको छु भनेर बताउनुहुन्छ।

सम्यग् देवी भागवतम नरै सम्पूर्ण तीर्थ र व्रतहरू र पुराणहरूको आफ्नो महिमा छन्, तर ती सम्पूर्ण महिमालाई जब सम्म व्यक्तिहरूले बताउँछन् र सुन्छन् कहिलेसम्म त भन्दा जहिलेसम्म श्रीमद् देवी भागवत महापुराण सुन्दैनन्। देवी भागवत महापुराण सुनेपछि व्यक्तिहरू साधनामा लागिहाल्छन्। जब साधनामा लाग्छन् त्यस पछाडि कुनै प्रकारका तीर्थ व्रतहरूको महिमा हुँदैन भनेर यहाँ बताउन थाल्नुहुन्छ। र यहाँ देवी भागवतको महिमालाई अत्यन्तै मण्डित गर्नुभएको छ र यहाँ भन्नुहुन्छ, हेर्नुहोस् ऋषि मुनिहरू, देवी भागवतम तत्र पुराणम।

देवी भागवत अत्यन्तै महत्वपूर्ण छ। पहिला राजा जन्मेजयले देवी भागवत लगाउनु भएको थियो, किन लगाउनु भएको थियो त भन्दा राजा परीक्षितलाई तक्षक नागले टोकेर मृत्यु भएको थियो र राजा परीक्षितको उद्धार गर्नको निमित्त आज जन्मेजय राजाले आफ्नो पिताको उद्धार गर्नको निमित्त देवी भागवत महापुराण वेद व्यासको मुखारबाट श्रवण गर्नुभएको थियो महाराज। त्यही नवाह यज्ञ पूरा भएपछि राजा परीक्षितले तत्काल दिव्य रूप धारण गर्नुभयो र देवीको सालोक्य धाम प्राप्त गर्नुभएको कथा हामीले सुन्दछौ भनेर आज सुतजी महाराजले बताउन थाल्नुभयो। नवाह यज्ञ सम्पूर्ण परीक्षित विभूपते दिव्य रूप धरो दिव्य सालोक्यम तत्क्षणादगात। देवी भागवत महापुराण अत्यन्तै दिव्य छ। महर्षि वेदव्यासको र देवी भागवतको पूजा गरेर धर्म अर्थ काम र मोक्ष प्रदान गर्नेवाला देवी भागवत महापुराण आज जन्मेजयले पूर्ण गर्नुभएको थियो महाराज भनेर यहाँ बताउनुहुन्छ। र अठारै पुराणमा देवी भागवतको बडा उत्तम महिमा छ, सर्वोत्तम महिमा छ भनेर यहाँ देवी भागवतको महिमा मण्डित गर्नुभएको छ।

धर्म काम अर्ध मोक्षदम, धर्म अर्थ काम मोक्ष दिने वाला यस्तो देवी भागवत महापुराण सबैले सम्पूर्ण श्रवण गर्नुपर्छ भनेर बताउनुहुन्छ। र यहाँ जसले भक्तिपूर्वक देवी भागवत श्रवण गर्दछ, आधा दिन एक मुहूर्त एक क्षण भए पनि देवी भागवत महापुराण श्रवण गर्ने व्यक्तिको कहिले पनि दुर्गति हुँदैन भनेर बताउनुभयो। र सर्व यज्ञेषु तीर्थेषु सर्वदानेषु यत्फलम् सकृद पुराण श्रवणात् तत्फलम् लभते नरः। मानिसले सम्पूर्ण यज्ञ सर्वस्व दान गरेर पनि जुन फल प्राप्त गर्दछ ती सारा फलहरू भन्दा देवी भागवत महापुराण श्रवण गरेको फल बढी प्राप्त गर्दछ भनेर बताउनु भएको छ। र यहाँ कलियुगका लागि सबैभन्दा उत्तम देवी भागवत महापुराणको यहाँ साधनाको विषयमा बताउनुहुन्छ। र यहाँ महर्षि वेदव्यासले कलियुगको विभिन्न प्रकारको धर्महरूको सदाचारदेखि सम्पूर्ण विमुख भएका, धर्म नमान्ने, माने पनि माने जस्तो गर्ने अल्पायु मानिसहरू, कलियुगमा ती सम्पूर्ण व्यक्तिहरूको कल्याणको निमित्त अमृत समान श्रीमद् देवी भागवत महापुराणको रचना गर्नुभएको हो भनेर आज सुतजी महाराजले बताउनुभयो।

कथामृतम कुरयाद कुलमी बाजरामरम। अमृत पान गर्ने मानिसले आफूलाई अजर अमर तुल्याउँछ, तर भगवतीको कथा रूप अमृत पान गर्ने मानिसले जुन भगवती माताको चरित्रबाट व्यक्त भएको देवी भागवत रूपी अमृत जसले पान गर्दछ, त्यस्ता व्यक्तिले त सारा कुलहरूलाई पितृहरूलाई पनि अजर अमर गराउँदछ, आफू त अजर अमर भइहाल्छ, देवी भागवत श्रवण गर्नाले अमर भइजान्छ भन्नुहुन्छ। आश्विनी मधुमासी वा तपोमासी सुचौ तथा चतुर्षु नवरात्रिषु विशेष फल भागवत कथा श्रवण गर्नको लागि श्रावण महिमा महिनामा कुनै नियम छैन भन्नुभयो। श्रावण महिनामा त्यस्तो कोही नियम छैन र देवी भागवत कथा श्रवण गर्नलाई यति बेला हुन्छ उति बेला हुन्छ भनेर भन्न पनि त्यस्तो पर्दैन, किनभने भक्ति र श्रद्धा भएका व्यक्तिले यो महापुराणको निरन्तर पाठ गर्नु र श्रवण गर्नु कुनै पनि प्रकारले दिन हेराउनु पर्दैन भनेर बताउनु भएको छ।

ಕರ್ತಾ ಪುಣ್ಯ ಪ್ರದೋನ್ನಾಂ ಕಿನವನೆ ಸಂಪೂರ್ಣ ಜೀವ ಜಗತ್ ದೇವಿಕ ಶಕ್ತಿ ವಿನಾ ಚಲಾಯಮಾನ ಹುನ ಸಕ್ದೈನ ತಸರ್ಥ ದೇವಿ ಭಾಗ ಸುನ್ನಕ ನಿಮಿತ್ತ ಕುನೇ ಪ್ರಕಾರಕ ಸಮಯಕ ಪಾಬಂದಿ ನಭಯ ಪನಿ ಕುನೇ ಎಸ್ತಾ ರಾಮ್ರಾ ದಿನಹರು ಪನಿ ಹುಂಚನ್ ಜಸ್ಲಿ ಧೇರೈ ಫಲ ದಿನ ಸಕ್ನೆ ವಾಲಾ ಛನ್ ತಿಕ್ಕನ್ ಹುಂತ ಬಂದಾ ಯಾ ಬತಾವನುಹುಂಚ ಆಶ್ವಿನ್ ಚೈತ್ರ ಮಾಘ ಅಸಾರ್ ಕಾ ಶುಕ್ಲ ಪಕ್ಷ ಗರಿ ಚಾರ ನವರಾತ್ರಹರುಮಾ देवी भागवत को चारवटा नवरात्रि नवरात्रि कतिवटा हुन्छन् भनेर हामीलाई कतिलाई थाहा पनि छैन दुईटा मात्रै बुझेका छौँ एउटा बडा दशैंवाला टीका लगाउने त्यो नवरात्र एउटा चैत्य दशैं त्यही दुईटा नवरात्र मात्रै हामीले बुझेका छौँ तर चारवटा नवरात्र हुन्छन् जुन असोज मा र चैत्रमा पर्ने नवरात्र हामीलाई थाहा छ माघ र असारमा पर्ने नवरात्र ती गुप्त नवरात्रहरू छन् यी माघ र असारका शुक्ल पक्षमा यी नवरात्रहरू पर्छन् अत्यन्तै महत्वले चारवटै नवरात्रहरू अत्यन्तै महत्वपूर्ण छन् भनेर बताउनुहुन्छ र यी नवरात्रहरूमा देवीको कथा श्रवण गर्नाले अत्यन्तै अधिक फल प्राप्त हुन्छ त्यसैले श्रीमद् देवी भागवत महापुराणको नवह यज्ञ सम्पूर्ण पुण्य कर्महरूद्वारा अधिकतम फल प्रदान गर्ने भएकाले विशेष र देवी भागवत श्रवण गर्नको निमित्त अत्यन्तै दिव्य पुण्य फल प्राप्त हुनुपर्दछ भगवानको कृपा माताको भगवतीको कृपा अनुकम्पा प्राप्त हुनुपर्दछ यदि त्यस्तो व्यक्ति कोही छैन अत्यन्तै कालो धमिलो मन भएको छ पापी छ मूर्ख छ मित्रहरूसँग द्रोह गर्नेवाला वेदको निन्दा गर्नेवाला हिंसा कर्म गर्नेवाला नास्तिक र विभिन्न धर्म छोडेको धर्म पनि यो कलियुगमा यदि जानेर वा नजानेर नवहा यज्ञ यदि श्री देवी भागवत सुन्छ भने पवित्र हुन्छन् किनभने माता भगवती अत्यन्तै कल्याण दिनेवाला अत्यन्तै दयालु हुनुहुन्छ भनेर यहाँ बताउनुहुन्छ र यहाँ कस्ता कस्ताहरू पापीहरूको उद्धार हुन्छ भनेर सोध्नुभयो सोनकादेशी भनेहरूले शुद्धजीले भन्नुहुन्छ तपो विरोग्रह व्रत तीर्थ सेवनै फलम लभ्यते नवाह यज्ञेन अरूको धन हरण गर्नेवाला अर्काको पत्नीमा आसक्ति राख्नेवाला पापको भारीले झुकेका गाई एवं ब्राह्मणमा द्रोह गर्नेवाला भक्ति नगर्ने यस्ता पापीहरू पनि नवाह यज्ञद्वारा पवित्र हुन्छन् महाराज भनेर बताउनुहुन्छ अत्यन्तै कठिन तप व्रत सेवन तीर्थ सेवन अनेक किसिमका दान नियमको पालन यज्ञ सम्पादन र हवन जपबाट जुन फल पाउन सक्दैनन् त्यो फल नवाह यज्ञ गर्नाले प्राप्त गर्दछन् भनेर बताउनु भएको छ गंगा गया काशी नैमिषारण्य मथुरा पुष्कर तीर्थ बद्रीनाथ धाम मानिसहरूलाई त्यति छिटो पवित्र गर्दैनन् जति छिटो नवाह यज्ञले पवित्र गर्दछ महाराज भनेर बताउनु भएको छ र यहाँ देवी भागवत पुराण सम्पूर्ण पुराणहरूमा श्रेष्ठ यस प्रकारले मानिन्छ कि देवी भागवतमा विभिन्न प्रकारले तन्त्र विधिहरूको वर्णन गरिएको छ धर्म अर्थ काम मोक्ष दिनेवाला सम्पूर्ण पुरुषार्थहरूको सिद्धि मानिएको सिद्धि दिनेवाला साधन आज देवी भागवतमा बताइएको छ र माता भगवतीको विषय र माता विषयमा जानकारी गराइएको देवी भागवत हो त्यसकारणले पितालाई मात्रै प्रसन्न पारेर भएन मातालाई पनि प्रसन्न पार्न पर्यो देवी भागवत पनि श्रवण गर्नुपर्दछ महाराज यहाँ सुतदेवी महाराजले भन्नुहुन्छ अस्ति भर्खरै शिव पुराण सकियो आज हिजो शिव पुराण सकियो आज देवी भागवत सुनाउन लाउनुभएछ नैमिषारण्यमा अब यहाँ पनि ठ्याक्कै त्यस्तै भयो अस्ति शिव पुराण सकियो आज देवी भागवत सुरु भएन यस्तो पावन तीर्थ भनेको यो बागेश्वरी आश्रम आजबाट दिव्य छ र भन्नुहुन्छ जसले असोज महिनाको शुक्ल पक्षमा महाअष्टमीमा सूर्य कन्या राशिमा हुँदा स्वर्णको सिंहासनमा राखेर देवीको अत्यन्तै प्रेम बढाउनेवाला देवी भागवत ग्रन्थलाई दान गर्दछ त्यसले देवीको अत्यन्तै प्रिय परमपद प्राप्त गर्दछ भनेर बताउनुहुन्छ
र देवी भागवत जसले विभिन्न प्रकारले श्रवण गर्दछ भने एक श्लोक वा आधा श्लोक मात्रै भए पनि पाठ गर्छ भने भगवती भुवनेश्वरीको कृपा पात्र बन्दछ भनेर बताउनु भयो। र देवी भागवत पाठ गर्ने कथा सुन्ने देवी प्रति स्नेह राख्ने त्यस्तो व्यक्तिलाई महामारीबाट उत्पन्न उपद्रवहरूको घोर भएर उल्कापात कुनै पनि प्रकारले डर हुँदैन, भूकम्पको डर पनि हुँदैन, अनावृष्टि अतिवृष्टि आदि समस्त पापहरूबाट मुक्त हुन्छ। देवी भागवतको श्रवणले कुनै पनि प्रकारको भयहरू हुँदैन महाराज। देवी भागवतको श्रवणबाट स्कन्द ग्रह अपस्मार शकुनी रेवती पुतना अन्धपुतना शीत पुतना मुखमण्डिका नैगमेश आदि बाल ग्रहहरू हुन्छन् कि हेर्नुहोस् न, ती बाल ग्रहहरूबाट जुन पीड़ा बच्चाहरूलाई भएको छ ती पीड़ाहरू पनि आज सन्चो हुन्छ। भूत प्रेतबाट उत्पन्न भएका सारा दुःखहरू तर्सेका सातो गएका सम्पूर्ण रोगहरू ठिक हुन्छन् भनेर बताउनुहुन्छ। यस्तु भागवतम देव्य पठेत भक्त्या श्रुणोति वा धर्मार्थम च कामम च मोक्षम च लभती नरः। जुन मानिसले श्रीमद् देवी भागवत पढ्दछ अथवा सुन्दछ त्यसले धर्म अर्थ काम र मोक्ष प्राप्त गर्दछ। द्वारकामा पनि भगवान श्रीकृष्णलाई यस्तै प्रकारले समस्या परेको बेलामा भगवान कृष्णका पिता वसुदेव र माता देवकीले देवी भागवत नभए के लगाउनु भएको थियो भनेर भन्न थाल्नुभयो। र यहाँ भन्नुहुन्छ कसरी भगवान कृष्णलाई समस्या पर्यो, किन आज वसुदेव र देवकीले नभा यज्ञ लगाएर भगवान कृष्णलाई संकटबाट उद्धार गर्नुभयो भनेर आज यहाँ प्रश्न गर्न थालेका छन्। सुतजी महाराजले विभिन्न प्रकारले सम्झाउनुहुन्छ। हेर्नु ऋषि मुनिहरू, भगवान शिव र माता भगवती देवी शक्ति शिव र शक्ति दुईटाको आधा आधा अंग भएर यो जगत धानिएको छ। त्यसकारणले भगवान शिवको कहीँकै अर्धनारीश्वर आधा नारी आधा पुरुष भएको मूर्ति पनि हामीले देख्न पाउँछौ, स्वरूप पनि। त्यसकारणले भगवान शिव बिना शक्ति अधुरो, शक्ति बिना शिव अधुरो। शिव र शक्ति दुवैको जब मिलन हुन्छ तब जगतमा आनन्द आउँछ, खेल सुरु हुन्छ। त्यस पछाडि सिद्धहरूले योगीहरूले जुन ब्रह्मानन्दको प्राप्तिको जुन विषय जुन आनन्दको अनुभूतिको जुन विषय प्रसंग सुन्न पाइन्छ त्यसको अनुभूति गर्नको निमित्त आज परमात्मा शिव र शक्ति माता भगवती शक्तिको विभिन्न प्रकारले उपासना गर्नुपर्दछ। र शिव र शक्तिको मिलन भएपछि जीवको ऊर्ध्वगमन सुरु हुन्छ, यस्तो प्रकारले यहाँ वर्णन गर्नुहुन्छ। र मुक्तिको निमित्त माता भगवतीको उपासना अत्यन्तै उत्तम छ, किनभने शिव पुराणमा पनि यस्ता प्रसंगहरू हामीले सुनेका छौं। भगवान शिवले आशीर्वाद दिनुभएका र फेरि माता भगवती हामीले सम्पूर्ण रूपमा सुन्न पाएनौ। चञ्चुलाको कथा आउँछ, एउटा चञ्चुलाको कथा, देवराजको कथा आउँथ्यो। एउटा ब्रह्मराक्षस भएर बसेको आफ्नो पतिलाई पतिव्रता नारीले माता पार्वतीसँग आज सखी भएर कैलाशमा बस्नुभएको थियो। माता पार्वतीको आशीर्वादले त्यो ब्रह्मराक्षसलाई कैलाशमा लिएर आउनुभएको थियो, त्यस्तो कथा हामीले शिव पुराण भने सुनेका छौँ। त्यसकारणले माता भगवती बिना यो संसारै चल्न सक्दैन, अष्ट प्रकृतिबाट यो जगत बनेको छ, हाम्रो देह बनेको छ, सारा जगत अष्ट प्रकृतिबाट निर्मित भएको छ भनेर विभिन्न प्रकारले प्रकृति माता भगवती शक्ति स्वरूपा माताको दिव्य प्रकारले यहाँ वन्दना गर्न थाल्नुभयो। भगवान श्रीकृष्णले पनि एकपटक त्यो सेवन्तक मणि खोज्दै खोज्दै जानुभयो, किनभने आफूलाई आरोप लागेको थियो चोरी गरेको भनेर। त्यो सेवन्तक मणि खोज्दै गएपछि गुफामा गएर जम्मवानसँग युद्ध भयो, धेरै समय लागेको भएर आज ती यदुवंशीहरू डराए, रुदै रुदै भगवान आज भित्र गुफामा प्रवेश गर्नुभएको आउनु भएन भनेर आज वसुदेवजीलाई यसरी समाचार लिएर आएका छन्। ती सत्राधित नाम गरेका एकजना यदुवंशी थिए र ती यदुवंशीले विभिन्न प्रकारले भगवान सूर्यनारायणको दिव्य प्रकारले आज प्रार्थना उपासना गरेर भगवान सूर्य अत्यन्तै प्रसन्न हुनुभयो
र भगवान सूर्यले ती सत्राजित नाम गरेका यदुवंशीलाई अत्यन्तै दिव्य चमचम चमचम चम्किने सेमन्तक नाम गरेको मणि प्रदान गर्नुभयो। त्यो मणि लगाएर आज ती सत्राजित जसै यदुवंशी ती द्वारकामा आउनुभयो। आज यदुवंशीहरू अचम्ममा परे, भगवान सूर्यनारायण नै आउनुभएपछि यस्तो तेजी रूपमा आयो भनेर सबैजना दङ्ग परेर भगवान श्रीकृष्णको आसन नजिकै गएर भने, हे भगवान, हजुरलाई भेट्न साक्षात सूर्यनारायण आउनुभएको छ, हेर्नुहोस् त जगतै उज्यालो पार्दै आज धराधाममा आउनुभयो भनेर भन्न थाले। भगवान श्रीकृष्णले यसो हेर्नुभयो, यिनी त भगवान सूर्य होइनन्, यिनी त सत्राजित हुन्। सूर्य भगवानले यिनलाई सेमन्तक मणि प्रदान गर्नुभएको छ, त्यस कारणले अत्यन्तै तेजिला भएका छन्। ती सेवन्तक मणि यिनले आफ्नो हृदयमा धारण गरेका छन्। त्यसैको तेजको प्रभावले आज सारा जगत जाज्वल्यमान भएको भनेर भगवान कृष्णले बताउनु। त्यस्तो दिव्य मणि प्राप्त गरेका ती सत्राजित आज भगवान कृष्णको द्वारमा आएर भगवान कृष्णलाई प्रणाम गरे र भगवान श्रीकृष्णले भन्नुभयो, सत्राजित हजुरले बडा दिव्य प्रकारले यस्तो मणि प्राप्त गर्नुभएछ, अब यो मणिको त हजुरलाई के काम भनेको, दिनदिनै दस तोला सुन दिन्छ अरे, आठ भा त्यस्तै आश्रममा भए त काम लाग्थ्यो। अब भगवानले भन्नुभयो, यो त राज्यमा भयो भने राज्यको विकास हुन्छ, प्रजाहरूले सुख पाउँछन्, यहाँ स्वास्थ्य फ्री गर्न सकिन्छ, शिक्षा फ्री गर्न सकिन्छ, वृद्ध भत्ताहरू दिन सकिन्छ, किनभने दस तोला सुन त दिनदिनै आइरहेछ नि त। अब तपाईँले त्यो लहर धनगार क्यार्ने यो त भगारी भरेर सुन्ने, राजा अग्रसेनलाई दिनुहोस् भनेर भगवानले दिनु भन्नुभएको, के को दिन मन लाउँथ्यो, दिएनन्। त्यो सत्राजितले भने, भगवान अब त्यति दुःख गरेर सूर्यले दिएका, अब मेरा मित्र पनि हुन् सूर्य, सम्झना पनि हो बिचरा, अब दिएर जानुभयो, फेरि मैले कसरी अर्कालाई दिन, यो उपहार हो भन्न थाले। भगवान कृष्णले भन्नुभयो, ल ठिकै छ, तपाईँको भाव त्यस्तो छ भने तपाईँ नै राख्नुहोस्, अब यदि मनमा खुसी छ भने दिने हो, जबरजस्ती तपाईँ अर्काको सम्पत्ति भनेर भगवानले भन्नुभयो। सत्राजितका भाइ प्रसन्नले त्यो सेमन्तका मणिलाई हृदयमा धारण गरे र शिकार खेल्नलाई वनमा गएछन्। अब शिकार खेल्नलाई वनमा जसै ती गएका छन्, वनमा गएपछि एउटा सिंह आयो, सिंहले ती प्रसन्नलाई मारिदिएछ र सिंहले त्यो मणि लिएर त्यहाँबाट जाँदै थियो, उताबाट जाम भवान नाम गरेका एकजना भालु आए र त्यो सिंहलाई मारेर फेरि त्यो मणि लिएर गएर आफ्नो छोरीलाई खेलाउन दिनुभयो। अब ती भालुले त्यो छोरीलाई खेलाउन दिएको त्यो मणि हराएपछि सत्राजितले विचार गरे, होइन मणि त छैन त, कसले लग्यो, भाइ पनि छैन, मणि पनि छैन, अब कृष्ण भगवानले हिजो भन्नुभएको थियो, माग्नु भएको थियो कि मसँग, मणि मगाइदेऊ भयो, तिमीलाई काम छैन भन्नुभएको थियो, मैले दिइन, अब पक्कै हो न हो कृष्ण भगवानले नै चोरेको हुनुपर्छ या कसैले, तर बाहिर नजाओस् यो कुरो भनेर बुढीलाई भन्नुभयो। अब माताजी जानुभयो धारमा, हाम्रो बुढाले त्यस्तो भन्नुभयो, कसैलाई नभनाई फेरि भन्नुभयो, फेरि अर्कीले त्यस्तै भन्नुभयो, फेरि अर्कीले त्यस्तै भन्नुभयो, भन्दा भन्दै त सारा संसारमा फैलियो। भगवान कृष्णले त सत्राजितको सेवन्तक मणि चोर्नुभयो, कहाँ लुगाउनु भयो होला भन्न थाले। अब भगवान कृष्ण जसै यो कुरा सुन्नुभयो, अब यो कलङ्कलाई मैले मेटाउनु पर्छ भनेर भगवान श्रीकृष्ण त्यहाँबाट जानुभयो। दुर्ग उठेर यदुवंशीहरूको साथमा जानुभएको छ र गएर त्यो मणि खोज्नको निमित्त भगवान प्रसेनलाई सिंहले मारेको ठाउँमा पुग्नुभयो, त्यहाँ रगतै रगत देख्नुभयो र त्यो सिंहले मणि लिएर जाँदाखेरि त्यो सिंहको पाइला पछ्याउँदै जानुभएको थियो, भालुको ठ्याक्कै गुफा देखियो र त्यही गुफामा भगवान श्रीकृष्णले भित्र पस्ने विचार गर्नुभयो। यदुवंशीहरूलाई भन्नुभयो, तिमीहरू यहीँ बस, म भित्र गएर मणि लिएर आउँछु भनेर। जब भगवान भित्र बस्नुभयो, यादवहरूलाई भन्नुभयो, जबसम्म म फर्केर आउँदिन तबसम्म तपाईँहरू यहीँ बस्नुहोस् भनेर भित्र बस्नुभयो। ती द्वारकावासीहरू त्यहाँ कुरेर बसेका छन्, ऋक्षराज सुतं दृष्ट्वा कृष्णो मणिधरम् हर्तुमैच्छन् मणिं तावद् भ्रातृ इति क्रोशवितवद्
अब ती भात छोरा खेल्दैरहेको देखेर भगवान श्रीकृष्णले मणि च्याप्प समात्नु भएको थियो. आज भगवानलाई देखेर ती बालुका छोराछोरी चिच्याउन थाले. बडा चिच्यायो. चिच्याएको सुनेर ती भालुका छोराछोरीहरूलाई हेर्न बसे कि धाई आमा दगुर्दै आउनुभयो र उनी पनि चित्याउन लाखर गरेको सुनेर तुरन्तै त्यहाँ ती जाम्बवान भगवानलाई एकैचोटि आक्रमण गरे. भयङ्कर युद्ध भयो. एवं त्रि नवरात्रम तु महत्वोत्तममत्तय कृष्णागमं प्रतीक्षन्तस्तास्तुर्तारी पुरौकसा. 27 दिनसम्म हेर्नुहोस् त्रि नवरात्र अरे सत्ताइस रात भयानक युद्ध भयो अरे. एकदम ठुलो लडाई भयो र ती बाहिर बसेका यदुवंशीहरूले 12 दिनसम्म त कुरे. द्वादश दिन बाह्र दिनसम्म कुरे. त्यसपछि अब भगवान श्रीकृष्ण आउनुहुन्न फर्केर. हामी भित्र जाँदाखेरि पनि हामीहरू पनि अब कृष्ण भगवानै फर्केर आउनु भएन भने हामी फर्किएला भन्ने के आश. जान हुँदैन हामी भित्र. हामी फर्क्यौँ भनेर गए डराएर रुदै रुदै गए. र भगवान कृष्ण त त्यो गुफामा मणि लिन जानुभएको. फर्केर आउनु भएन बर्बाद भयो भनेर माता देवकी र पिता वसुदेवलाई सारा वृत्तान्त सुनायो. सत्राजितम सपन्तस्ति सर्वे शोकाकुला विषम वसुदेव महाभाग श्रुत्वा पुत्रस्य ताम. सुनेपछि तत्राजितलाई कोस्न थाले, गाली गर्न थाले, धिक्कार छ यस्ता जे पाए त्यही बोलेर आज हाम्रो भगवान श्रीकृष्ण हामी सबैका सहारा हुनुभएका कृष्णलाई हामीले गुमायौं महाराज भनेर सम्पूर्ण शोकाकुल भए. कृष्णका पिता वसुदेव जसै यो समाचार सुन्नुभयो अत्यन्तै आकुल व्याकुल हुनुभयो, मूर्छित हुनुभयो, बिहोस हुनुभयो. आमा बार बार बिहोस हुनुभएको छ, बडा दुखी हुनुभएको छ. मेरो बाबु, मेरो कृष्ण बल्ल बल्ल सानैमा जन्मिने बित्तिकै नन्दगाउँमा गएर हुर्कियो. ठुलो भएपछि बल्ल बल्ल हामीले काखमा खेलाउन पाएको. त्यही पनि आज ती गुफामा गएर यो सत्राजितले गर्दा हराए. लो बर्बाद भयो. हामीलाई त छोरो खेलाउन लेखेकै रहन्छ, छोराको भाग्य नै रहन्छ. बुढेसकालमा सहारा बल्ला भनेको बर्बादै भयो भनेर बडा बिलौना गर्न थाल्नुभयो देवकी माताले. अब यस्तो देखेर आज सम्पूर्ण दुखी भए. र त्यसै बेलामा देवर्षि नारद आउनु, नारायण नारायण भन्दै आउनु. देवर्षि नारदलाई देखेर वसुदेवजी झुरुक्क उठेर सम्मान गर्नुभयो. हे गुरुदेव, हजुरको आगमन भयो यस्तो दुःखको बेलामा भनेर स्वागत गर्नुभएको छ. नारदो नामयम प्रश्वा वसुदेव महामतिम पप्रच्छाचेदो श्रेष्ठम किम चिन्तयसि तद्वदा. नारदजीले भन्नुभयो, हे वसुदेवजी, के को चिन्ता गर्नुभएको छ? बडा शोकातुर देखिनुहुन्छ, एकदम आत्तिएको जस्तो देखिनु भएको छ. के कारण हो भन्नुहोस् भनेर नारदीले भनिसकेपछि वसुदेवजीले भन्नुहुन्छ, हेर्नुहोस् बल्ल बल्ल 13-14 वर्षको भएपछि छोरो घर फर्केको. अब बुढेसकालको सहारा हुने भयो भनेको त हाम्रो प्यारो छोरो कृष्ण आज प्रसन्नको खोजी गर्नको लागि वनमा गएका थिए. त्यहाँ प्रसन्नलाई मृत अवस्थामा देखेछन् र प्रसन्नलाई मार्ने सिंहलाई खोज्दै खोज्दै गुफामा पुगेछन् र गुफाभित्र छिरेको छिरेको छिरै भयो, फर्करै आएनन्. बर्बाद भयो. हे गुरुदेव, हे नाराजी, म त अब के गर्ने? बुढेसकालमा सारा त्यो पनि खसियो. हामी दुईटा बुढाबुढीको बिजोगै हुने भयो. सारा यदुवंशीहरूको सहारा पनि खसियो. हे गुरुदेव, अब के गर्ने होला? कस्तो हो, कसरी चित्त बुझाउने होला भनेर धोरू रुन थाल्नुभयो. अब माता पिता रहेको देखेर नारदजी पनि बडा दुखी हुनुभयो. नारदजीले भन्नुभयो, चिन्ता नगर्नु सुस्थिति. हजुरले भगवान कृष्णलाई यदि प्राप्त गर्नु छ भने पुत्र

त्यसपछि नाराजी त अन्तर्यामी हुनुहुन्छ कि नाराजीले यसो दिन गर्नुभयो भगवानको त अब 27 दिनसम्म युद्ध गर्ने हो कति दिन भयो अहिले हराएको कति दिन भयो भन्नुहुन्छ 12 दिन त यिनीहरू बसेर दिन बाहिर कुरेर आइसके आज 18 दिन भयो ए ल अब अझै 9 दिन लागि रहेछ अब 9 दिन तपाईँले नभए के गर्नुहोस् माता देवीको नभए के गर्नुहोस् सत्सँग सुन्नुहोस् माता भगवतीको भजन कीर्तन गर्नुहोस् व्रत गर्नुहोस् देवी भागवत लाउनुहोस् 9 दिनको ट्याक्क भगवान 9 दिनको दिन ट्याक्कै आइपुग्नुहुन्छ ल मनर नारदीले भन्नुभयो आज वसुदेव र देवकीले धुमधामका साथमा देवी भागवत गर्नको लागि तयार हुनुभएको छ महाराज अब देवी भागवत कसरी गर्नुभयो कथा व्यास कसलाई बोलाउनु भयो पण्डितजी कसलाई बोलाउनु भयो कलाकार कसलाई राख्नुभयो सम्पूर्ण कुरा भोलि सुन्ने आज समय सिद्धियो अब देवी भागवत कथा हो आज पहिलो दिन हामीले मंगलाचरण गरिएको छ भोलिबाट सम्पूर्ण जो आवाजलाई सुन्नुहुने सम्पूर्ण श्रद्धालुहरू आउनुहोला अत्यन्तै आनन्ददायक देवी भागवतको कथा हामीले नित्य प्रतिदिन हामीले

0: राम कृष्ण सापकोटा लक्ष्मी सापकोटा गैंडाकोटबाट 1155 प्रदान गर्नुभएको छ। मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु होला र आरतीको लागि कर्ताजीहरू छिट्टो आइदिनु होला, आरतीको समय भएको छ। अनि आज बिहान पाल्पा रामपुर नगरपालिकाबाट जहाँ हाम्रो अहिले मञ्चासीन हुनुहुन्छ नारायण ओस्तीजी, उहाँको गाउँबाट वडा नम्बर 1 का वडा अध्यक्ष कपिल खाँडज्यूको संयोजकत्वमा 4 गाडी भक्तहरू आएर दर्शन गरेर फर्किनुभयो आज बिहान। पाली बजाउनुहोस् त। उहाँहरू दिउँसो आउनुभएको त यहाँ बिहानै आएर समय मिलाउनु पर्यो, यो कालीगण्डकी करिडोरबाट उहाँबाट यहाँ आउँदा लगभग 3.5 घण्टा लाग्छ। यस्तो भव्यता जतासुकै जहाँसुकै यो कार्यक्रमको सुवास सुगन्ध फैलिएको छ। हामीले अझै पनि भनेर हुने ठाउँमा हामीले भनौं 14 गते समापन याद गर्नुहोला, सबैलाई भनिदिनु होला। 8 गते करोडौं बत्ती बाल्ने त्यो पनि सबैले भनिदिनु होला। 6 गते 1008 कन्या पूजन हाम्रा विशेष कार्यक्रम नै छन्। अब नजिक आउनुहोस्, सबै नाचौं एउटा एक दुईवटा चुटकामा। कर्ताजीहरू छिटो आइदिनु होला, आदरणीय कर्ताजीहरू आरतीको लागि एकदम छिटो आउनुहोला। अनि आरती पछि टीका प्रसाद लिएर हामी सबै बिदा हौला। ओम
1: भोलि भक्त वत्सल भगवानको
0: जय हो।
1: सबैजना अगाडि आउनुहोला, पाण्डाल भरिरहनु भएको भक्तहरू सबै अगाडि आउनुहोला। हरे आज भन्दै
0: पम्पलेटहरू पनि लिएर जानु होला लानको लागि।

0: सत्यको लागि कैलाश कोइरालाजी छिट्टो आइदिनु होला। कर्ता कैलाश कोइरालाजी।
1: ओम ल, अब आरतीको तयारी हुँदैछ।

0: सकलं परस्मै नारायणाय इति समर्पयामि। पुराण पुरुषोत्तमाय नमः। ओम जगेन जगमय जन्तदेवास्थानि ब्रह्माणि प्रथमान्यासन्नति हनाकमयमानः सजन्त चतुर्पूर्वे साध्याः सन्ति देवाः। ओम देवः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोखवयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्ति सर्वगुं शान्तिः शान्तिरेव शान्ति सामा शान्तिरेधि। ओम शान्तिः शान्ति शान्ति सुशान्तिर्भवतु। जय
1: श्री शिव गोरक्षनाथ को सिद्ध नवनाथहरूको सिद्ध चौरासी नाथको हामी सबैका नाथ देवादिदेव महादेव श्री पशुपति नाथको आजको आनन्दको यिनै दिव्य प्रस्तुतिको साथमा आजको मञ्चीय कार्यक्रम पनि यहाँ समाप्त हुन्छ। व्यासजीको हातबाट टीका लिने इच्छा छ, टाढा टाढाबाट आउनु भएको छ, भोलि आउने पाउला नपाउला भन्ने छ भने मञ्चमा आएर हाम्रो रविचन्द्र सुवेदी सर लगायत दिनदिनै आउनुभएको छ। यो क्यामेरा हटाइदिनु होला, यहाँ लड्ला क्यामेरा लड्ला। टीका लाउने इच्छा भएको सबै माथि आएर टीका लिएर प्रसाद दिनुहोला। अब माथि आउन अप्ठ्यारो मान्नेहरू तलैबाट प्रसाद दिनुहोला। र भोलि बिहानै 11 बजेबाट नै हाम्रो कार्यक्रम शुरू हुनेछ। सबैले यही सन्देश जतासुकै लगिदिनुहोला, आफ्ना आफ्ना सामाजिक सञ्जालबाट पनि यहाँका सुन्दर पक्षहरूलाई जनजनमा पुर्याउनको लागि सबैले सहयोग गर्नुहोला। पम्पलेटहरू लिएर जानुहोला, यहाँ कता छन् छापिएका पम्पलेटहरू बाहिर राखिदिनुहोस् कृपया। ओ यता यता कुनामा रहेछन् यी पम्पलेटहरू। एकैपछि यिनको कुनै पनि काम छैन, अझै पनि लगेर एउटा एउटा यहाँ राष्ट्रगुरु योगी नरहरिनाथको इतिहास लेखिएको छ त्यो एउटा पम्पलेटमा, त्यो सधैँ घरमा राख्यो भने हजुरहरूलाई धेरै ठूलो काम गर्छ। अनि प्रचार प्रसारको लागि पनि कहाँ छ के छ कसो छ भन्ने कुरा भयो भने एउटा मात्र त्यसमा सुधार्नु होला। त्यहाँ समापन 13 गते लेखेको छ, यहाँ गुरूहरूले सल्लाह गरेर 14 गते समापन बनाउनु भएको छ। अरू त्यो अत्यन्तै ऐतिहासिक पर्चा बनेको छ, त्यसलाई लगेर त्यहाँ गुरू गोरक्षनाथ आदि लगायत हाम्रा आदि पुरूषहरूको त्यहाँ फोटो छ। एकदमै हेला गर्ने गरी कचराको डब्बामा फाल्ने गरी पम्पलेटहरू नलगिदिनु होला। त्यो पम्पलेट मात्रै घरमा राख्नुभयो भने पनि धेरै नकारात्मक हटेर जानेछन्। यो विश्वासको साथमा विश्वासम फलदायकम हजुरहरू सबैले यहाँ गर्नुभएको सेवा। आज पाल्पा रामपुरदेखि आउनुभएका 4 बस भक्तहरूलाई दिनभरि हामीले यहाँ स्वागत गर्न पाएको भए कति आनन्द आउँथ्यो। अब हामीले सम्बोधन पाइनौ, मंगलमय शान्तिमय बितोस्। अहिलेसम्म त उहाँहरू पुगिसक्नुभयो होला यहाँ गैंडाकोट कालीगण्डकी चोकबाट लगभग 3 सवा 3 घण्टामा। बाटो एकदम राम्रो छ, सुन्दर दृश्यहरू छन् त्यहाँ। उहाँहरू पक्कै पनि पुग्नु भएको छ। यात्रा सुखद रहोस्। यहाँ आएर जाने भक्तहरूको जीवन अत्यन्तै मंगलमय। भोलि बिहान 11 बजे ओमकारको ध्वनि सहित पुनः यसै मञ्चबाट उपस्थित हुने वाचा गर्दै तबसम्मको लागि मेरा वाणीहरूलाई बागीसरी भगवतीमा विश्राम गर्दै मैले बोल्ने क्रममा धेरै त्रुटिहरू भएका छन्, ती त्रुटिहरूलाई सबैले बिर्सिदिनुहोला, राम्रा पक्षहरूलाई मात्रै लिइदिनुहोला। श्री सनातन सांस्कृतिक सम्पदा महायज्ञका संयोजक एवं मूलकर्ता आदरणीय प्रेमनिधि भारद्वाजी, यसै संस्थाका उपाध्यक्ष श्री सीता कुमारी मास्तोलाजी, यसै संस्थाका महासचिव तथा धार्मिक सम्पदा तथा आमा समूह समन्वयकर्ता श्री रामप्रसाद गौतमज्यू, यसै संस्थाका कोषाध्यक्ष तथा कोट्यौ महायज्ञका पूजा सामग्री व्यवस्थापन संयोजक श्री राजेन्द्र प्रसाद आचार्यज्यू, महासचिव श्री दिल्लीराज पण्डित

0: plus.
1: सफाई और लेप सुन दे नूंचा रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क
6: 56 4 93 4 95।
7: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको

0: स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: मरे नि के हो?
7: हेर त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिलावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त चार दिनमा नि पुग्नु। जामिना

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुप नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार सेनसेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
10: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
9: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: ए साथी, ऊ त्यहाँ माथि हेर त, बादल भन्दा माथि, कति राम्रो छ। मलाई त्यही जान मलाई। आहा, कति राम्रो। तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर।
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
6: बुझिस।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो? केको हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार स्वयं सेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के भयो, के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
12: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
14: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
13: हो त है, हामीले त ध्यानै नदिएको।
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
18: सचेत बनाऊ
17: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

तोडफोड न करता आली.

0: भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतकै पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8,95,00,000 रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तुलसीराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ

अघि ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।

0: तसर्थ अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
1: सन्तोषी रावल बाजुराका नागरिक पुर्ख्यौली फस्टाउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्ट सँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिला

अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियमले

बोकेको बधी महिनाका लागि मात्र

0: हुनु पर्यो. त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ. तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
1: मित्रजीवहरू
0: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जसले सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ.
1: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
0: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि
1: ढुसी
0: पाइन्छ, जहाँ पनि पाइन्छ. अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्,
1: यो त एकदमै नौलो विषय. ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
0: नौलो हो. एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने अर्को शत्रु पनि हुन्छन् होइन. हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो. विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्मा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ.
1: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो. जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त. त्यति बेलासम्म त त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ. त्यसको समाधान चाहिँ के हुन सक्छ?
0: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो. किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ. यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ. र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो. हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा ग्रस्त एरिया
1: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त. केही
0: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो होइन. किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यस कारण उनीहरू अनभिज्ञ हुन्छन्. यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसान जागरूक छन् उनीहरूबाट पनि इन्फर्मेसन आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ.
1: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भएर आउँछ नि त. त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
0: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो. नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन. जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वका साथ अगाडि बढाइएको छ. हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ. तर यहाँ त्यस्तो छैन नि, यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ. अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो. त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको. यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ. यो त ठुलो एरिया भयो. जस्तै बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ. र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन, यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ.
2: यो कुराकानी सँगै आजका साथ अर्को विषयका साथ उपस्थित हुनेछौ.
3: पासपोर्ट

आँखाको थेरापी, पर्दा सात जलबिन्दुको उपचार, नाक

0: र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका

0: बाटो भनेको बिरामीसित प्रत्यक्ष संलग्न, जस्तै प्री हस्पिटल केयर भनिन्छ, हस्पिटल आउनुभन्दा अगाडि चोट लाग्न नदिन के गर्नुपर्ने हुन्छ, चोट लागिसकेपछि हस्पिटल आउनुभन्दा अगाडि के गर्दाखेरि चाहिँ बिरामीलाई बढी फाइदा हुन्छ र जीव ज्यान जोगाउन सकिन्छ, र हस्पिटलमा उपचार गर्दा चाहिँ कसरी छिटो छरितो र पहिलाको भन्दा अझ प्रभावकारी गरेर उपचार गर्दाखेरि चाहिँ बिरामीलाई फाइदा हुन्छ भनेर गरिन्छ, र उपचार गरिसकेपछि समाजमा पुनर्स्थापना कसरी छिटो छरितो र सहज रूपमा गर्न सकिन्छ भनेर यसको अध्ययनहरू भइरहेको हुन्छ। यसमा सेमिनार ट्रेनिङहरू र नयाँ सिद्धान्तहरू प्रतिपादन भइरहेको हुन्छ संसारमा, हो त्यसलाई चाहिँ हामी सम्पूर्ण चिकित्सक माझ सहिलोसँग पुर्याउने र त्यसैलाई नै हामीले कार्यान्वयन गर्नको लागि यस्तो संस्थाहरू चाहिँ हामी जस्तो प्र्याक्टिसिङ अर्थोपेडिक्स सर्जनको लागि चाहिँ अत्याधुनिक थियो, अब विभिन्न कारणले गर्दा भएन र अहिले ढिलै भए पनि नेपालमा यो सुरुवात भएको छ।
1: हजुर, यो चाहिँ सम्भवतः पहिलोचोटि यो समिति गठन भएको हुनसक्छ होइन सर? अहिले
0: हजुर नेपालमा चाहिँ पहिलो हो र देशमा एउटा नै हुन्छ प्रायः, किनभने अब कि त रिजनल हुने भयो होइन, अब जस्तै ट्रमा सोसाइटी अफ चितवन, सोसाइटी अफ गण्डकी प्रोभिन्स अथवा पोखरा, यस्तो यस्तो रिजनल अथवा यसको सब के अरे डिभिजन अथवा ब्रान्चेजहरू चाहिँ हुने भयो, तर देशमा त ट्रमा सोसाइटी भने त एउटा नै हुन्छ प्रायः गरेर।
1: र सर, अब यो संस्था गठन भइसक्नु भएको छ, अब सम्भवतः यहाँहरू इनिसियल फेजमा हुनुहुन्छ, यसका विविध ढाँचाहरू बन्न बाँकी नै होला, तर पनि अब एउटा मेन उद्देश्य यहाँले राखेर यो संस्था बनाइसके पछाडि कसरी जाने भन्ने एउटा फ्रेमवर्क चाहिँ पक्कै पनि तयार भइसकेको हुनुपर्छ। अब यो संस्थाले बेसिकल्ली चाहिँ जस्तो यो हाडजोडीसँग सम्बन्धित डाक्टरहरूको, चिकित्सकहरूको, नर्सहरूको अथवा हस्पिटलहरूको हक र हितमा बढी सम्बन्धित हुन्छ अथवा बिरामीहरूसँग सिधा जोडिएको हुन्छ यसको भोलिका काम?
0: यो दुइटै हुन्छ, बायोलेट्रल हुन्छ। यो कस्तो हुन्छ भने अहिले मैले अहिले छोटकारी पनि भने, अब कसैले उद्देश्य अथवा एम्स अब्जेक्टिभ्स होइन अथवा मिसन गोल सोध्नु भएको होला, म सबैलाई एकमुष्ट समष्टिगत रूपमा भन्दा पनि यसले पहिला चाहिँ चिकित्सकहरूलाई दक्ष बनाउनको लागि सहयोग गर्छ। जस्तै दक्ष कसरी बनाउने, अलरेडी पढिसकेका त हुनुहुन्छ, पढिसके तापनि क्लिनिकल प्र्याक्टिसमा अथवा अन्य नन के अरे यो एकाडेमिक के अरे नन एकाडेमिक त नभनौँ न, तर यो नेपाल मेडिकल काउन्सिलसित सम्बन्धित एमएस पास गरिसकेपछि जस्तै फेलोसिपहरू गर्नको लागि ट्राभलिङ फेलोसिप, लङ टर्म फेलोसिप र चोटपटक र दुर्घटनासित मात्रै सम्बन्धित रहेर काम कसरी गर्दा चाहिँ बढी बिरामीलाई फाइदा हुन्छ भन्ने ट्रेनिङहरू, सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्नलाई जुनियर डक्टर्स एज वेल एज सिनियर डक्टर्सको लागि यसले एक नम्बरमा काम गर्छ। दुई नम्बर भनेको त्यस्तो दक्षता हासिल गरिसकेपछि बिरामीमा को उपचारमा त्यही दक्षतालाई लागू गराउँदा अथवा एप्लाई गर्दा त्यही अनुसार कार्य गर्दाखेरि चाहिँ उपचार विधि पनि राम्रो हुने भयो र त्यसको रिजल्ट परिणाम पनि राम्रो आउने भयो। तेस्रो भनेको अब हाम्रो न्यूनीकरण प्रिभेन्सनतिर पनि जान्छ, जस्तै दुर्घटना कसरी भइरहेको छ, के भयो भने कम गर्न सकिन्छ भनेर जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिन्छ यसै अन्तर्गत। जस्तै सरकारको लागि एउटा एडभाइजरी अथवा एउटा एडभाइजरी समितिको रूपमा यसले काम गर्छ, किनकि यहाँ विज्ञ डक्टरहरू हुनुहुन्छ, उपचारमा के कस्ता बिरामी के भएर आएका छन् र अब त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्ने हुन्छ भनेर एउटा प्रतिवेदनहरू तयार हुन्छ बारम्बार होइन टाइम एनालिसिस, त्यस्तो प्रतिवेदनहरू सरकारलाई चाहिँ सुझावको रूपमा दिन सकिन्छ, जुन चाहिँ सरकारले कार्यान्वयन गर्यो भने देशमा चोटपटक तथा दुर्घटनाबाट हुने जोखिम अथवा जीवजनको क्षतिहरू चाहिँ कम गर्नको लागि सहयोग गर्छ। अर्को भनेको नेसनल ट्रमा रजिस्ट्री भनिन्छ, नेपालमा कति दुर्घटना भइरहेछन्, कुन प्रकृतिका बढी भइरहेछन् होइन, र त्यसको लागि उपचारको लागि कस्ता किसिमका जनशक्ति र कस्तो किसिमको शिक्षाहरू दिलाउन चाहिँ आवश्यक छ अहिलेका जनशक्तिलाई, जसले गर्दा नयाँ किसिमका दुर्घटना र चोटपटकबाट भएका रोगहरूको उपचार गर्न सकिन्छ भनेर यसले स्टडी गर्न सक्छ र एउटा रेकर्ड पनि राख्छ। त्यो अहिलेसम्म नेपालमा छैन, प्रत्येक इन्डिभिजुअल हस्पिटलहरूको त होला तर नेसनल लेभलमा छैन, त्यसको लागि सरकारसँग सहकार्य अथवा सरकारको सुझाव, सरकारको एउटा सुझाव दिने अङ्गको रूपमा चाहिँ यसले काम गर्न सक्छ। यसरी हेर्दाखेरि धेरै कुराहरू छन्, एउटा सरकारसित सम्बन्धित, अर्को जन सरकारसित के अरे प्रत्यक्ष सम्बन्धित र अर्को हामी चिकित्सकहरूको वृद्धि विकासको लागि सम्बन्धित यी सबै कुराहरू चाहिँ यो संस्थाको मूल उद्देश्यहरू हुन्छ।
1: अब यो चाहिँ अहिले तपाईँहरूले नेसनल रूपमै गठन गर्नु भएको छ, अहिलेको कमिटीमा कतिजना सम्मिलित हुनुहुन्छ र यसको जस्तो नेटवर्क छ अहिले, जस्तो ट्रमा सेन्टर तपाईँ आफै एउटा ट्रमा सेन्टरको सञ्चालक पनि हुनुहुन्छ र यस्ता ट्रमा सेन्टरहरूलाई मात्रै जोडेको छ अथवा हरेक हस्पिटलहरूमा जो भाग जोड्नेको विभागसँग सम्बन्धित रहेर डक्टरहरू पनि हुनुहुन्छ विभिन्न सरकारी हस्पिटलहरूमा अथवा गैर सरकारी हस्पिटलहरूमा उहाँहरूलाई पनि जोडिएको छ, के छ यसको चाहिँ क्राइटेरिया?
0: यो मुख्य गरेर अर्थोपेडिक ट्रमा हार्ड जोर्नी तथा नसा

0: सर, अघि तपाईँले यही भनाइ चाहिँ कुरामा जोड्नु भयो, एउटा जस्तो अर्थोपेडिक सोसाइटी र यो ट्रमा सोसाइटी त फरक होइन नि,
1: यो नेपाल अर्थोपेडिक एसोसिएसन भनेर हाम्रो लगभग 28 वर्ष अगाडि स्थापना भएको एउटा हार्जोनीसित सम्बन्धित संस्था छ। त्यो संस्था भनेको हाम्रो मदर इन्स्टिच्युट हो। हामी सम्पूर्ण ट्रमा सर्जनको लागि पनि, हामी सम्पूर्ण अर्थोपेडिक सर्जनको लागि पनि, त्यो अर्थोपेडिक्सभित्र पनि हामी कोही चाहिँ अब आर्थोप्लास्टिक सर्जन भनेर छौँ, कोही चाहिँ अब आर्थोस्कोपी सर्जन भनेर छौँ, कोही हामी अन्कोलोजी मस्कुलोस्कुलेटिव अन्कोलोजी भनेर छौँ, कोही हामी पिडियाट्रिक्स अर्थोपेडिक्स भनेर छौँ। यो सबैको खाता सङ्गठन भनेको चाहिँ हाम्रो नेपाल अर्थोपेडिक एसोसिएसन हो। सुपर स्पेसियालिटी सम्बन्धित मात्रै फरक ढङ्गले त्यसैमा केन्द्रित भएर जाने भएको भएर यो अति आवश्यक छ। हामी अर्थोपेडिक सर्जनले गर्ने लगभग 60-70% भन्दा बढी काम भने त्यसैलाई मात्रै फोकस गरेर मात्रै केन्द्रित अगाडि बढ्दाखेरि समाजलाई प्लसलाई पनि बढी हुने भएको भएर र आवश्यक यो संस्थाहरू चाहिँ आवश्यक हुने भएको भएर नै हामीले यसलाई गठन गरेका छौँ। यो चाहिँ जुन अन्तर्राष्ट्रिय मान्यता अनुसार नै प्राय अन्य देशको अनुसरण अनुसार नै यो भएको छ।
0: हजुर, यो जस्तो अर्थोपेडिक एसोसिएसनसँग यसको कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा त जोडिँदैन नि कहीँ कतै पनि।
1: हामी दुईटा सहकार्यमा हो, हाम्रो मदर इच्छुक भने नि जो चाहिँ नेपाल अर्थोपेडिक एसोसिएसनमा मेम्बर हुनुभएको छ उहाँहरू मात्रै यसमा हुन पाएपछि च्यानल भोका नै त्यही भयो। अर्थोपेडिक्समा छिरेपछि, नेपाल अर्थोपेडिक एसोसिएसनमा छिरेपछि अनि एक स्टेप अगाडि बढ्ने चाहिँ यो ट्रमा सोसाइटीमा भयो कि ट्रमा सर्जनहरू मात्रै यता छिर्ने हुनुभयो, अरू कुर्सीमा अथवा अरू प्लेटफर्ममा जाने हुनुभयो, तर छिर्ने ढोका त एउटै भयो।
0: हजुर, अब अहिले जस्तो नेपालमा
1: कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुँदैन, यो त्यो पहिला नै हाम्रो सहमति छ, सहकार्य छ, अथवा यसमा चाहिँ अन्डरस्ट्यान्डिङहरू छ, होइन यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने खालको बिल्कुल कुरै होइन।
0: अब अहिले चाहिँ नेपालमा यो ट्रमा सेन्टरहरूको रूपमा चाहिँ काम गरिरहेका कतिवटा चाहिँ सेन्टरहरू चाहिँ छन् होला, त्यस्तो आँकडा केही छ?
1: हो, त्यही आँकडा चाहिँ छैन। अहिले अब हामीले सरसर्ती हेर्दा गभर्मेन्ट लेभलमा, सरकारी लेभलमा चाहिँ नेसनल ट्रमा सेन्टर भनेर हाम्रो वीर हस्पिटलका आधारमा छ, होइन त्यो चाहिँ एउटा आधिकारिक सरकारी अन्डरमा रहेको ट्रमा सेन्टर भयो। अन्य हस्पिटल अथवा अस्पतालहरूमा ट्रमाको उपचार नहुने गरेको होइन, मेडिकल कलेजहरू पनि हुन्छ, प्राइभेट हस्पिटलहरू पनि हुन्छ, अन्य सरकारी र सहकारी अनि त्यसपछि अस्पतालहरूमा, सामुदायिक अस्पतालहरूमा पनि हुन्छ। तर त्यहाँ कस्तो हुन्छ भने अर्गनाइज र फोकस रूपमा चाहिँ ट्रमालाई मात्रै फोकस गरेर उपचार गरिएको हुन्न कि, किनकि अन्य रोगहरू पनि त्योभन्दा महत्त्वपूर्ण हुन सक्छ, त्यता फोकस हुँदाखेरि कहिलेकाहीँ ट्रमा ध्यान नपाएको हो कि भन्ने परेको।

एउटा खर्च पनि तिर्नु परेको छ भने चाहिँ डबल खर्च भयो क्या त्यो सरकारको, त्यो हामीले नबुझ्दा हो कि अथवा बुझी बुझी नजाने हो कि अथवा के गर्न खोजे हो हामीले त्यो बुझ्यो। प्राइभेट हस्पिटलमा सरकारको लगानी हुँदैन, त्यहाँ सरकारको उपचार उसले जति दाबी गर्छ त्यति छैन, दाबी गर्ने त सिस्टम बनाइदिएको

व्यक्त गरे। नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै यता सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजना

0: 1 लाख भन्दा पनि कम चिनियाँ पर्यटक गइरहेको सन्दर्भमा चिनियाँ पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
1: चिनियाँ विदेश मन्त्रीको या चिनियाँ पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
0: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। उहाँहरूलाई नयाँ पार्टीको तीनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
1: जस्तो बिआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भए तापछि प्रोटोकल

0: गर्ने छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बिआरआई को प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा चाहिँ त्यसमा
1: चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको नरुचाइरहेको भन्ने बुझ्न सकिन्छ त्यसलाई
0: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्नु

गर्दै गोर्खा भूतपूर्व प्रतिनिधिले बताएका छन्। बताए गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। ब्रिटिस रक्षा मन्त्रालय

0: टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले ब्रिटिस गोर्खा भएको दिएको भन्दै त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकार बैठकहरूमा सम्बोधन सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले एघार बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै एघार बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठकले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
1: हामी सबै गोर्खा जनसङ्गठन हस्ताक्षर गरेर हाम्रो बेलायत सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
0: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
2: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
0: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्युज नेपालीले युके को रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालय का एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ सञ्जय ढकाल बीबीसी काठमाडौँ।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका विरूद्धको इजरायली कार्यवाहीको आलोचना

0: महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ता अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियमसन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। सबैलाई बिदा दिनुहोस्।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM।

0: उनकै छोरा, उनकै स्वामी, उनकै नाति,
1: सालको कैसे भयो जसरी मलाई घर परिरहेको छ, त्यसले मैले त्यसरी नै रुनु पर्छ।

0: आज विक्रम सम्बत 2083 साल असार 3 गते बुधबार जेठ शुक्ल तृतीया 17 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं

0: धनकुटामा विष्णुमाया कन्दङ्गवालाई धेरैले उनको वास्तविक नाम भन्दा कविता भनेर चिन्छन्। तीन दशक भन्दा बढ़ी समयदेखि फलफूल प्रशोधन क्षेत्रमा सक्रिय हुने ग्रामीण महिला उद्यमशीलताको सफल उदाहरण बनेकी छिन्। उनले 3 लाख रूपियाँबाट शुरू गरेको व्यवसाय अहिले 15 करोड़ रूपियाँ भन्दा बढ़ी लगानीको पुगिसकेको छ। 2048 सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधन मार्फत आमदानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो। 22 दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधन सम्बन्धित तालिम लिन संघर्ष गरिन्। शुरूमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। स्टेशनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भनेपछि सहभागी हुन दिए। उनले भनिन् त्यही तालिमपछि 2052 सालदेखि फलफूल प्रशोधन शुरू गरे। 2056मा कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरे। भाड़ाको घरबाट शुरू भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजार योग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। 2066मा उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिंगापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग संचालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुर दैनिक लेख्छ कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकमा खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका साथै

पात्र फेरिए प्रवृत्ति उस्तै प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर प्रभावित शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको संसदमा सांसदहरू हाजिर गर्ने र टाप कस्ने अर्थात हाटा प्रवृत्ति नयाँ होइन। प्रधानमन्त्री र मन्त्रीहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई व्यवस्था गर्ने परम्परा जस्तै बनिसकेको छ। पुराना राजनीतिक दलहरूको शासन सञ्चालनबाट असन्तुष्ट युवा पुस्ताले गत भदौ 23 र 24 गते विद्रोह गरे। युवा पुस्ताको विद्रोहकै कारण पुराना दलहरूको सत्ता ढल्यो। युवा पुस्ताको विवादकै बलमा फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति आम नागरिकका असीमित आशा छन्, तर आम नागरिकका आशा र विश्वास विपरीत युवा पुस्ता विद्रोहको प्रमुख बैठक कक्षमा प्रवेश गर्न गर्दा दुई मन्त्री नउठेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली 2083 को नियम 20 को खण्ड कमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने

0: ती अधिकारीले भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ। हामी निर्दोष छौं, अनुसन्धानमा सघाउन तयार छौं, देश छाडेर भागेका छैनौं, उपचारमा छौं, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भनेर आग्रह गरिएको छ।
1: नागरिक दैनिकमा प्रतिनिधि शुल्क 5,000, आवास खर्च पनि प्रतिनिधिकै, रासोपा महाधिवेशन शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै बेहोर्नुपर्ने जनाइएको छ। रासोपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवासको व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्छ। हामीले होटल व्यवसायीसँग समन्वय गरेर 1,000 देखि 3,500 रूपियाँसम्मका कोठाको दर तय गरेका छौं, गौतमले भने। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधि मध्ये करिब 40%

तीन जलविद्युत आयोजनाको उत्पादन स्थानीयको अवरोधले गर्दा दुई दिनदेखि ठप्प भएको छ। कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्न दितोपत्र बोर्डमा निवेदन दिएको छ।